0: त्यसैले जल सुक्यो भने के हुन्छ? यो तार पनि छैन, त्यो पनि फायर पनि छैन, त्यो जोड्नु मात्रै हो, यो पनि ल्याएर यहाँ खड्याउनु मात्रै हो, केही पनि बल्ले बल्ले त्यही काम छ। यस कारणले निरन्तरवाद भनेको आध्यात्मिकवाद, जल भनेको आध्यात्मिकवाद, यो भनेको भौतिकवाद, आध्यात्मिकवाद। जल नभए त यो जगत हुन सकेन नि त। यो यसै कारणले गर्दाखेरिमा आध्यात्मिकवाद पुरानो वाद हो, भौतिकवाद भनेको त्यसलाई परिशीलन गर्ने वाद हो। यस कारणले आध्यात्मिकवादको चिन्तनमा लाग्नुहोस्। आध्यात्मिकवाद बिना कुनै प्रकारबाट मनुष्य सफल हुन सक्दैन। आध्यात्मिकवाद भनेको विश्वासको वाद हो, भौतिकवाद भनेको सुखको वाद हो। आध्यात्मिकवाद भनेको शान्तिको वाद हो, भौतिकवाद भनेको सुख चाहिँ हुन्छ, शान्ति हुँदैन। जस्तो प्रकारबाट हामीसँग भौतिक विकास छ, शान्ति हुँदैन। गाड़ी छ घरमा, बिल्डिङका बिल्डिङ घरहरू छन्, असल असल चिल्ला गाड़ी छन्, प्लेन पनि होला। अब त्यसदेखि पछाडि अब यहाँबाट बोल्यो, उहाँ जब अमेरिकातिर बोल्छ उत्तिखेरि टेलिफोन होला, घरमा फ्याक्स होला, इमेल होला, कम्प्युटर छ, उड्ने बुड्ने बुड्नेका साधन छन्। तर त्यसले के गर्छ? सुख दिन्छ, ढिलो हुने कुरा चाँडो हुन्छ, तर मुक्ति त हुँदैन नि। हवाईजहाज चढेर मुक्ति नि होइँदैन, माइक्रोफोनबाट बोल्दाखेरि मुक्ति नि होइँदैन, कम्प्युटर फ्याक्स इमेल चलाएर मुक्ति पनि होइँदैन। अनि त्यसपछिबाट रेडियो र टिभी जब सारा सम्बन्ध झुन्डाइरहेर जब सुनिरहेर त्यो पनि मुक्ति होइँदैन। मुक्ति हुनका लागि, शान्ति पाउनका लागि आध्यात्मिकवाद, सुख पाउनका लागि भौतिकवाद। यो जन्मको सुख भौतिकले हुन्छ, परजन्मको सुख आध्यात्मिकले हुन्छ। त्यसै कारणबाट आध्यात्मिकवादमा लाग्नुहुन्छ, भौतिकवादमा लाग्नुहुन्छ भने चाहिँ आध्यात्मिकवादै जाति हुन्छ। पेट भरि खान पाइस, नपाइए पनि त्यो आध्यात्मिकवादमा त सुख हुन्छ, आनन्द हुन्छ। लिनु नि छैन, दिनु नि छैन, तेरो नि छैन, मेरो नि छैन, आनन्द भयो भयो, कोही भयो, ठिकै छ, नभए। यस्तो किसिमबाट यो आध्यात्मिकवाद, यस्तो आनन्दको वाद छ। भौतिकवाद दुःखै दुःख, जतिसुकै होस् दुःखको दुःख। जसमा भौतिकता छ त्यसमा दुःख छ। जस्तो तपाईँको घरमा गाड़ी छ, छोरो गाड़ी लिएर गएको छ, उदाहरणको लागि 6 बजे आउँछ भने छोरो 10 बजे राति आउँदैन, गाडी नै आउँदैन, छोरो नै आउँदैन, फोन पनि आउँदैन। अब निन्द्रा लागेला त त्यो घरका बुढाबुढीलाई, ल भगवान् यस बेलासम्म पत्तो पत्तो छैन, छोरो नि गाडी पनि गयो कि हामफाले क्या, अब चिन्ता पर्यो परेन। जसका छोरा नि छैन, गाडी नि छैन, त्यसलाई त 5 बजे निदाइदिनु भइगयो नि, ढोक भयो बन्न बस्त। त्यो 10 बजेतिर त अर्को सपना देखिरहेको हुन्छ, बन्न भयो। जोसँग छ त्यसलाई जब ज्यादै दुःख, जोसँग छैन त्यसलाई आराम हुन्छ। जगत यस्तो पो छ त महाराज, जोसँग छ त्यो यति दुखी छ, यहाँ भएकालाई सुखी भने होला, हामीले छैन भएकालाई सुख कति हुँदैन, बिल्कुल कहिले हुँदैन, सुख हुँदैन। नभएकालाई छैन त्यसलाई जब दुःख पनि भयो, त्यसै दुःख भइहाल्यो। जसलाई छैन त्यसलाई खान मन लाग्छ, जसलाई छ त्यसलाई खान हुँदै हुँदैन। जसको चिनी फ्याक्ट्री छ त्यसलाई जब चिनी रोग लागेछ, चिनी हालेर चियाई खान पाउँदैन, मलाई त सुगर भएर बर्बाद भयो भनेको छ, अब तर्रो चिया पो खाएर बसिया छ। त्यो नहुनलाई त्यो अर्को छैन, अब दिनको 5 फाँका यति यति रुप्यो, कहाँ पाउँछ नि छैन, कहाँ पाएर खाओस्। एउटा छ खानु हुँदैन, एउटासँग छैन खानु हुन्छ, छ नै छैन, भगवान्ले तुलो राख्नुभएको छ। त्यस कारणबाट तसँग छ खान पाउँदैनस्, तसँग छैन छ नै छैन खानै पाउँदैनस्, लौजा दुइटैलाई यसरी तराजु राख्नुभएको। जसका घरमा चामलका रासका रास छन् थुप्राका थुप्रा, त्यसलाई भात खानु हुँदैन, चिया हलाबो खाएर बसिया चाहिँ दसैँ र तिहारमा पनि। त्यो अर्को छैन, दिनको दुधमाना दरले जब छाकेपछि 3 माना दरले रुच्यो, अ कहाँ पाउने त्यसलाई, अर्को चाहिँ त्यत्तिकै छ छैन फेरि हो, यस्तो छ संसार। यसमा संसारमा सबभन्दा ठूलो सुख शान्ति र विचार यसले भगवानले आज्ञा गर्नुभएको छ। आध्यात्मिक वादमा यो तीनै कुराको परिश्रम हुन्छ, सुख हुन्छ, सन्तोष हुन्छ, विचार आउँछ। भौतिक वादमा सुख सन्तोष र विचारमा पर्दा लाग्छ, केवल कमाउने धमाउने र भौतिक उन्नतिमा लाग्छौं हामीहरू सब। त्यसै कारणले अब हामी जो यो आध्यात्मिक वादमा लागेका जो व्यक्ति छ त्यो व्यक्तिले त्यति ठूलो नोक्सान जे हुँदा नि सोच्दैन, त्यति ठूलो फाइदा जे फाइदा हुँदा पनि सोच्दैन। यस्ता कारणले त्यो द्वितीय कुरालाई सम्मिलित हुन सक्नुपर्छ विदुर भनेर विदुरलाई आध्यात्मिक वादको परिश्रम पक्षको बारेमा प्रकाश पार्नु भएको छ। अब आध्यात्मिक वादको कुरा त यो भयो, आध्यात्मिक जगत आध्यात्मिक बिना धर्म बिना संसार रहँदैन। धर्मले संसार रहने हो, धर्म बिना कुनै प्रकारबाट कोही पनि रहन सक्दैन। देखिया मात्रै कुरा पत्याउने, नदेखिया कुरा नपत्याउने हो भन्ने भौतिक वादतिर लाग्ने हो भने आमा र बाउ नपत्याए नि त भयो नि। आमा बाबाले गर्भाष्ट दिएको आमालाई त्यो दिन पनि थाहा छैन, आमाले आफूलाई जन्माएको दिन पनि थाहा छैन। तेरो बाउ यिनै हुन्, तेरी आमा यिनै हुन् भने भएर पत्याएन हो। अब आफूलाई थाहा नभएको र मलाई थाहा छैन, तिमी हो कि होइन मलाई थाहा छैन भन्न थाले नि त भोलि, बाबु र आमालाई दुइटैलाई नपत्याए नि त भोलि। भौतिक कुरा मात्रै गरिरहने हो भने तिमीले जन्माए हो त मलाई, तिमी त्यति सानी नै म जत्रोलाई भएर न्यु खोज्न थाले नि भयो आमा चाहिँ बासँग जाँदा त तैँले भन्न हुन्छ, तेरो छोरो म कसरी भयो प्रमाण लिएँ भन्न थाल्ने भयो, के प्रमाण दिने? त्यस्ता नचाहिने कुरा जो हो त्यो चाहिँ आध्यात्मिक वादभित्र पर्ने कुरा हुन्छ। जो किसिमबाट त्यो आध्यात्मिक वादले विश्वास र निश्चयले धेरै काम गर्छ, जहाँ विश्वास र निश्चय हुँदैन त्यो काम हुन सक्दैन। यही हो धर्म, यही हो संस्कृति, यही हो कर्तव्य, यही हो काम। महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन यथार्थ जानकारी गराई जीवन जगतको भगवत भक्तिमा चित्तवृत्ति परमात्माको महिमा प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट
1: जय श्रीमद् भारत महापुराण
2: सर्वे विहुता स्वविहार तन्त्रमा ससना न सक्रो नमस्ता कुट आद्य पुरुष पुराण त्वं देव सहिता गुण कर्म यो नेतस्तो जायाम कहि मदेज तथो वयम सत्य प्रदाय हृदम यदनुग्रहाणाम ओम नमो भगवते वासुदेवाय ऋतिरोवाच इति दासम सुसतिन सदिनाम वेत्यस प्रसुर भगवान चेतारूपेण तम गणम भिन्नम समय दयामास श्रुतम कर्म प्रबोध प्रबुद्ध कर्म दैवेन शिवजो बान्धुन्य सामाद्य यस्मिन् लोका चरा चरा हिरणमय सपुरुष स्वरम सर्गो देव कर्म सुसतिनम विवाह वचनात्मात्मान एकदात्मनम आत्मा संशोधन मत्परात्मनम आद्युवतारो यत्रासो भूतग्राम व्याप्यते साध्य पादम साधि दैव साधि भूत विदित्रदा एकदा हृदय न स्मरण विशेष हृदयो विज्ञापी मदन
0: समाचारी श्रोता महानुभावहरू अहिले भर्खरै प्राप्त समाचार अनुसार नेपाल अहिंसावादी मञ्चका अध्यक्ष अर्थात जसले यो श्रीमद् भागवत सप्ताह महायज्ञको लागि प्रस्तापक आजभन्दा छ महिना अगाडि स्वर्गवासी राजा वीरेन्द्र स्वर्गवासी बडमहारानी ऐश्वर्यका नाममा र राजपरिवारको दुःखद घटनालाई हृदयंगम गर्दै शोक सन्तप्त देशवासीका लागि तृतीय पुण्यतिथिमा श्रीमद् भागवत सप्ताहको लागि प्रस्ताव राखेर हामीसँग पटक पटक हाम्रा प्रतिमा प्रस्ताव राख्नुहुने मेरा परम आदरणीय मित्र एवं यस यज्ञका सबै हर्ताकर्ता श्री यस महायज्ञमा योग प्रसाद धमला अर्थात उहाँकी धर्मपत्नी का साथ र उहाँका छोराछोरी सबैको सुस्वास्थ्य दीर्घायु र पत्नीको अटल सौभाग्य र सबै परिवारको सुखमय जीवनको लागि महायज्ञमा श्री नवपन्थज्यू र योग प्रसाद धमलाजीबाट यस यज्ञको सक्रिय रूपमा प्रस्ताव राखेर आजसम्म ल्याउनका लागि कोशिस गर्नुभयो र अहिले त्यत्रो योगदान दिँदा धेरैमा पनि महायज्ञलाई सफलीभूत प्रदान गर्नका लागि श्री योग प्रसाद धमलाजीबाट रु 51,001 रूपियाँबाट भर्खरै प्रस्तुत हुनुभयो।
3: धन्यवाद उहाँको सुस्वास्थ्य दीर्घायु प्रगति गृहमा चिरकाल परिलक्ष्मीको बसोबास मनोरथ पूर्ण हुन सकोस् शुभकामना व्यक्त समय नुकुलमा उहाँको स्वागत एवं सम्मान र मर्यादा गरिरहेछ अनुकूलमय वातावरणमा हस् धन्यवाद प्रसाद धमला 51001 पहिला घर धारी अहिले हाल काठमाडौँ धन्यवाद।

सुन्नुभयो शौनकादृशी प्रणाली श्रीमद भागवत महापुराणको अहिले कति कथाको वर्णन विस्तार गरिन्छ भने संकीर्तमान महाराज परीक्षित हजुरमा सुखदेव स्वामीले श्रीमद भागवतको महत्वपूर्ण कथालाई प्रस्तुत गर्नुभएको छ र यसै सन्दर्भमा एउटा वर्णन सुन्नुहोस्। अब यो सृष्टिको सम्बन्धीको वर्णन बताउँछ। अब सृष्टि सम्बन्धीको वर्णनको लागि सृष्टि बा आमाको समायोजनबाट छोरा छोरी

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: एफएमलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै भारतले स्वीकृति नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो। 1730 मेगावाटका तीन ठूलो जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै।
2: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा रासुपाको नयाँ नेतृत्व। पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको।
3: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बजेट बाँडिँदै सामुदायिक वन व्यवस्थापनका नाममा गाभ्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
2: अमेरिका इरान युद्ध रोक्न सहमत। आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण। भारतमा सैन्य विमान दुर्घटनामा 5 सुरक्षाकर्मीको मृत्यु।
3: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए। आजै बिहान 2 खेल हुँदै भोलि बिहान 4 खेल हुने। पहिलो खेलमा नेदरल्याण्ड्स र जापान भेट्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरको सबैभन्दा शुरूमा आजबाट हुन थालेको परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको प्रसंग।
2: समकक्षी

0: रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल 21 फागुनको निर्वाचनपछिको राजनीतिक शक्ति सन्तुलनको सन्देश सहित बोकेर चीन जाँदै हुनुहुन्छ। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखा प्रमुख विर्ग ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतका हुनुहुन्छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको समेत बताउनुभयो। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआई प्राथमिकता को बारेमा पनि सुनाउनु भएको छ। यसैबीच नेपालले 1 असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको निर्णय र संशोधित वा नयाँ द्विपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँदै आएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीआईएले स्वीकृत नदिएको छैन भने अन्य प्रक्रिया पूरा पनि हुन सकिरहेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मंसिर 2082 ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समिति बैठकले हालको 40 मेगावाट सम्झौता अनुसार थप 20 मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो।
1: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिदासम्म पनि सदस्यता अध्यावधि गरेका छैनन्। सदस्यता अध्यावधि गर्ने म्याद भने बिहिबार नै सकिसकेको छ। सदस्यता अध्यावधिको प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वत निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कांग्रेस वृत्तमा देखिएको छ। सदस्यता अध्यावधि अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकाहरूलाई अध्यावधिकमा समावेश गरिने बताउनुहुन्छ। नयाँ सदस्यता वितरणको समयसीमा 20 असारसम्म तोकिएको छ। पूर्व सभापति देउबा पत्नी आरजू राणासहित विदेशमै हुनुहुन्छ। 21 फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउबा सिंगापुर पुग्नु भएको थियो। आरजू पनि दिल्ली हुँदै सिंगापुर पुग्नु भएको हो। यसबीचमा उहाँहरू हङकङ पुगेको जनाइएको छ। अहिले कहाँ र कस्तो अवस्था छ भन्ने केही सार्वजनिक गरिएको छैन। क्रियाशील सदस्यता अध्यावधिक नगरेका मुख्य नेताहरूमा शेरबहादुर देउबा, पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण प्रसाद छिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजय कुमार गच्छेदार, प्रकाश शरण महत, धनराज गुरूङ, बद्री पाण्डे, गोविन्द भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउत, रमेश लेखक, श्याम घिमिरे, आरजू राणा देउबा, महालक्ष्मी उपाध्याय दिना, अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहन बहादुर बस्नेत, उमाकान्त चौधरी, जितजङ बस्नेत, दीपक खड्का, कुन्दन काफले लगायतका नेताहरू रहेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसका 6,87,931 क्रियाशील सदस्यले भने सदस्यता अध्यावधि गरेको पाइएको छ। जसमध्ये 5,38,622 क्रियाशील सदस्यहरूले एनसीआईडी कार्ड प्राप्त गरिसकेको र 1,49,309 जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अध्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भई ओडा तह मार्फत अध्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 7 असार 2079 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको रासोपाले 7 देखि 9 असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरूलाई चुनौती दिँदै 21 फागुनको चुनावबाट संसदको पहिलो दल बनेको रासोपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू रहेका छन्। विगतमा पुराना दलमा सक्रिय उनीहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित भएका कारण आफूहरूले त्यस्तो निर्णय गर्नु परेको बताएका छन्। 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनका नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डो स्थित निवासमा पुगेका अगुवा नेता कार्यकर्तासँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ओलीले

0: त्यही भित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनु भएको छ। अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेको बेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक फुटाउन खोजिएको छ। नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले भन्ने गर्नुभएको छ,
1: सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण बढ़ेको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा बढ़ीले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणा बढ़ी आवेदन हो। ठूलो संख्यामा आवेदन पढ़ेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरेको खुला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची तयार गरिने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो। उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनौट गरिने समेत बताउनु भएको छ। प्राप्त आवेदन तथा सिफारिशबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्नेछ। त्यस सूचीमा परेका उम्मेद्वारलाई मात्रै बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वान कई क्रममा खुलाइएको छ।
0: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुल्ला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले एउटा सूचना निकाल्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्ड्याएर खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्तो गतिविधि नगर्न निर्देशन दिएको हो। सीआईएमसँग कुराकानी गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भन्नुभयो,
2: जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्य झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। यसले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले नै समुदाय स्तरमा खुलेका वन एक अर्कामा गाभ्न दबाव दिएको आरोप
1: प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि यो वनलाई आर्थिक युनिट मात्रै होइन यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलि ठूलो ऊ भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन।
2: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट एक वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा धितुपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन सधैँको किचोलो शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पुँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यतिथि थप चुलिएको छ। ओलीको राजनीतिक उदय सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ। केपी शर्मा ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधरबीचको तनाव पनि झल्काउँछ खबरमा लेखिएको छ। त्यस्तै भित्री पृष्ठमा भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात रोकियो, एक वर्षमा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने शीर्षकमा अर्को खबर छ। पुराना मितिका 29 लाख सवारी साधन अनुमति पत्र मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम अवधि समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्, तर तत्काल चाहिएको अवस्थामा निवेदकका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ। त्यस्तै प्रदेशहरूमा सांसदले रोजेका योजनामा बाँडिँदै बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई 2080-81 सर्वोच्च अदालतले रोक लगाएता प्रदेश सरकारहरूले सांसदसित योजना माग गरेर बजेटमा समावेश गर्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेशले सांसदले रोजेका योजनालाई बजेटमै समेट्ने तयारी गरेको छ। त्यस्तै भित्रपृष्ठमा कर्णालीमा सर्वसाधारण र व्यवसायीलाई लो भोल्टेज बिजुलीको हैरानी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
2: वाल्मीकि क्याम्पसको कागजात कृति गरी 20 भन्दा बढ़ी भिसा सिफारिश गरिएको बारेमा सुदीप कैनीले लेख्नु भएको पनि खबर छ। वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृति कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढ़ी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको हो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अगाडि बढ़ाएका छन्। साढे 4 करोड़ को संपत्ति आश्रमलाई दान गरिएको बारेमा पर्वत पोर्तेलले बाहुनडाँगी झापाबाट लेख्नु भएको खबर छापिएको छ। झापाको मेचीनगर 4 बाहुनडाँगीका रामबहादुर प्रधान 84 वर्षको हुनुहुन्छ। उहाँले जीवनभरको मेहनत संघर्ष र त्यागबाट आर्जित 4.5 करोड़ मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमीन मानव सेवा आश्रमलाई दान गर्नुभएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा भारतीयका कारण बौरियो पोखरेली पर्यटन शीर्षकमा केशव शरण लामिछानेले पोखराबाट लेख्नु भएको खबर छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर संचितको दबावका कारण भारू चल्ने छिमेकी देश भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकहरूको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटेलहरूको पेन्सी इतिहासमै पहिलो पटक 80% पुगेको खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा आफन्तबाटै असुरक्षित पछिल्ला 6 आर्थिक वर्षमा 3,502 व्यक्तिको हत्या हुँदा 1,344 परिवारभित्रकै सदस्यबाट शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। आवेगको आगोमा बालबालिका पनि। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 2082-83 वैशाखसम्म 211 बालक र 142 बालिका आफन्तबाटै मारिएको खबरमा उल्लेख छ। नाता सम्बन्धभित्रबाट भएका हत्याका पछिल्ला 7 घटनाको बारेमा पनि उल्लेख गरिएको छ। काभ्रेको बस दुर्घटना, टाई रोड खुस्किएर शीर्षकमा अर्को खबर छ। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा भएको बस दुर्घटना, टाई रोड अर्थात स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भलै प्रहरीले नै अनुसन्धानका लागि समिति पनि गठन गरेको छ। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको 21.9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेकपा एमाले माग गरेको छ। अनि 50.65% बढ़्यो प्रसारण लाइन र सब स्टेशनको बजेट शीर्षकमा मिलन विश्वकर्माले नै लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रसारण सब स्टेशन र वितरण जस्ता विद्युतीय पूर्वाधारको बजेट 50.65% बढ़ाएको हो। औद्योगिक क्षेत्रको भाड़ा विवाद, बक्यौता बुझाउने सरकारी ताकेताप्रति उद्योगीको विरोध शीर्षकमा खबर छापिएको छ भने हेटौडामा 5 वर्षमा 250 किलोमिटर सड़क विस्तार शीर्षकमा पुष्टराज अधिकारीले लेख्नु भएको खबर छ। शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी रहेको पाइएको छ। गोर्खापत्र दैनिकमा लागू औषधको फैलिदो कारोबार शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा जलविद्युत उत्पादन क्षमता 5,335 पुग्ने शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनबाट मोहन डागीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्य समिति चयन भएको बारेमा पनि खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थता भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र अबको 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै शरीफले सम्झौता इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी समेत भएको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै विश्वको महत्वपूर्ण जलमार्ग मानिने हर्मुज जलमार्ग सबै देशका लागि खुला गरिने समेत दावी गर्नुभएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि शान्ति वार्ताको तयारी भइरहेका बेलामा इजरायलले दक्षिण लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि 1 जनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति भएको छ। पछिल्लो आक्रमणलाई इजरायल र लेबनानी अधिकारीहरूबीच यसै महिनाको शुरूआतमा भएको युद्ध विराम सहमतिको उल्लंघनका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र भारतीय वायु सेवाको एएन 32 परिवहन विमान हिजो उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 सुरक्षाकर्मीको मृत्यु भएको छ। आसामको जोरहाट एयर फोर्स स्टेशनमा विमान दुर्घटनामा परेको थियो।
2: अब साझा खबरमा खेल खबर। पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026 को पहिलो खेलमा मोरक्कोसँग एक एकको बराबरी खेल्दै अंक बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। छैठौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरूद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। फिफा विश्वकपमा 8 वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन। यसअघि सन् 2018 पनि ब्राजिल पहिलो खेलमा स्विजरल्याण्ड सँग एक एकको बराबरीमा खेलेको थियो। विश्वकप अन्तर्गत आइतबार आजको तेस्रो खेल स्कटल्याण्ड र हाइटी बीच पौने 7 बजे शुरू हुँदैछ। कतारले फिफा विश्वकप 2026 स्विजरल्याण्डलाई एक एकको बराबरीमा रोक्दै अंक खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा स्विजरल्याण्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ। र विश्वकपको नयाँ टोली कुराकाओले आइतबार 4 पटक च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप 2026 अभियान शुरूआत गर्दैछ। अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो खेल जित्न चाहन्छ। यदि जर्मनी विरूद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ। यता पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठूलो अपसेटबाट बच्ने कोशिशमा हुनेछ।
0: सामुदायिक वनको व्यवस्थापनका बारेमा सरकारले बजेटमा राखेको व्यवस्था र सरकारवालाको अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब सामुदायिक वन र आमदानीको योजना, वन व्यवस्थापन र योजनाका बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फुइकुफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर साईसँग हामीले कुराकानी गरेका छौं।
4: राष्ट्रिय कार्यसमितिले हाम्रो संगठनको सुदृढीकरणको विषयमा पनि व्यापक छलफल गर्यौं र संगठनलाई सुदृढ पार्नको लागि, परिचालन गर्नको लागि र विशेष त अहिले अब तत्कालीन सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ त्यसमा हामीले विगतदेखि नै उठाइरहेको मुद्दाहरू, जस्तै सामुदायिक वनको विगतमा एक दशक संरक्षणमा अब्बल साबित भएर संरक्षणलाई संस्थागत गरे, यसलाई समृद्धिमा कसरी जोड्ने र यस समृद्धिमा जोड्नको लागि सामुदायिक वनको आर्थिक स्वतन्त्रता नै प्रमुख कुरा हो भनेर हामीले भन्दै आएका थियौं।
5: 31 वर्ष भयो सामुदायिक वन उपभोक्ता महासंघ फुइकुफनको, तर अहिले यहाँहरू एकदम धेरै फुर्किनुको कारण चाहिँ के हो? यो बजेटमा त्यस्तो के उल्लेख गरेका छ?
4: आर्थिक स्वायत्तता दिनेछौ भनेर जुन सामुदायिक वनले उद्यम क्षेत्र, बजार, मार्केटको त्यस्तै गरेर विभिन्न सेक्टर यसलाई थप बलियो, आर्थिक स्वतन्त्रता सहित त्यसलाई बलियो बनाउने र विशेष त हरित अर्थतन्त्र सामुदायिक वनको लाई गरेको योगदानको रूपमा स्वीकार्छौं भनेर जुन बजेट वक्तव्यमा आएको छ, अहिले बजेटमा आए तापनि यो आर्थिक स्वतन्त्रता दिने भनेर जुन आएको छ सोही अनुसार वन ऐन, वन नियमावली र निर्देशिकाहरू त्यो अनुसार परिमार्जन भयो भने, किनभने यो सरकारले वन ऐन पनि संशोधन गर्छु भनेर भर्खरै सुझावहरू पनि मागिरहेको छ, भोलि व्यवहारमा परिणत गर्छ भन्ने हामीलाई एउटा एक लेभलको विश्वास भएको हुनाले हामीलाई यसलाई यो यसको बारेमा धन्यवाद दिएका।
5: सामुदायिक वनलाई एकीकृत गर्ने अथवा मर्ज गर्ने त्यस्तो खालको चलखेलको सम्भावना देखियो पनि भनेर लेख्नु भएको छ, जो घोषणा पत्र जारी गर्नुभएको छ, त्यो भनेको कसले त्यो सामुदायिक वन जो अहिले हामी 23,000 भन्दा बढी छौँ भन्छौँ त्यसलाई मर्ज गर्ने, एकीकृत गर्ने त्यो अभियान कसले चलाएर तपाईँहरू डराउनु भयो?
4: प्रदेश सरकारहरूले विभिन्न डिभिजनल वन कार्यालयहरूले उनीहरूले आफ्नो सेवाहरू दिन नसकेर धेरै यो कुराहरूलाई उनीहरूले खालि आर्थिक पक्षलाई मात्र प्रमुखता दिएर सामुदायिक वनहरूलाई मर्ज गर्ने केही केही जिल्लाहरूमा अभियानको रूपमा अथवा केही केही जिल्ला डेफोहरूले उपभोक्ता सामुदायिक वनहरूलाई प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि यो वनलाई आर्थिक युनिट मात्रै होइन, यो वातावरणीय, सांस्कृतिक, पर्यावरणीय क्षेत्रको अलि ठूलो यु भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन, किनभने अहिलेसम्म जुन त्यति सानो सामुदायिक वन बनाउनलाई पनि धेरै ठूलो योगदान छ होइन, त्यो कुराहरूलाई मध्यनजर गरेर यसलाई खालि आर्थिक युनिटको रूपमा मर्ज गर्नु हुँदैन भनेर हाम्रो सामुदायिक वन उपभोक्ता महासंघले क्याम्पेनहरू गरिरहेको छ।
5: कार्बनको विषय पनि तपाईँहरूले अहिले उठाउनु भएको छ, सरकारले 20% राखेर बाँकी मात्रै पठाइरहेका छ, त्यो पनि यो पर्याप्त भएन भनेर त्यो पनि माग गर्नुभयो, त्यो भनेको कस्तो?
4: समुदायले विभिन्न क्रियाकलाप गर्दै आग लागि नियन्त्रण गरेर, वनको संरक्षण गरेर, वृक्षारोपण गरेर त्यो रिलिज हुने कामलाई उनीहरूले वनमा घटाउँछ, त्यो घटाए बापत निश्चित एउटा विधि मार्फत हामीले कति टन घटायौं भनेर एउटा विधि मार्फत त्यसलाई निकाल्छ, त्यो यति घटाए बापतको पर टन कतिमा बिक्री गर्ने भनेर हामीले अन्तर्राष्ट्रिय समुदायले बेच्ने बापत आउने पैसा हो।
5: यो अहिले दुई चरणमा नेपालमा लागू भइरहेको छ,
4: यो दुईटा स्किम भनौँ न, एउटा तराईमा लागू भइरहेको छ, त्यो वर्ल्ड ब्याङ्कलाई बेच्ने हिसाबले भइरहेको छ, अर्को चाहिँ इमर्जेन्ट भनेर अर्कै लिफ कोलिएसन छ, इमर्जेन्टलाई बेच्ने भनेर अर्को स्किम, दुईटा स्किम लागू भइरहेछ।
5: त्यो चाहिँ सामुदायिक वनले सिधै पाउनुपर्छ, सरकारले कुनै न कुनै बहानामा त्यो राख्न खोजिरहेका छ भनेर तपाईँले त्यो भन्न खोजेका छ?
4: त्यसकारण हामीले अहिले समुदायलाई जुन लेभलको पैसा आउँछ त्यो 100% नै दिनुपर्छ, त्यो एनडीसीटीमा कन्ट्रिब्युसन भए हुनाले यतातिर जुन अर्थ मन्त्रालयले 20% लिन्छ भने त्यो लिदु हुँदैन भन्ने हाम्रो माग हो।
3: फुइकुफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीसँग गरिएको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: परराष्ट्र मन्त्री खनाल चीन जाँदै भारतले स्वीकृत नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो, 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै
3: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा रासोपाको नयाँ नेतृत्व, पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
6: प्रदेशमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट सामुदायिक वन व्यवस्थापनका नाममा गाब्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
3: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटना हुँदा 5 सुरक्षाकर्मीको मृत्यु।
6: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए, पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, आजै बिहान 2 खेल हुँदै।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, सम्पत्ति छानबिन आयोगले पछिल्लो समयमा काम अगाडि बढ़ाएको छ, तर निकै पहिलेका विवरणहरू पनि भर्न लगाएको र त्यतिखेरका कर्मचारीहरू जो अहिले वृद्धावस्थामा छन् उनीहरूलाई पनि धाउनु परेको र फारम भर्नु परेको भनेर विभिन्न गुनासा पनि आइराखेका सामाजिक सञ्जालमा देख्न सकिन्छ। एउटा बन्द कोठा छ, बन्द कोठामा दुईजना वृद्ध वृद्धा छन् र नजिकै एउटा सोफा छ, सोफामा बसेका छन् एकजना त्यहाँ पुरूष जो कपाल सेतो फुलेको छ, चस्मा नाकको डाँडीसम्म पुगेको छ, आँखा जोडले तरेर केही भन्दैछन्। नजिकै रहेका अर्को एकजना महिलातर्फ माथि यस्तो लेखिएको छ, उहिले म खरदार हुँदा खुतुर्केमा जम्मा गरेको पैसा कति भएको थियो तिमीलाई याद छ त? त्यो पनि यहाँ खुलाउनु पर्ने रहेछ।
6: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनएमई बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ बैंकको ठीक अगाडि।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 에러다? 라우.
1: 아하, 코티 람로 먹어 수다. 까바들 라고.
0: 까바도 누니. 멀리 디디바니 순사리 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 9741-031-429
7: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
7: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
9: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
7: 9860-2458-43
9: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
3: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
10: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
9: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
11: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम छ। यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका

0: पण्डित वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट,

दाई गिरियो सुनवल 90.7 मेगा सुनवल नौल प्रासीबाट स्वयं दाई गिरियो दुधोली एफएम 97.2 मेगा दुधोली सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 मेगा सोलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 मेगा सिलिवाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगा हेटुडा मकनपुरबाट रेडियो वर्षा 91.1 मेगा मलङ्गवा नगरपालिका सर्लाईबाट नारायणी एफएम 103.8 मेगा वीरगंज पर्सबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगा नीलकण्ठ 3 धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगा गोर्खा बजारबाट असल साथी रेडियो 98.9 मेगा पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफू अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 31 गते तदनुसार ईस्वी सन् 2026 जून 14 तारिक सक संवत्सर 1948 नेपाल सम्वत् 2046 अनलागा रोद्र नामक संवत्सर उत्तरायण गृहमा ऋतु आज आइतबार रहेको छ। ज्येष्ठ कृष्ण पक्ष अधिक मास ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ। आज चतुर्दशी तिथि रहेको छ। विशेष गरी 16 घडी 16 पला रहेको छ। नक्षत्रमा रहेको छ रोहिणी नक्षत्र 44 घडी 4 पला। योगमा रहेको छ धृति योग 21 घडी 16 पला। करणमा रहेको छ शकुनी करण रहेको छ। विशेष गरी 11:40 तदुपरान्त चतुष्पद करण रहनेछ। चतुष्पद करण रहनेछ 43 घडी 12 पला रहनेछ। विशेष गरी चन्द्रमा आज वृष राशिमा श्री सूर्यनारायण पनि वृष राशिमा आनन्दादि योगमा आज धाता योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने सन सूर्यास्त 6:59 हुनेछ। आजको दिनमान घड़ी 13:49 पला रहनेछ। आज दिन विशेष रहेको छ। आज दर्श श्राद्ध निसी बार्ने भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आज विश्व रक्तदाता दिवस यानि कि आज सार्वजनिक विदा भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ आजको समय यानि कि आजको काल बेला, आजको शुभ बेला, आजको लाभ बेला कति बजे र कति मिनटसम्म रहन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई विशेष गराउँदैछु। आजको काल बेलाको समय रहेको छ दिउँसो 12:04:06 विशेष गरी दिउँसोको 1:48:12 आज काल बेला रहनेछ। आज शुभ बेला रहेको छ 1:48:12 दिउँसोको 3:32:18 शुभ बेला रहेको छ भने लाभ बेला रहनेछ 8:35 दिउँसोको बिहानको 8:35:53 बिहानको 10:19:59 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु। सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा, यस्तै गरेर मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृष राशि आउँछ। रोहिणीको दोस्रो चरण नाम आउँछ बालुमाया अथवा बालकृष्ण नाम आउँछ। अन्त्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रह

0: मेष राशि।
1: मेष राशि हुनेहरुको लागि आजको दिन अति नै समस्याले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च गर्नुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सबल नदेखे पनि मेहनतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिन्छ। शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघुका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरखता र आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुने समय रहेको छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। रचनात्मक कामले मनका धनार्जन हुनेछ। पहिलेको सफलताले थप हौसला पनि जगाउने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन खर्चको जोग गर्न अलि दौड़धूप गर्नु पर्ला। अवसरको खोजीमा केही आफन्त परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्यागिनुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नु पर्ला। खर्च लागे पनि उपलब्धि हात लागि नहुन सक्छ। चुनौती पन्साउँदै रोकिएको काम पनि गर्नुपर्ने समय राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन आय स्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। सानो कामले पनि राम्रो आमदामी दिलाउँदैछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जाँदैछन् भने जिम्मेवारी समेत बन्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिने खालको योग भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गरेर अरूको मन जित्न सकिन्छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुटाउनाले महत्वाकांक्षी काम बन्न समय लाग्नेछ। समाजमा तारिफका कामले नामदाम इनाम कमाउने अवसर पनि प्राप्त हुने खालको योग भनी राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउँदैछन् भने परिस्थितिवश चिताएका काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। आफ्ना विषयमा पनि अरूले दावी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिन्छ। प्रयत्न गर्दा सेवामूलक काम सम्पादन गर्न पनि सकिने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष प्रस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च पर्नेछ। यात्रा अलिक कष्टपूर्ण रहनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने योग देखिया छ। विशेष उपलब्धिको लागि केही भने केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। दृष्टि राशि उनीहरूका लागि आजको दिन प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुनुको साथै मनको धन लाभ हुन सक्छ। दिन मनोरञ्जन पूर्ण रहनेछ। सुख पूरा हुँदै जाँदैछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइदिएछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने समय रहेको छ। आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जाँदैछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य सम्पादन गर्ने समय पनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन समयमा अल्छी गर्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। अवसर आए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भने जगाउँदैछ। समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन आश्वासन बार्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिया काम देखाउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्ने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवसर जुट्दै जाँदैछन्। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनोगर धन लाभ हुन सक्छ। सेवामूलक कामबाट पनि प्रतिष्ठा पाइने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सर्वप्रथम पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासा रहेको छन् भने फोन गर्न सक्नुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा म उहाँलाई स्वागत गर्छु कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
1: नमस्कार
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म रोल्पा माडीबाट बोल्दैछु
0: रोल्पा माडी गाउँपालिकाबाट
1: हजुर
0: के नाम भन्नुभयो शुभ नाम हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ छोरीको जन्ममिति भन्नुहोस् त कति हो
1: 2081 साल
0: माघ महिनाको 6 गते भन्नुभएको हो माघ महिना 6 गते के बार पर्छ जन्म समय भन्नुहोस् त रातिको 11:55 हो जन्म जिल्ला रोल्पामै हो ल सुन्नुहोस् है ध्यान दिएर श्रीगण सागरमा श्रीमती रामानुजाय नमः 2081 सालमा जन्म भएको छ आइतबारको दिन षष्ठी तिथि पर्छ राशि कन्या पर्छ है नाम आउँछ पूबाट पूर्णिमा भन्ने नाम आउँछ हस्ताको प्रथम चरण नाम आउँछ पूर्णिमा कन्या राशि है आद्य नाडी देवगण परेको छ आद्य नाडी देवगण परेको छ घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ होइन ग्रह दशा भाग्य राम्रा छन् नराम्रो छैन चन्द्र ग्रहणको योग बनेको छ पूर्णिमाको दिन चोखो खानु शुद्ध भोजन गर्नुहोस् पूर्णिमाको दिन शाकाहारी भोजन गर्नुहोस् परिवार सबैले विशेष गरी नानीले पनि यसले राम्रो गराउँछ नभए अलिकति स्वास्थ्यमा समस्या आउने कुराहरू देखिन्छ पछि भविष्यमा एउटा चाँदीको सिक्रीहरू बनाएर कडाहरू बनाएर लगाइदिनुहोस् नानीको लागि फाइदा गराउँछ अहिले ग्रह सङ्कटा चलेको छ नानीको लागि चाहिँ सङ्कटाले गर्दाखेरि अलिकति चोटपटक लाग्न सक्छ स्वास्थ्यमा समस्या आउन सक्छ अलिक विशेष ख्याल गर्नुहोला 8 वर्ष उमेरसम्म सङ्कटा भन्ने ग्रह चलेको छ सङ्कटा भन्ने ग्रहको ग्रहको शान्ति चाहिँ गर्नुपर्छ है समस्या जिज्ञासा के छ भन्नुहोस् त मूल परेको छैन मूल परेको छैन केही पनि परे त्यस्तो नराम्रो योगहरू परेको छैन हस्ता नक्षत्र परेको छ मूल नक्षत्र छैन हस्ताको प्रथम चरण नाम आउँछ पूर्णिमा भन्ने नाम आउँछ कन्या राशि पर्छ भनेको मैले बुझ्नुभयो ठिक छ ग्रहहरू नराम्रो छैन अहिले ग्रह सङ्कटा चाहिँ नराम्रो चलेको छ यसले पेटमा समस्या गराउँछ अहिलेको लागि चाहिँ खानपिनमा रुचिहरू कम हुने खायो भने वमिटहरू गर्ने पेट दुख्ने यस्तो समस्या हुन सक्छ पानी अलिकति पिलाउने गर्नुहोस् मनतातो पानी बिहान पानीहरू बेला बेलामा पिलाउने गर्नुहोस् हजुर तपाईँले त यहाँबाट देखाउँदैन तपाईँको देखेको छैन छोरीको लागि चाहिँ समस्या देखिन्छ हजुर हजुर
1: त्यही भएर ऊ बच्चालाई हुनेमा आमालाई भएको हो कि
0: त्यस्तो होइन बच्चालाई हुनेमा आमालाई हुने भन्ने कुरा हुँदैन तपाईँको त अरू नै जुधेको छैन जुधेर पनि त्यस्तो हुँदैन नि आमाको आमा छोरीको ग्रह जुधेमा आमालाई नोक्सान गराउने भन्ने हुँदैन त्यस्तो होइन नानीको लागि चाहिँ अहिले सङ्कटा चलेको छ अलिक विशेष ख्याल गर्नु तपाईँको लागि चाहिँ तपाईँको ग्रह दशा नै हेर्नुपर्छ तपाईँको ग्रह दशामा केही कुरा कमी कमजोरी छन् भने समस्या आउला अथवा तपाईँको चाहिँ श्रीमान र श्रीमती त्यो ग्रह मिलेको छैन विवाह नजुराइकन विवाह गर्नुभएको छन् भने श्रीमानको ग्रहले गर्दाखेरि पेलेको पनि हुनसक्छ नोक्सान गराएको पनि हुनसक्छ त्यो कुरा अलग हो तर नानीको ग्रहबाट हेर्दा तपाईँको त्यसो देखिँदैन क्या है
1: हजुर हजुर हजुर मेरो बारेमा पनि हेरेको श्रीमानसँग गर नमिल्दो रहेछ भन्नुहुन्थ्यो।
0: कसले मैले?
1: हजुर तपाईँले।
0: हो अब श्रीमानसँग ग्रह नमिलेको भनेको थिएँ मैले। हो त्यसो भए रत्न कवच लाउनु पर्छ, के कुरा मिलेको छैन त्यो हेराएर रत्न कवच लाउनु पर्छ, त्यसपछि स्वास्थ्य राम्रो हुन्छ, दाम्पत्य पनि राम्रो हुन्छ। हो जन्ममिति श्रीमानको पनि थाहा हुनुपर्छ, अनि बल्ल श्रीमान श्रीमतीको कसकोमा कमी छ, कसकोमा कमजोर छ, कसको कारणले गर्दाखेरि घरमा परिवार मनमुटा भइराखेको छ, झगडा परेको छ, स्वास्थ्यमा औषधिमा खर्च भइराखेको छ भन्ने कुराहरू त्यसपछि बल्ल थाहा हुन्छ क्या है। हजुर हुन्छ, पछि पत्ता लगाएर फोन गर्नुहोस् न हेरौँला है त। हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोरीको विषयमा हेराउनको लागि चाहिँ रोल्पा नगरपालिकाको मादी गाउँपालिकाबाट, रोल्पा जिल्लाको मादी गाउँपालिकाबाट फोन गर्नुभएको उहाँले चाहिँ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845723 र 9806573 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर
0: नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? हेलो
2: हजुर गुरु नमस्ते, म रोल्पाबाट
0: रोल्पा जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम भन्नुहोस् त।
2: करिश्मा मगर।
0: करिश्मा मगर
2: हजुर,
0: रोल्पा जिल्ला कुन ठाउँबाट फोन गर्नुभएको?
2: रुम्टीगढी गाउँपालिका छबाट।
0: रुम्टीगढी गाउँपालिका छबाट फोन गर्नुभएको,
2: कसको
0: विषयमा हेर्न चाहनुहुन्छ?
2: तपाईँको
0: साथीको बारेमा?
2: छोरीको बारेमा।
0: छोरीको बारेमा? तपाईँको आवाज त्यति राम्रो आएको छैन, घरभित्र हुनुहुन्छ भने बाहिर आउनुहोस् न है। ल भन्नुहोस् त, छोरीको जन्ममिति कति हो?
2: 2083। 2083 2 महिना 11 गते।
0: 2 महिना 11
2: सोमबार साँझ 4:59
0: 4:59
2: हजुर
0: साँझको होइन?
2: हजुर।
0: ल जन्म कहाँ भएको? रोल्पामै हो?
2: दाङ जिल्ला।
0: दाङ जिल्ला, ल सुन्नुहोस् है ध्यान दिएर।
2: हुन्छ।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2083 सालमा जन्म भएको रहेछ, सोमबार दिन जन्मबार सोमबार, राशि कन्या राशि, उत्तर फाल्गुनीको दोस्रो चरण, नाम आउँदो रहेछ टोबाट, नाम आउँछ टोपा कुमारी नाम आउँछ है।
2: आजभोलि
0: नरगण परेको छ, कन्या राशि आउँछ है, कन्या राशि आउँछ, नाम आउँछ टोपा कुमारी है। अनि नानीको घातकमा परेको छ तिथि, पञ्चमी दशमी पूर्णिमा घातक छ, शनिबार घातक छ, श्रवण नक्षत्र घातक छ, नम्बरमा 12 नम्बर, राशिमा मकर राशि घातक भनेर लेखिया छ। ग्रह दशा भाग्य अलिकति बाधा आउने ग्रहहरू परे रहेछ, यसको अलिकति विशेष ख्याल गर्नुपर्छ, दशाको शान्तिहरू गर्नुपर्छ, राम्रो हुन्छ। नानीको माङ्गलिक परेको छिन्, माङ्गलिकको शान्ति गर्नुपर्छ। नाग दोष परेको छ, पेटमा समस्या आउने, छिट्टो रिसाउन मन लाग्ने है यहाँबाट देखिन्छ नानीको लागि चाहिँ। सरकारी जागिर राम्रो छ, विदेश यात्राहरू पनि राम्रै छ, त्यति धेरै नराम्रो भन्ने कुरा चाहिँ छैन नानीको
2: ग्रहबाट
0: हेर्दाखेरि चाहिँ। 2083 साल भन्नुभएको होइन त?
2: हजुर
0: 2083 सालमा अहिले ग्रह सिद्धार, अर्को सूर्य, ठिक छ। ग्रह सूर्यले गर्दा अलिकति स्वास्थ्य बिगार्न सक्छ, ठिक छ, राम्रो छ। लक्ष्मीको रूपमा जन्म भएको छ, नाग पञ्चमी अब आउँदैछन् साउनमा, नाग पञ्चमीको बेलामा नागको शान्तिहरू गराउनु, नाग देवताको पूजाहरू गराउनु, मंगलबारको दिन तपाईँले पनि माछा मासु लक्ष्मी प्याज नखानु, नानीलाई पनि माछा मासु लक्ष्मी प्याज नखुवाउनुहोस् है। नरान गर्नुभयो होला नि त, नरान नामाकरण गर्नुभएको छ, गर्नुभएको होइन? नरान गरेर गुरुबारे के नाम राखिदिनु भयो त?
2: नानी जुराएको होइन, त्यतिकै गरेको।
0: हो कसले गरेको त्यतिकै
2: नै नानी राखेको होइन बल्ल आज जुराको हजुर राखिदिनु भयो
0: ए कन्या राशि नाम के आउँछ अरे
2: टोप कुमारी बोल्नु भएको छ
0: हजुर टोप कुमारी है
2: हजुर अनि आमा बुवाको सम्बन्ध अनि
0: सबै कुरा ठिक छ राम्रो छ नाग दोषबाट माङ्गलिक परेकी छिन्
2: हजुर
0: तपाईँले पनि विवाह आफै खोजेर गर्नुभयो होइन रोजेर
2: रोजेरै हो
0: त्यस्तै छ नानीको पनि त्यस्तो विवाह रोजेर खोजेर गर्ने ग्रह छ तपाईँको पनि श्रीमानसँग अलिकति नमिल्न सक्छ पछि अलिकति विशेष ख्याल गर्नु मनमुटाव नगर्नु अलिक छिट्टो रिसाउने बानी छ तपाईँको हो कि होइन नाति भन्नुहोस् अब तपाईँको छोरीको पनि त्यस्तो अलिक छिट्टो रिसाउने झनक्क रिसाउने स्वभावकी हुन्छन् अब नानीको लागि चाहिँ मङ्गलबारको दिन घरमा तपाईँले पनि लसुनी प्याज माछा मासु अन्डा होइन यस्तो यस्तो नखानुहोस् शुद्ध भोजन गर्नुहोस् तेल नखानुहोस् शुद्ध भोजन गर्नुहोस् तपाईँले राम्रो भइहाल्छ नानीको लागि पनि यही गराउनुहोस् ग्रह शान्ति नाग पञ्चमीको बेलामा एकजना बाजे बोलाएर ग्रह शान्ति रुद्री पूजा लाउनु
2: है
0: नाग देवताको पूजा रुद्री पूजाहरू लगाइदिनु भयो भने नानीलाई पनि राम्रो हुन्छ तपाईँलाई पनि राम्रो हुन्छ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई रोल्पा जिल्लाबाट फोन गर्नुभएको तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौं उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर गुरुजी नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हजुर म दाङ घोराई तिनदेखि
0: घोराई तिनबाट बोल्दै हुनुहुन्छ
3: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
3: म आफ्नै विषयमा
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो
3: 2046
0: साल
3: असार 28 गते
0: असारको 28 गते
3: साँझ 7:30 बजे
0: के बार पर्छ
3: बुधबार
0: हजुर जन्म कुन जिल्ला पर्छ तपाईँको
3: दाङ जिल्ला
0: दाङ जिल्ला ल सुन्नुहोस् है ध्यान दिएर
3: हजुर
0: श्री गणेश आय नमः श्रीमती रामानुजाय नमः सर्वमंगल मंगल्ये शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते 2046 साल असार शुक्ल पक्षको बुधबार दशमी तिथिमा जन्म राशि तुला राशि पर्छ स्वातिको तेस्रो चरण नाम आउँदो रहेछ रोबाट रोशनी भन्ने नाम आउँदो रहेछ अन्तिनाडी देवगण परेको छ है घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी तिथि घातक छ बिहिबार घातक शतभिषा नक्षत्र घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भन्ने लेखिया छ राशिमा मिथुन राशि घातक छ कुण्डली भाग्य ग्रह राम्रो छ तपाईँको विवाहमा दाम्पत्यमा बाधा छ तपाईँको लागि चाहिँ विवाह दाम्पत्यमा विशेष ख्याल गर्नुपर्छ वैदेशिक यात्रा राम्रो सरकारी जागिर राम्रो धन कमाउनको लागि पनि राम्रो तर धन कमाउँदाखेरि अलिकति बाधा आउँछ पैसा खर्च हुन्छ पितासँग बाउसँग ग्रह मिल्दैन तपाईँको बाबासँग आफ्नो मिल्दैन है शत्रु अलि धेरै लाग्ने कुराहरू देखिन्छ अलिकति नसामा समस्या अथवा पाइल्स फिस्टुला सम्बन्धीको समस्याहरू पेटमा समस्याहरू हुन सक्छ सावधान रहनु होला अहिले ग्रह तपाईँको पिङ्गला भन्ने ग्रह चलेको छ मनमा पिएर चिन्ता लाग्ने ग्रहहरू छ तपाईँको लागि तपाईँलाई विशेष गरी राम्रो भनेको माङ्गलिकको रत्न कवच लाउनु भयो भने धेरै कुरामा तपाईँलाई सहज र राम्रो हुन्छ माङ्गलिकको रत्न कवच हामीसँग पाउँछ अनि त्यसपछि मङ्गलबारको दिन चोखो खाने गणेश चौथी मङ्गल चौथीको व्रत बस्ने हनुमान चालिसा पाठ गर्ने यति काम तपाईँले गर्नुभयो भने तपाईँलाई धेरै कुरामा राम्रो र सहज भइहाल्छ है
3: अनि बुवासँगको मिलेको छैन अनि आमासँग श्रीमतीसँग त अब माङ्गलिक परिहाले
0: आमासँग ठिक छ श्रीमतीसँग माङ्गलिक परेपछि अब तपाईँको बहुविवाहको योग पर्छ श्रीमती छिटो रिसाउने एकरो कुरो एकरो हुने कुरा नबुझिदिने कुरा नमिल्ने दुईजनाको ग्रह नमिल्ने हुन्छ र तपाईँलाई पेटमा पनि समस्याहरू आउँछ होइन अलिकति ख्याल गर्नुपर्छ। तपाईँहरूलाई अलि छिटो रिसाउन पनि मन लाग्छ तपाईँलाई होइन, यसको लागि चाहिँ रत्न कवच पाउँछ हामीसँग हो। यो रत्न कवच लाउनुपर्छ तपाईँले, रत्न कवच लाएपछि राम्रो हुन्छ। तपाईँलाई चाहियो भने फोन गर्नु दिउँसो, म बनाएर अर्डर गर्नुहोस्, म बनाएर
3: पठाइदिन्छु। पहिलेको घरबार मेरो बिग्रेर फेरि पछि विवाह गरेको
0: हजुर,
3: अनि अब सन्तान सम्बन्धी के छ?
0: अब तपाईँको सन्तान सम्बन्धी अब यस्तो हुन्छ, तपाईँको ग्रहबाट सन्तानमा कुनै समस्या छैन, तर अहिलेको श्रीमती माङ्गलिक हुनुहुन्छ भने त राम्रो होला। माङ्गलिक हुनुहुन्न भने यही समस्या पहिलाकै समस्या आउँछ, घर दाम्पत्य सफल हुन गाह्रो हुन्छ क्या।
3: हजुर, त्यो कवचको लागि लगाएपछि ठिक हुन्छ?
0: रत्न कवच लगाएपछि राम्रो हुन्छ, समस्या आउँदैन। तपाईँको श्रीमतीको साल महिना गते समय थाहा छ?
3: ठ्याक्कै समय त थाहा छैन, मैले हजुरलाई म्यासेन्जरमा पनि सोधेको थिएँ
0: हजुर,
3: अनि साँझतिर भन्ने त भनेको, मैले चाहिँ तपाईँलाई म्यासेजमा पनि पठाएको, रिप्लाई दिनु भएन, लाइकको स्टिकर मात्रै पठाउनु हो।
0: हजुर, तपाईँको समय नभएपछि त्यस्तै हो नि त।
3: अब साँझतिर मात्रै
0: भन्नु त, जन्ममिति कति हो?
3: 2056 साल,
0: 2056
3: साउनको महिना,
0: साउन महिना
3: 29 गते साँझतिर हो अरे, कन्या राशि आउँछ।
0: म हेर्छु के राशि आउँछ त थाहा भइहाल्छ, अब मिल्दोजुल्दो रहेछ भने ठिक हुन्छ, नभए समस्या नै हुन्छ। अब हेरौँ कस्तो आउँदो रहेछ है त। विवाह भन्दा पहिला हेराएर विवाह गर्नुपर्छ के, शनिबारको दिन हो?
3: हजुर, शनिबारको।
0: हजुर, कन्या राशि नाम त ठिक छ, नाम आउँदो रहेछ पवित्र भन्ने नाम आउँदो रहेछ।
3: हजुर,
0: गुण 25.5 गुण आएको छ, गुण त असाध्य राम्रो हो। एउटा राशि मिलेन, तपाईँको तुला राशि, उहाँको कन्या राशि होइन?
3: हजुर हजुर।
0: ल, उहाँ माङ्गलिक हुनुहुन्न फेरि, ल हेर्नु, उहाँ माङ्गलिक हुनुहुन्न। तपाईँले रत्नको पद जसरी भए पनि लगाउनुहोस् है, अनि मेडमले शनिबारको दिन तोरीको तेल नखाने, चोखो खाने, आइतबारको दिन नुन नखाने गर्नुपर्छ होइन, त्यसपछि राम्रो हुन्छ। मेडमको पनि दुई विवाह हुने ग्रह परेको छ भनेको, बहुविवाहको योग मेडमको पनि परेको छ क्या। बुझ्नुभयो?
3: कति बजेको हेर्नुभयो?
0: होइन, बजे होइन, मैले मिलाएर हेरिदिएको, तपाईँको 7:30 हेरिदिएको। के नाम आउँछ भन्नुहुन्थ्यो, नाम थाहा छ?
3: नाम त पवित्रै राखेको
0: छ, त्यही हो, 7:30 बजेतिरको मिलाउनु भयो त। चिना बनाउनु भयो भने मिल्छ, चिना बनाउनु भयो भने समय एक कुरा समय निकालेर म हेरिदिन्छु। चिना बनाउनु पर्यो भने भन्नु, बनाएर पनि म तपाईँलाई पठाइदिउँला, त्यहाँ आइपुग्छ। अरू सबै कुरा ठिक छ, मेन कुरो इम्पोर्टेन्ट भनेको, जतिसुकै प्रगति गरे पनि, जतिसुकै जे गरे पनि, यदि दाम्पत्य राम्रो भएन भने तपाईँ हामीलाई त्यति राम्रो मजा आउँदैन क्या, होइन? हामीले प्रगति पनि गर्न सकिन्न फेरि, हेर्नुहोस् है, एउटा एक ठाउँमा एउटा व्यक्तिसँग जमेर बसेपछि फेरि त्योसँग फुट्नु पर्यो भने फेरि जम्न त फेरि गाह्रो हुन्छ होइन। त्यो भएर रत्न कवच तपाईँले लगाउनुहोस् है, रत्न कवच मिडमले पनि लगाउनु पर्छ, अलिक पछि लगाउँदा पनि हुन्छ मिडमले, बरु केही फरक पर्दैन। तर तपाईँले माङ्गलिकको रत्न कवच लगाउनुहोस्, तपाईँको ग्रहले गर्दाखेरि श्रीमती तपाईँलाई नफाप्ने ग्रह परेको छ क्या, बुझ्नुभयो नि, श्रीमती नफाप्ने ग्रह परेको छ, त्यो भएर यो समस्या आएको हो। अब पहिला तपाईँको चाहिँ कुण्डलीको हिसाबबाट हेर्दाखेरि तपाईँको सप्त माङ्गलिक हो होइन, सप्त माङ्गलिक भएपछि के हुन्छ भन्दा, यदि छोरी मान्छेको सप्त माङ्गलिक पर्यो भने विधवा योग हुन्थ्यो होइन, अब छोरा मान्छेको सप्त माङ्गलिक परेपछि विदुर योग बन्छ, भनेको श्रीमतीको मृत्यु हुने हुन्छ। तर आज पनि ठ्याक्कै मृत्यु हुन्छ भन्ने कुरा भन्न मिल्दैन, तर श्रीमतीसँग मृत्यु हुनु भनेको डिभोर्स हुनु पनि मृत्यु हुनु सोसार हो कि, काम लागेन होइन, त्यो भएर अलिक विशेष ख्याल गर्नु। तपाईँले रत्न कवच लगाएर मंगलबारको दिन चोखो खानुहोस्, गणेश चौथी मंगल चौथीको दिन व्रत बस्नुहोस्, हनुमान चालिसा पाठ गर्नु, यति गर्नुभयो भने जीवन सरल र सजिलो हुन्छ। मेडमको लागि चाहिँ शनिबारको दिन र आइतबारको दिन चोखो नित गर्नुपर्छ मेडमले, अरू त्यस्तो नराम्रो छैन, ठिक छ कुराहरू है त।
3: हस्
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी दाङ जिल्लाबाट फोन गर्नु भएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9806675223 नम्बरमा सम्पर्क भनेको म तपाईँलाई तपाईँले गर्न सक्नुहुन्छ। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। र फोन गर्दा साल महिना गते अनि समय तपाईँले जानकारी गराउनुपर्ने हुन्छ। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। विवाहमा बाधा छ, सन्तानमा बाधा आइराखेका छ, विदेश यात्रामा बाधा आइराखेका छ, बाबु नानीको पढाइ लेखाइ स्वास्थ्यमा बाधा आइराखेका छ, काममा कार्यमा बिजनेस व्यापारमा बाधा आइराखेका छ भने सम्पर्क गर्नुहोस्। तपाईँको समस्याको समाधान लगभग म गराउँछु है, तपाईँले चिन्ता गर्नु पर्दैन। कोही मित्र आउनु भएको छ, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: हजुर हजुर, राधे राधे, नमस्कार।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: हेटौँडाबाट म पार्वती गौतम।
0: पार्वती गौतमजी, हेटौँडा जिल्ला, हेटौँडाबाट, मकवानपुर जिल्लाबाट है?
4: हजुर।
0: कतिको सुन्नुहुन्छ हेटौँडातिर कार्यक्रम?
4: धेरै नै, कन्टिन्यू
0: कन्टिन्यू सुन्नुहुन्छ। आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
4: मेरो छोरीको,
0: छोरीको बारेमा हेर्नुहुन्छ।
4: हजुर।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2068 साल।
0: 2068 भन्नुभयो होइन? 2068 मङ्सिरको 2 गते
4: बिहान 10:50 हो।
0: बिहानको 10:50 हो।
4: जन्मस्थान चाहिँ चितवनै हो।
0: जन्मस्थान चाहिँ चितवनमै हो। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वत साधिके, शरणेत्र मुखे गौरी, नारायणी नमस्ते। 2068 साल मङ्सिर कृष्ण पक्षको शुक्रबार अष्टमी तिथिमा जन्म, कर्कट राशि, अश्लेषा नक्षत्रको चौथो चरण, नाम आउँदो रहेछ नानीको डोबाट डोलमा नाम आउँछ अथवा डोलकुमारी नाम आउँछ है। अन्त्यनाडी राक्षस गर्नु परेको छ। के नाम राख्नु भएको थियो पहिला नारायणमा? हजुर, हजुर, डोबाट नाम आउँछ डोलकुमारी है। राक्षस गणमा जन्म भएको छ। घातक तिथि द्वितीय सप्तमी द्वादशी, बुधबार घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ नानीको। कुण्डली भाग्य ग्रह राम्रै छन्, माङ्गलिक परेकी छिन् नानीको। माङ्गलिकले गर्दा पछि विवाहमा दाम्पत्यमा अलिकति असर, अलिकति बाधा आउँछ। पछिको सन्तानमा पनि अलिकति बाधा आउने ग्रहहरू परेको छ। सूर्य ग्रहणको योग बनेको छ नानीको लागि चाहिँ नै विशेष गरी ख्याल गर्नुपर्ने कुरा देखिन्छ। आइतबारको दिन नुन नखाने, सूर्यदेवको पूजाहरू गर्ने पनि गर्नुपर्छ। विदेश यात्राहरू राम्रो छ नानीको लागि। यहाँबाट हेर्दाखेरि अहिलेलाई ग्रह चलेको छ उल्का र अर्को केतु। अहिले ग्रह राम्रो छैन, अलिअलि बुद्धि त्यति राम्रो छैन। यो समयमा विशेष ख्याल गर्नुपर्छ तपाईँले नानीको लागि चाहिँ है। नानीको प्रेम विवाह, नानीको प्रेम विवाह हुने ग्रहहरू परेको छ। पढाइमा रुचिहरू कम छ, दिमाग राम्रो भएको मान्छे हो, स्मरण शक्ति राम्रो भएको मान्छे हो, रुचि कम छ पढाइमा चाहिँ। अलिक विशेष पढाइमा अलिक जोस जाँगर गराएर पढ्नुपर्छ। ग्रहले गर्दा त्यस्तो भएको, एउटा सूर्य ग्रहण परेको छ, एउटा नाग दोष परेको छ, एउटा उल्का, अर्को केतु, अब झनै नराम्रो। 16 वर्ष पुरा भएर 17 लागेपछि एकदम पढाइ बिग्रिने, तपाईँसँग मुखमुख चलाउने, तपाईँसँग झगडा गर्ने, घरले भनेको कुराहरू नमान्ने होइन, अनेक हुने ग्रहहरू छ। यो 22-23 वर्षसम्म ग्रह एकदम खराब छ। तपाईँले छोरीलाई 22-23 वर्षसम्म बचाउनुपर्छ, नभए आफै विवाह गर्ने कुण्डली पनि परेको छ क्या नानीको। त्यो भएर एकदम ख्याल गर्नु पर्यो, साँझमा बाहिर निक्लिन नदिने, घरबाट एकदम केयर गर्नु पर्यो होइन। अब फेरि कसै कसैले के भन्नुहुन्छ भन्दा बन्देजमा राख्नुभयो, के गर्नुभयो भन्छन् समाजले, त्यसो भन्छ। अनि त्यही समाजले अलिकति कुरा पायो भने फेरि त्यही समाजले कुरो काट्न थाल्छन् हो कि होइन। हो, त्यो भएर समाजले के भन्छन् भन्ने होइन, आफ्नो परिवार, आफ्नो फ्यामिली कसरी सेफमा गरेर राख्ने हो, कसरी सुरक्षित राख्ने हो भन्ने। यिनीहरूको त केटाकेटीको त बुद्धि हुँदैन अहिले त हेर्नु होइन। जुन जुन राम्रो कुरा त्यही त्यही राम्रो लाग्छ यिनीहरूलाई, केटाकेटीलाई। त्यो भएर आफूले एकदम कन्ट्रोल गरेर बस्नुहोस्, कन्ट्रोल गरेर राख्नुहोस् नानीलाई। विवाह गर्दाखेरि नानीको 22-23 वर्षभन्दा अगाडि विवाह गर्नै हुँदैन, नानीको लागि चाहिँ 23 वर्ष पछि विवाह गर्न हुन्छ संकटको शान्ति गराएर नानीको, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ नानीको लागि। पढाइको लागि चाहिँ रत्न कवच लगाइदिनुहोस्, पढाइको साथसाथै विवाहमा दाम्पत्यमा पनि राम्रो हुन्छ। को व्यक्ति मेरो लागि राम्रो हो, को व्यक्ति मेरो लागि नराम्रो हो भन्ने उसले चिन्न थाल्छिन्, बुझ्न थाल्छिन्, दिमागमा राम्रो कुराको फिल्टर गर्न थाल्छिन्। रत्न कवच यो नानीको लागि अति अति आवश्यक छ। 1-1.5 वर्ष भयो नानीको ग्रह बिग्रिएको फेरि है, त्यो भएर एकदम ख्याल गर्नु होला है। अरू केही छ?
5: पढाइ कुन सब्जेक्ट राम्रो होला?
0: जस्तै पढाइको लागि रत्न कवच लगाइदिनु भयो भने साइन्स विषय लिएर पढ्न मिल्छ, जस्तै नर्सिङ सम्बन्धी पढ्न मिल्छ नानीले। अब नर्मल विषय म्यानेजमेन्टहरू यस्तै, होटल म्यानेजमेन्टहरू यस्तै लिएर पढ्ने हो। कुन विषय लिएर पढ्छु भन्छन्?
5: पढ्न त अहिले 9 मा पढिरहेको,
0: त्यही भने उसलाई यो विषय लिएर पढ्न पा हुन्थ्यो भने इच्छुक हुन्छ नि। त्यसै 9 मा कुन विषय मेजर कुन लिन्छ यिनले? म्याथ लिएको छ, ठिक छ, म्याथमा राम्रो छ त, हुन्छ।
5: रत्न कवच लगाउनु कि कहाँबाट कसरी त? अब
0: रत्न कवच लगाउनको लागि यही नम्बरमा 10 बजेपछि फोन गर्नु, अनि त्यसपछि तपाईँले बनाएर पूजा गरेर बनाएर म पठाइदिन्छु, लगाइदिनुहोस् नानीको। चिना बनाउनु भएको छैन भने चिना पनि बनाइदिनुहोस्, चिना पनि बनाएर पठाइदिन्छु म। चिना बनाउनु भयो भने पनि बनाइसक्नु भएको छ, बनाइसक्नु भएको छैन बनाउनु पर्दैन। रत्न कवच यो नानीको लागि अति आवश्यक छ, अहिले रत्न कवच लगाइदिइहाल्नुहोस् नानीको लागि चाहिँ, अनि साउनमा ग्रह शान्ति गराइदिनुहोस् है। यति काम दुईटा काम गर्नुहोला, अनि त्यसपछि तपाईँले 1.5-2 वर्षमा ग्रह शान्ति गराउनुहोस् नानीको लागि चाहिँ। अरू सबै कुरा राम्रो छ, त्यस्तो नराम्रो छैन है। नानीलाई सर है उल्का पनि चढ्या छ, अहिले केतु पनि चढ्या छ, अब फेरि 15 पुरा 16 लाग्ने बित्तिकै नानीको सिद्धा चल्छ, अर्को शुक्र चल्छ, शुक्र सिद्धा स्वामी योग चल्छ होइन। यो शुद्ध शुक्र सिद्धा स्वामी योग चल्यो भने वृद्ध व्यक्तिलाई चढ्यो उसको मृत्यु पनि हुन सक्छ होइन। अलि ठिक्कको व्यक्तिलाई चढ्यो, जस्तै तपाईँ हामीलाई यस्तो व्यक्तिलाई चढ्यो भने दाम्पत्यमा अहिले असर गर्छ, दाम्पत्य शिवजीवन बिगार्न सक्छ। जस्तै यो नानीहरूको छोरीहरूको विषयमा चाहिँ अहिले यो बेला पढाइ बिगार्ने, लभ गर्दै हिँड्ने, बुवा आमाले भनेको कुरा नमान्ने, नटेर्ने, जिद्दी हुने, पढ भन्यो भने रिसाउने होइन हो, यस्तो कुराहरू हुन्छ कि। यो ग्रहको हेरी हेरी, उमेर हेरी हेरी ग्रहले काम गर्ने हो नि त होइन।
5: पढाइ त राम्रै थियो, अहिले सक्यो
0: पढाइ, नानीको पहिला भन्दा खस्केको छ अहिले, राम्रो छैन पहिला जस्तो पढाइ, तपाईँले महसुस गर्नु भएको छैन? हो पहिला जस्तो छैन, पहिला जस्तो नानीको बोली पनि नरम छैन, थपाउनु भएको छैन हो। अब यो ठ्याक्क बेला भएको छ, रत्न कवच लगाइदिँदा ग्रह शान्ति साउनमा गर्नुहोस्, अरू केही गर्नु पर्दैन। अनि नानीले आइतबार नुन नखाने, नानीले मंगलबार चोखो खाने, यति काम गरिन् भने तपाईँको छोरीलाई सुनमा सुगन्ध भइहाल्छ, केही पनि गर्नु पर्दैन, चिन्ता गर्नै पर्दैन त्यसपछि है। होइन होइन, रत्न कवच लगाइदिनुहोस्, आइतबारको दिन नुन नखा भन्नुहोस्, अनि मंगलबारको दिन चोखो नृत्य गर्नुहोस् होइन। हो यी तिनवटा काम गर्नुभयो भने तपाईँको छोरीलाई कसैले छुन सक्दैन, कसैले नराम्रो दृष्टिले हेर्न सक्दैन, नानीको मन नराम्रो हुँदैन, पढाइमा मन जान्छ, तपाईँसँग मम्मी भन्न बोल्छिन्, बाबासँग बाबा भन्न बोल्छिन्, नरम भएर बोल्छिन् होइन। त्यस्तो अख्रक्क पर बोल्ने, घमण्डी हुने, ठडौरी हुने त्यस्तो हुँदैन क्या। हाम्रो नेपाली भाषा भन्छ नि ठडौरी हुने, कति ठडौरी बाँकी भनिन्छ नि त, हो कि होइन? हो त्यस्तो हुँदैन नि त, सबै चेन्ज हुन्छ नानीको चाहिँ के, चिन्ता गर्नु पर्दैन, ठिकै छ है त।
5: अनि यसको पढाइ त भविष्य अब राम्रै छ नि?
0: मैले भने त तपाईँलाई यही कुरा कतिचोटि भनिसकेँ मैले तपाईँलाई होइन, एउटा बिरुवा ल्याएर सार्नु भयो, पानी पनि हाल्नु भएन, मल पनि हाल्नु भएन भने राम्रो हुन्छ कि नराम्रो हुन्छ अब भन्नुहोस्। हो ग्रह शान्ति गर्ने रत्न कवच लाउने जल मल त्यही हो नानीको लागि। अहिले सम्बन्धहरू ठिकै हुन्छ, त्यस्तो नराम्रो हुँदैन।
5: भाइलाई त
0: ठिकै छ, त्यस्तो नराम्रो छैन, पछि गएर श्रीमानसँग नराम्रो हुने हो क्या। 2 विवाह 3 विवाह हुने ग्रह छ क्या, बहुविवाहको योग परेको छ क्या नानीलाई, माङ्गलिक परेको छैन भने बुझ्नु न तपाईँ आफै।
5: माङ्गलिक त्यतिखेरै होला नि, त्यो गरेर नि त्यति अहिले गर्न मिल्दैन नि त, त्यो
0: हस् हस् हस् उहाँले फोन गर्नु भएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेराउनको लागि, छोरीको विषयमा हेराउनको लागि फोन गर्नु भएको थियो। उहाँले भन्नुभयो माङ्गलिक त्यतिखेर गर्ने होला भन्नुहुन्छ। अब यत्रो बेर सम्झाएँ मैले, उहाँले सम्झिनुहुन्न, के गर्ने। माङ्गलिक र अब उमेर पुग्दै गएको छ नानीको होइन, अथवा छोराको, कसैको पनि, तपाईँको छोरा बाबुहरूको उमेर पुग्दै गएपछि माङ्गलिक असर गर्दै जाने हो। माङ्गलिक भनेको चाहिँ विवाह बिगार्ने, लभ गर्न मन लाग्ने होइन, साथीको सङ्गत बेसी बेसी गर्न मन लाग्ने, यस्तो यस्तै हो माङ्गलिक भनेको चाहिँ। अनि लभ गरेपछि प्रेम गर्ने होइन, प्रेम हुन्छ, प्रेम विवाह हुन्छ, बुवा आमाले भनेको कुरा मान्दैनन् भने भागेर विवाह गर्ने, यस्तो कुराहरू हुन्छ क्या। माङ्गलिक भनेको उमेर पुगेर बिहे गर्ने बेलामा दोष काट्ने होइन नि त, त्यस्तो कुराहरू हुन्छ। अब सम्झाउनुसम्म मैले सम्झाएँ उहाँले, अब कति कुरा बुझ्नुभयो कति कुरा बुझ्नु भएन। 9845572223 छ, 9805572223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म फेरि पनि कार्यक्रम लिएर उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जयमसी तथा ख्रिष्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाही। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौ। अब लागौं उज्यालो किरणतर्फ। हुन्छ, कार्यक्रम उज्यालो किरणमा आदरणीय सरलाई स्वागत छ।
1: हुन्छ, धन्यवाद।
0: साउल सरको बारेमा हाम्रो श्रोताहरूको लागि नै हजुरलाई कसरी चिन्ने, श्रोताले थोरै आफ्नो बारेमा हजुरले प्रभुलाई कसरी विश्वास गर्नुभयो त्यो एउटा यात्रालाई छोटो रूपमा चाहिँ भन्नुहुन्छ यो समय हाम्रो श्रोताको लागि।
1: धन्यवाद सर्वप्रथम यो मौकाको लागि। मेरो नाम साउल श्रेष्ठ, मेरो जन्म भक्तपुरमै भयो। सुरुमा त हामी हाम्रो पृष्ठभूमि भनेकै हाम्रो हिन्दू पृष्ठभूमि हो। जब हामी सानो थियौँ त्यतिखेर हाम्रो परिवारमा चाहिँ विशेष गरेर मेरो ड्याडी र मेरो कान्छो भाइ बिमारी भयो। मेरो मम्मी चाहिँ अब धर्म कर्ममा धेरै।
0: आदरणीय सरलाई स्वागत छ।
1: हुन्छ, धन्यवाद।
0: साउल सरको बारेमा हाम्रो श्रोताहरूको लागि नै हजुरलाई कसरी चिन्ने, श्रोताले थोरै आफ्नो बारेमा हजुरले प्रभुलाई कसरी विश्वास गर्नुभयो त्यो एउटा यात्रालाई छोटो रूपमा चाहिँ भन्नुहुन्छ यो समय हाम्रो।

0: चुको बारेमा बताउनुभयो अनि त्यसपछि ख्रिस्टलाई विश्वास गर्यो भने चङ्गाई हुन्छ शान्ति हुन्छ भन्ने त्यो कुरामा हाम्रो परिवार विशेष गरेर मेरो मम्मी चर्च जाने उहाँले इच्छा प्रकट गर्नुभयो अनि उहाँले हामीलाई पनि लिएर जानुभयो। मेरो चाहिँ पहिलो दिन चर्चमा जब हामी गयौं धेरै मानिसहरू थिए पहिले गीत गाउँदा ताली बजाएर गीत गाउँथे नि मलाई चाहिँ कस्तो अप्ठ्यारो लाग्थ्यो कि अनि म प्रभावित चाहिँ के कहाँ भएँ भन्दा जब वचन बोल्ने प्रचारकले गवाही बाँड्नुभयो त्यो गवाहीबाट म प्रभावित भएँ। मैले चाहिँ त्यसलाई कथा भन्थे ओहो कति पावरफुल कथा यो कथा सुन्न चाहिँ म सधैँ आउँछु चर्चमा भनेर मैले दुईचोटिको गवाहीमा मैले आफैलाई तयार गरेँ होइन अनि जब हामी यसरी प्रभुमा आयौँ साँच्चै प्रार्थनाले चाहिँ हाम्रो मेरो ड्याडी मेरो भाइलाई सुधार भयो राम्रो भयो त्यसपछि मेरो मम्मीले यस अब हामी सधैँ जाने भन्ने उहाँले निर्णय गर्नुभयो अनि हामीलाई सधैँ लिएर जानुभयो अनि म चाहिँ सानैदेखि यो बाल सङ्गतिमा हुर्केको हो त्यसैले मलाई बाल सङ्गतिमा त्यो गीतहरू गाउने सङ्गति गर्ने त्यो कुराले मलाई धेरै प्रभावित बनायो अनि हामी प्रभुमा आएको केही महिनामै मेरो ड्याडीको बिमार मेरो भाइको बिमार निको भयो त्यसैले झन् हामी परमेश्वरप्रति हामी एकदमै विश्वास गर्यौँ। मेरो मम्मीले मलाई सानैदेखि के भन्नुहुन्थ्यो भने तिमीले चाहिँ प्रभुको सेवकाई गर्नुपर्छ है सेवकाईलाई जानुपर्छ यो बाहिरी जागिर साहिर खानेकुरा भन्दा प्रभुको काम गर्नुपर्छ भनेर यसरी नै मलाई उत्साह दिनुहुन्थ्यो
1: सानैदेखि
0: अनि म जब जब चर्चको कार्यक्रमहरूमा म जान्छु मम्मी एकदम खुसी मेरो छोरो चर्चको कार्यक्रममा गएको छ भनेर अनि म पनि एकदम जान मन पराउँथे अनि दोस्रो जान मन पराउने कारण चाहिँ म त्यहाँ सङ्गति गरेर चाहिँ घरमा पढ्नु परेन नि त अनि म पढाइमा मैले धेरै समय बिताउनु परेन सङ्गति जाँदा मेरो मम्मी खुसी अनि त्यसपछि म सङ्गतिमा लाग्थेँ यसरी सङ्गतिमा बढ्दै गएँ म अनि सानै उमेरमा 8 वर्षको उमेरतिर भनौँ न यो गौशालामा चाहिँ बिली ग्राहमको सेटेलाइट प्रोग्राम भएको थियो कि त्यो ओपन कार्यक्रममा चाहिँ मैले जब बिली ग्राहमबाट मैले वचन सुने उहाँले चाहिँ योहन्नाको पुस्तकबाट म नै हुँ भन्ने 7 वटा वक्ता त्यो वाक्य बोल्नुभयो त्यहाँबाट प्रचार गर्नुभएको थियो प्रचार पछि उहाँले ल जतिजना ग्रहण गर्न चाहनुहुन्छ भनेर उहाँले ग्रहण गर्नको लागि भन्नुहुँदाखेरि त्यतिखेर मैले प्रभुलाई ग्रहण गरेँ त्योभन्दा अगाडि मैले ग्रहण गरेँ होला कतिचोटि मलाई थाहा भएन
1: तर
0: त्यो वचन सुनिसकेपछि वा उहाँ परमेश्वर हुनुहुन्छ भनेर चाहिँ मैले प्रभुलाई ग्रहण गरेँ।
1: अब अहिले हेर्नु पर्दाखेरि तपाईँ त्यो माहौलबाट आफ्नो परिवारको कारणले प्रभुमा आउनुभयो र बिस्तारै हजुरले आफ्नो भन्नुभएको जीवन जसरी प्रभुलाई तपाईँले विश्वास गर्नुभयो सासु हृदयले होइन कसैको आमा बुवाले दबाब दिएर पनि होइन कतिले भन्छ नि विश्वास गर्दाखेरि विश्वासी क्रिस्चियन परिवारमै जन्मिँदा पनि क्रिस्चियन परिवारमै हुर्किँदा पनि जन्मजातै क्रिस्चियन हो अथवा जन्मजातै यो धर्मको कुराहरू लिएर त्यसरी जोड्ने गर्छन् तर तपाईँले भन्नुभएको अनुसार त तपाईँले नियमित रूपमा सन्डे स्कूल चर्च गइरहे तापनि पछि चाहिँ तपाईँले वास्तविक रूपमा प्रभुलाई चिन्नु भएर अनि विश्वास गर्नुभयो भन्नुभयो अनि यो चाहिँ अलिकति महत्वपूर्ण लाग्यो मलाई चाहिँ होइन तपाईँले आफ्नै स्वेच्छाले नै प्रभुलाई स्वीकार गर्नुभयो कसैको दबाब थिएन एकदम खुसी लाग्यो। अब यो जर्नी यो यात्रा अझै हजुरको अहिले म जुन ठाउँमा रहेर कुराकानी गर्दैछु हजुर नेपाल एभेन्जर बाइबल कलेजको हजुर डिनको रूपमा काम गर्दै हुनुहुन्छ होइन मैले आज विशेष गरी हजुरसँग कुराकानी गर्न खोजेको हामी एउटा चाहिँ चर्चमा रहेर पास्टरले जसरी मण्डलीलाई हुर्काउने मण्डलीको लागि रेखदेख गर्ने पास्टरको एउटा चाहिँ मुख्य दायित्व भनेको गोठालोको काम गर्ने आज धेरैजना नेपाली चर्चमा अलिकति समस्या देखिएको भनेको पास्टरले जुन भूमिका खेल्नुपर्ने थियो अथवा त्यो पास्टरलाई हेर्ने दृष्टिकोण मण्डलीले बुझ्ने दृष्टिकोण अलिकति त्यसमा कमी कमजोरी देखिएको कारणले गर्दाखेरि पनि तपाईँ पास्टर सेवकाईमा पनि हुनुहुन्छ बाइबल शिक्षक पनि हुनुहुन्छ त्यसकारण खासमा यो गोठालोको काम के कस्तो हो कतिको यो बिब्लिकल्ली यसलाई चाहिँ कसरी बुझाउन खोजिएको छ र हामीले कसरी बुझेका छौँ त्यसको बारेमा थोरै चर्चा गरौँ जस्तो लाग्छ मलाई।
0: पास्टर टाइटल त आदरणीय टाइटल हो
1: हजुर
0: पास्टरको दायित्व भनेको आफ्नो मण्डलीका भेडाहरूलाई आत्मिक रूपमा खुवाउने झुटो शिक्षाबाट जोगाउनु राम्रो ठिक ट्र्याकमा डोर्याउने काम चाहिँ पास्टरको काम भयो। अब राम्रो कुरो त एउटा पास्टरले आफ्नो चर्चलाई पूरा समय दिएर खटेको राम्रो तर मेरो कमजोरी भनेको चाहिँ एज अ पास्टर अभिषेक भएको पास्टर हुँ तर मैले पूरा समय चर्चलाई दिन सकेको छैन। म बाइबल कलेजमा छु बाइबल कलेजमा भाइ बहिनीहरूलाई सिकाउँछु अनि यो पनि एउटा पास्टरले काम त हो तर चर्चभित्र भन्दा पनि एउटा संस्थामा रहेर यो काम गर्दैछु मैले। अब चर्चमै रहेर काम गर्न सक्नु धेरै राम्रो कुरा हो तर अब एउटा पास्टर चर्चमा फुल टाइम दिएर

0: खटाउनको लागि हामीले अरू कति कुराहरू मिलाउनु पर्छ मण्डलीमा।
1: पास्टर चाहिँ के हो बाइबलीय दृष्टिकोणमा गोठालो, उसले चाहिँ रेखदेख गर्नुपर्छ भनेको छ। तर धेरै समय पास्टरहरूको आफ्नै कतिपय समयमा मण्डलीले नबुझिदिएको हो कि पास्टरलाई भन्ने पनि गुनासोहरू आउने गरेको कारणले मैले हजुरलाई यो प्रश्न सोधेको खासमा छ।
0: अब ख्रिस्ट येशु गइसक्नु भएपछि त चर्चलाई रेखदेख गर्नको लागि परमेश्वरले पास्टरलाई जिम्मा दिनुभयो। अब पास्टरले एउटा अभिभावकको रूपमा, एउटा स्पिरिचुअल फादरको रूपमा चर्चलाई हेर्नुपर्छ। अब त्यो दुईतर्फी हुन्छ यो चाहिँ, होइन? पास्टरले पनि बेस्ट दिने हो भने चर्चले पनि पास्टरलाई चाहिँ पाल्नुपर्छ। जब चर्चले एउटा पास्टरलाई पाल्न सक्दैन भने बाध्य भएर पास्टर चाहिँ आफ्नो परिवारको लागि, आफ्नो व्यक्तिगत अब आवश्यकताहरू पूर्तिको लागि कतै डिपेन्ड त हुनै पर्छ। त्यसैले म सम्पूर्ण मण्डलीहरूलाई पनि यो कुरा भन्न चाहन्छु, यदि हामी मण्डलीहरूले एउटा पास्टर चाहिँ पूरा रूपमा चर्चमा खटेको, सबैको वास्ता गरेको चाहन्छ भने सबै विश्वासीहरू मिलेर पनि पास्टरको पूरा उसलाई चाहिने, सम्पूर्ण होइन, भौतिक कुरा भयो, आर्थिक कुराहरू भयो, त्यो चाहिँ पूरा गर्न दायित्व लिनु चाहिँ पर्छ,
1: मण्डलीले दायित्व लिनुपर्छ।
0: यस,
1: त्यो भएन भने चाहिँ के हुन्छ, दायित्व लिन नसकेको खण्डमा?
0: अब नेपालको कन्टेक्स्टमा अहिले नै हेऱ्यौँ भने केही नपाए पनि खट्टे पास्टरहरू हुनुहुन्छ, तर उहाँहरूले सके जति गर्न सक्नुहुन्न, समय दिनुहुन्छ।
1: उदाहरणको लागि कुनै पास्टर पनि हुनुहुन्छ र कुनै अन्य उहाँको दैनिक पेसा अरू केही नै छ भने त्यसले कतिको प्रभाव पार्छ मण्डली वृद्धिमा, मण्डलीको सेवाकाईमा?
0: हुनुपर्ने जति चाहिँ हुँदैन, किनभने पास्टरले आफ्नो साइड जबको लागि पनि त्यहाँ ध्यान दिनुपर्छ, उहाँले त्यहाँ लगानी गर्नुभएको लागि त्यो लगानीबाट प्रफिट पाउनुको लागि त्यहाँ खट्नुपर्छ, त्यहाँ पनि समय दिनु पर्यो, अनि यता चर्चलाई पनि समय दिनु पर्यो। चर्चमा कतिचोटि यस्तो आइपर्छ, त्यतिखेर हाजिर भइसक्नु पर्ने ठाउँमा पास्टर धेरैचोटि त्यस्तो कुरा चुक्छ, किनभने आफू यतातिर हुन्छ। त्यसैले पनि यसले त प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै प्रभाव चाहिँ पार्छ मण्डलीलाई बलियो बनाउन, चुस्तताको लागि जस्तै छ।
1: हजुर, जस्तो अब यो कुरासँग चाहिँ डाइरेक्ट पास्टरलाई पाल्ने कुरा अथवा पास्टरलाई दिने कुरा मण्डलीले त्यो चाहिँ दशांश भेटीमा लगेर जोडिन्छ कि, यो कुरा चाहिँ होइन, मण्डलीमा दिएर मण्डलीमा विश्वासीहरूले दशांश भेटी दिएपछि न त पास्टरलाई त्यो कुरा आर्थिक कुराहरू लगायत अन्य सहायता पुग्ने हो। तर अहिले के छ भने परिपाटी धेरैजना मण्डलीमा दशांश भेटी अथवा दिने कुरा त नयाँ करारमा आयो, यो पुरानो करारको कुरा हो दशांश, अहिले त किन दिनु पर्यो, होइन, मण्डलीलाई किन सहयोग गर्नु पर्यो, पास्टरले पनि त आफूले काम गर्न सक्नुहुन्छ, उहाँ पनि त एउटा इन्डिपेन्डेन्ट भएर मण्डलीलाई एक दिन मात्रै सेवा पुऱ्याए भइहाल्यो नि, अरू दिन त छ दिन मजाले उहाँले काम गर्न सक्नुहुन्छ, हामीले किन गर्नु पर्यो भन्ने खालको त्यो खालको मनस्ताय पनि कतिपय चर्चमा अझै पनि विद्यमान छ। यो कुरालाई कसरी हेर्नुहुन्छ?
0: अब केही व्यक्तिहरूले चाहिँ पास्टरले हप्तामा एकचोटि मात्र समय दिए पुग्छ, अरू दिन नदिए आफ्नै काममा लागे हुन्छ भन्ने चाहिँ केही व्यक्ति हो, मण्डलीको सबैले त्यो विचार त गर्दैन। प्राय मण्डलीको हितमा मण्डली चाहिँ अब वृद्धि हुँदै जानुपर्छ भन्ने जसको सोच छ उसले त पास्टर 24 घण्टा खट्नुपर्छ भन्छ। पास्टर मात्र होइन, भयो भने त सबै विश्वासीहरू पनि खट्नुपर्छ मण्डलीलाई, पास्टर एक्लै मात्र खटेर पनि हुँदैन। त्यसैले अब यो दशांशको केस अब जोड्नु भएको हुन्छ, यस पुरानो नियममा हामी जब हेर्छौँ दशांशको बारेमा, त्यहाँ चाहिँ दश आंश दिनुपर्छ भनेर स्पष्टसँग लेखिएको छ, र उनीहरूले दशांश दिन्थे पनि, अनिवार्य रूपमा थियो, त्यो स्पष्ट हुन्छ किन दिने भन्ने कुरा। अब नयाँ नियममा हामीले हेऱ्यौँ भने दशांशको बारेमा हामीले स्पष्ट पाउँदैनौँ, त्यहाँ बताइएको पनि छैन। तर नयाँ नियमलाई हामीले ध्यान दिएर पढ्यौँ भने दशांशको बारेमा भन्दा पनि नयाँ नियमले चाहिँ 100 अंश दिनुपर्छ भन्ने विषयमा बोलेको छ। अब हामी कतिजना दशांश दिन त हामी कति लोभ गर्छौँ, इमानदारी त हाममा छैन, 100 अंश त हामीबाट परे जाओस्, कहिले दिने 100 अंश?
1: 100 अंश भनेको आफूले जति कमाए त्यो सम्पूर्ण प्रभुलाई दिने भन्ने कुरा हो।
0: त्यो आफूले जति कमाए त्यति दिनुपर्छ भन्दा त्यसको अर्थ चाहिँ हामीले बेस्ट दिनुपर्छ, त्यो 10%मा अड्केर बस्ती होइन। हामी त यदि मण्डलीलाई केही परि आयो भने 10% दिइहाले त योभन्दा उता होइन, होइन कि दिन सक्ने हुनु भनेको चाहिँ 100%। जस्तै विश्वासीहरूले 10% दियो अनि पन्छेर बस्ने होइन। नयाँ नियममा चाहिँ अब हामीले आफ्नो प्रभुले दिनुभएको दान वरदान अनुसार सबैलाई जे जे वरदान दिनुभएको त्यो चाहिँ एकदमै मण्डलीको हितको लागि, परमेश्वरको महिमाको निम्ति चाहिँ परिचालन गर्ने, त्यसलाई चाहिँ म 100 अंश भनेर चाहिँ बुझ्छु र म प्रायःलाई त्यो कुरा बताउने गर्छु। अनि आज परमेश्वरले चाहने त्यो 100 अंश हो, 10 अंश होइन। त्यसैले जो व्यक्तिहरूले चाहिँ 100 अंश दिनको लागि रेडी हुन्छन् मण्डलीमा साँच्चै नै ठुलो वृद्धि हुन्छ। अब पुरानो नियमकै 10% ल्याउन थाल्यो भने चाहिँ उनीहरूले 10% दिन्छ, त्यसपछि अरू कुरामा चाहिँ उनीहरू
1: अलिकति फरक लाग्यो हजुरको कुरा चाहिँ। जसरी कतिले त मण्डलीमा दशांश पनि नदिने होइन, 10% पनि नदिने अवस्था त हुन्छ, किनभने नयाँ करारमा त्यो दिनुपर्छ भन्ने कुरा त्यति महत्वपूर्ण छैन भन्ने बुझाइ पनि भएको अवस्थामा हजुरले भन्नुभयो सयांश दिनुपर्छ। अलि झन् त्यो 10%मा मात्रै बाँधिने होइन, 10% त दिनै पर्छ, हामीले दिनु नै पर्छ, हाम्रो दायित्व नै हो, तर त्योभन्दा बढी हामी झन् खोलेर हृदय खोलेर दिनुपर्छ भन्ने कुरा गर्नुभयो है। त्यसले चाहिँ पक्कै पनि हजुरले भन्नुभएको जस्तो पास्टरलाई चाहिँ एउटा फुल टाइम उसले चाहिँ सेवाकायमा खटिनको लागि प्रबन्ध गर्ने कुरादेखि लिएर मण्डली व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्न सक्छ भन्नुभयो चर्च वृद्धिका लागि। नेपालको कन्टेक्स्टमा भेट्नु भएको छ त्यस्तो चर्चहरू? तपाईँले अब विभिन्न देशले भएका विद्यार्थीहरू यहाँ आउने गर्छन्, उहाँहरूको कुराकानी हजुरले सुन्नुहुन्छ होला, त्यस्तो मण्डलीहरू नेपालमा छन् जस्तो लाग्छ तपाईँ?
0: अब प्राय नेपालको मण्डली हेर्यौं भने सबै मण्डलमा यस्तै हुन्छ होला सायद। कोही इमान्दार छ दशांश दिन्छन्, कोहीले कहिले दिन्छ कहिले दिँदैन, कोही एउटा ग्रुप हुन्छ त्यसले कहिले पनि दिँदैन होइन, त्यस्तो चाहिँ हुनुपर्छ मेरो बुझाइ अनुसार। मलाई लाग्छ त्यस्तो मण्डल छैन होला जहाँ चाहिँ सबैले अनिवार्य रूपमा दिन्छ। यदि दिन्छ भने मलाई लाग्छ त्यहाँको टिचिङ चाहिँ पुरानो नियमको टिचिङलाई फलो गर्छ होला सायद, ताकि दशांश दिएन भने मुक्ति नै पाउँदैन होला, त्यस्तो प्रकारको टिचिङ छ भने त 10% अनिवार्यमा दिन्छ। तर नयाँ नियमको टिचिङमा चाहिँ दिनुपर्छ भन्ने धेरै ठाउँमा एकदमै हृदय खोलेर दिनुपर्छ भन्ने शिक्षा नयाँ नियममा छ, तर नदिनेलाई दिनुपर्छ भनेर कर चाहिँ खासै लगाउँदैन, बुझाउँछ। अब त्यो बुझेर दियो भने दियो, तर वास्तवमा अहिले नयाँ नियममा आयो भने दशांशलाई चाहिँ नयाँ नियमले भन्दा पनि मण्डलीले चाहिँ नियम बनाएको छ। मण्डलीको एउटा सदस्य भएपछि सदस्यको दायित्व के हो भन्दा नियमित रूपमा मण्डलीमा उपस्थिति, विभिन्न भइपरि आएको कार्यक्रममा सहभागिता, अनि त्यसपछि 10% चाहिँ त्यही पुरानो करारको जस्तै दिनुपर्छ भनेर चाहिँ मण्डलीले बनाएको नियम हो त्यो, अनि सदस्य भइसक्यो त्यसलाई पालना गर्नको लागि चाहिँ उत्साह दिन्छ पास्टरहरूले।
1: एकदमै राम्रो कुराकानी, यो व्यवहारिक कुरा मण्डली वृद्धिका लागि अनिवार्य हुनुपर्ने कुरा आज हजुरसँग कुराकानी वार्तालापमा भयो, निकै नै खुसी लागिरहेको छ। अब थोरै अलिकति कुराकानीलाई अलि फरक ढंगले अगाडि बढाउनको लागि, यहाँ जस्तो तपाईँ एउटा आज शिक्षकको रूपमा चाहिँ सेवा कार्य गर्दै हुनुहुन्छ र धेरैजना विद्यार्थीहरू यहाँ हुनुहुन्छ, हरेक वर्ष आउनुहुन्छ, पढ्नुहुन्छ, जानुहुन्छ, आफ्नो क्षेत्रमा अगाडि बढ्नुहुन्छ, र एउटा चाहिँ बाइबल शिक्षण हुने यस्तो कलेजहरूबाट उत्पादन भएका विद्यार्थीहरू पछि गएर उनीहरूको जीवन विभिन्न तौरबाट अगाडि बढेको हामी पाउँदछौँ। कतिपय सेवाकायमा प्रत्यक्ष सेवाकायमा जोडिन्छन्, कुनै मण्डली सेवाकायमा, कुनै अन्य विविध सेवाकायमा जोडिन्छन्। तर कतिपय मण्डलीको बुझाइ के हुन्छ भने बाइबल कलेजमा गइसकेका विद्यार्थीहरू मण्डलीमा आइसकेपछि मण्डली झन् फोड्ने कुरा, एउटा आत्मीय विभाजन ल्याउने कुराहरू हुन्छ भनेर त्यो खालको गुनासो पनि हुन्छ। कति त बाइबल कलेज गइसकेपछि त अनिवार्य मण्डलीमा नै सेवाकाय गर्नुपर्छ है, सेवाकाय भनेको त यो हो, पास्टरले सेवाकाय अगुवाई, सेवाकाय अगुवा भएर गर्ने सेवाकाय हो भनेर यो एउटा सेवाकाईलाई र बाइबल कलेजका विद्यार्थीहरूलाई हेर्ने दृष्टिकोण अलिकति हाम्रो मण्डलीमा यो खालको छ, यसमा के भन्नुहुन्छ हजुर?
0: अब नेपाल एभेन्जर बाइबल कलेज, अहिले चाहिँ हामी नेपाल एभेन्जर थियोलोजिकल सेमिनारी भनेर नाम परिवर्तन भएको छ, यहाँ धेरै विद्यार्थीहरू यहाँ आएर अध्यापन सिद्ध्याएर गएका छन्। राम्रो कुरो चाहिँ एभेन्जरले उत्पादन गरेका विद्यार्थीहरू अहिले पनि नेपालको धेरै सेवाकाईमा उहाँहरू एक्टिभली खट्नु भएको छ, लागि पर्नु भएको छ, उहाँहरूलाई देख्दा त हामी खुसी छौँ। अब अर्को कुरो चाहिँ सेवकाई पहिले चाहिँ हाम्रो एभेन्जर बाइबल कलेजमा हामी चाहिँ पास्टर उत्पादन गर्छौँ भन्ने नै थियो हाम्रो कुरा पनि, तर पछिल्लो समयमा हाम्रो त्यो कुरा परिवर्तन भयो, किनभने सेवकाई भनेको चाहिँ पास्टर सेवकाई मात्र सेवकाई होइन, अरू धेरै विधाहरू छन्, त्यसैले हामीले चाहिँ सेवकाई गर्ने सेवकहरूलाई उत्पादन गर्दैछौँ, चाहे त्यो व्यक्ति भोलि यहाँ बिटिएस सिद्ध्याएपछि कतारमै जाओस् या त आफ्नो कमाईको लागि होइन आफ्नो जीवन उकास्नको लागि जुनै देश जाओस्, तर सेवकाईको बेस फाउन्डेसन उसमा छ भने त्यहाँ उसले एउटा कामदारको रूपमा काम गरेर बस्दा पनि उसले अरूलाई प्रभाव चाहिँ सकारात्मक प्रभाव पार्न सक्छ।
1: भनेपछि मण्डलीमा गएर बाइबल टिचिङ अथवा स्वेच्छन पास्टरले एउटा चाहिँ जुन खालको सेवकाई गर्छ त्यो मात्र सेवकाई होइन, हजुरले भन्नुभएको जुनसुकै विधामा गए पनि उसले त्यहाँ परमेश्वरको काम गर्न सक्छ, त्यसको लागि बाइबलको अध्ययन, बाइबल कलेज चाहिन्छ भन्नुभयो
0: एकदमै। तर कति पास्टर अगुवाहरूले यहाँ विद्यार्थीहरूलाई चाहिँ पछि मलाई सहायता होस् भनेर पठाउनु भएको हुन्छ। त्यसैले खुसी लाग्छ उहाँहरू जब आफ्नै गाउँ ठाउँमा गएर पास्टरको अधीनमा रहेर सेवकाई गरेको देख्दाखेरि चाहिँ खुसी लाग्छ। कतिजना त अहिले त उहाँकै अन्डरमा रहेर एउटा पास्टरकै सेवकाई गरिरहनु भएको पनि हाम्रो विद्यार्थीहरू छन्। अब अर्को कुरो, यो बाइबल कलेज पढेर गइसकेपछि मण्डली फुटायो भन्ने कुरा त्यो बेठिक पनि होइन, त्यो ठिक पनि हो।
1: कसरी? यो त अलिकति फरक भयो तपाईँले।
0: त्यो चाहिँ किन भन्दा
1: मण्डली नै त्यहाँ विभाजनको स्थिति आउने, मण्डली नै टुटेको फुटेको स्थिति पनि आएको
0: छ। हामी उता पूर्वतिर लाग्यो, पूर्वतिर लाग्दाखेरि यही कुरा मैले बताउँदै गर्दाखेरि जब हाम्रो कार्यक्रम सिद्धियो त्यहाँ उपस्थित हाम्रो केही अगुवाहरूले चाहिँ हामी त कहिल्यै पठाउँदैनौ बाइबल कलेज विद्यार्थीलाई, किन तिनजना पठाएको थियो तिनैजनाले भद्रगोल गरेछ मण्डली, त्यसैले त्यो अनुभव पनि छ। त्यो किन त्यस्तो हुन जान्छ भन्दा चाहिँ बाइबल कलेजले त्यस्तो सिकाएको त होइन, तर बाइबल कलेजले त ठिक कुरा सिकाएको हुन्छ। त्यो व्यक्ति चाहिँ आफ्नो मण्डलीमा गएर पास्टरको अधीनमा रहेर आफूले सिकेको कुरा बिस्तारै त्यहाँ सिकाउँदै गएको भए राम्रो हुन्थ्यो। तर अब आफ्नो चर्च जान्छ अनि हाम्रो पास्टर अगुवाहरू वेल ट्रेन हुनुहुन्न, उहाँहरू पहिलेदेखि नै सेवकाईमा लाग्नु भएको छ, तालिमहरू छैन उहाँको। अब त्यसपछि यहाँबाट पढेर जान्ने केही कुरा जानेपछि हाम्रो भनाइ पनि छ नि होइन, थोरै नलेज भएपछि मान्छेमा घमण्ड आउँछ, त्यसपछि अनि विरोध गरे, ए यो भएन, त्यो मिलेन, मेरो पास्टरलाई केही आउँदैन। जब यस्तो कुराहरू बाइबल ट्रेनिङबाट तालिम प्राप्त भएको भाइ बहिनीले गर्न थाल्छ अनि पास्टरहरू चाहिँ अब होसियार हुनु पर्यो, यो भाइ मलाई गलत भन्दैछ, हिजोसम्म यो चर्चमा मैले यत्रो दुःख गरेर सेवका यहाँसम्म ल्याएँ, अब मैले सिकाएको राम्रो छैन रे, गलत छ रे भनेर जब त्यस्तो आउँछ फिडब्याक, त्यो व्यक्तिदेखि त होसियार हुनु पर्यो पास्टर। हुनसक्छ अनि पास्टरले पनि उसलाई यो नभइदिए राम्रो, यो मलाई बाधा, मेरो सेवकाको लागि बाधा भनेर पास्टरले पनि
1: संस्थाको लागि झन् मलाई सहयोग गर्ला भनेर पठाएको त उसले मलाई बाधा अडचन ल्यायो भनेपछि पास्टर त अवेर हुनुभयो होइन
0: एकदमै। अनि त्यो भाइ पनि जब बिटिएच गरेर जान्छ, एउटा तालिम गरेर गर्छ, नम्रता छैन, नम्रता अधीनतामा बस्नुपर्छ भन्ने सिकेको छैन, त्यसैले समस्या ल्याउनु चाहिँ त्यस्तो व्यक्तिले हो। तर यो चाहिँ यसको लागि चाहिँ यो हुनुमा चाहिँ कुनै बाइबल कलेजको दोष चाहिँ होइन, बाइबल कलेजले आफ्नो विद्यार्थी बेस्ट रेडी गरेको हो नि त। तर के गर्नु,
1: समस्या कहाँ देख्नुहुन्छ?
0: समस्या त्यो व्यक्तिमा छ,
1: पास्टर अगुवामा कि त्यो अब यहाँबाट शिक्षण लिएर गएको विद्यार्थीमा,
0: त्यो भाइमा छ, बाइबल कलेजमा पनि होइन, त्यो भाइमा छ, जुन भाइले चाहिँ आफूले त्यही पास्टरले हुर्काएर बढाएर यहाँसम्म ल्याएपछि अब पास्टरलाई पनि उसले नम्र प्रकारले बिस्तारै सुधार्न कोसिस गर्नुपर्ने हो नि, सच्याउनु पर्ने हो नि त। पास्टरले गलतै बोल्नु भए पनि पास्टर बुवा यस्तो रहेछ है, ठिक शिक्षाले मैले यस्तो सिकेको भन्नुपर्ने, उसले पनि अब त्यही त हो, यो गलत, यस्तो यो पास्टर यस्तो हुँदैन। अब नेपालमा त्यही हो, अलिकति हामीले जानेपछि हामीलाई हामी हिरो हुन चाहन्छौ, अझ भयो भने सके अर्को चर्च खोलेर आफू पास्टर हुन चाहन्छ, होइन त्यो समस्या छ,
1: आफू केन्द्रित हुन चाहने अलिक मण्डली त्यस्तो गर्छ भन्नुभयो, एकदम राम्रो र फ्रुटफुल, एकदमै मण्डलीका लागि र विश्वासीहरूका लागि निकै नै फाइदाजनक कुराकानी भयो। समय र संवादका लागि हजुरलाई धेरै धेरै धन्यवाद छ सर।
0: अनि म पनि धेरै धन्यवाद दिन चाहन्छु, प्राय म यसरी कुराकानी खासै गर्दिन, होइन मैले धेरैलाई उत्साह दिन्छु है गवाई बाँड्नुपर्छ भनेर, तर म आफै पनि गवाई नबाँडिरहेको अवस्था धेरै चोटि छ, तर यो गवाई आफ्नो गवाई पनि राख्न पाउने, आफ्नो कामको अनुभव पनि बताउने मौका दिनुभएकोमा म पनि धन्यवाद दिन्छु
1: तपाईँहरूलाई।
2: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो तिनीङा रंग दिन यस्ता उदाहरण बसी खामुला जयमसी तथा नमस्कार स्पार्क माई फेथला स्वागत मुला बियोग तामाङ तिनीङा रंग दिदिन एस्तरला किताब यम तिगै ताम जुबरे से मुला जब एस्तर से छला पटक जु भयानक खबर थेब मुला कि थेला बेनन यहुदी मी गदेद नष्ट लब योजना शुभ मुला थेला प्रतिक्रिया तिगा मुबा थे दुईरी चुरांगमा रानी मुबा यद्यपि थे योनन रंगला खेप्पा ग्ले हानङ यार्ची थेदा रोला लागिरी बिन्ती आलानी बरु थे उपवास देन प्रार्थना री निजी थेसी बेनन यहुदी गदे त चुपवास री छ्याम ताबरे अनुरोध लाजी थेनी गदे लगातार सोम दिन दोना उपवास तिजी थे प्रार्थना कादे लाबरी विश्वास योग्यता जी एस्तर 4:15-16 तब एस्तर से मर्दकै कहाँ चुरहाङमा जवा पुइजे निसी सुसनरी रूपताबा जति बेनन यहुदी कदे त नाला लाग्री उपवास शिवरी रूप लसुगो सोम दिन देन सोम मुन्से नु मी चाबासे चासुगो थेन दे क्वी थुङ्गो ना देन गाला चाकनी कदे नुन रङ कदे रङमन उबासिला थेलिचा कानुनला विरुद्धम ना ग्ले हनै निला ना ग्ले हनङ निला यदि गाला नास ताबा विषम तागै याङसे यस्ता लचु उदाहरण न्यान्दोला थेन दे जब याङदा याङला लुइरी हाजी भई कठिन समस्याला बारी था तामुला याङसे योनन परमेश्वरला रो रिदोला स्यन्दो हाई हालाइ ग्याम स्यन्दो हालाइ ग्याम आहिन्बा याङसे रङला परिस्थिति रे विजय याङबरी हामला बिसी परमेश्वरला शक्ति ग्याम नोन याङसे लाभ थिदोला याङला प्राथमिकता समस्या रङ नोन समाधान लभ प्रयास लभला सट्टा परमेश्वरला उपस्थिति माइदोला अर्को घे छुरङबासे लाजी थेसे राजदा परमेश्वरला प्रेम रे प्रेम से प्रेम लाजी थेसे थेला लागिरी भोज तयार लाजी थेन दे नङ्गार पल्ट अर्को भोज चु याङसे लोकपाला लागिरी अर्को गेन पाड हिम्बा मि गरेदा रङला व्यक्तिगत फाइदाला लागिरी प्रयोग लाभा प्रयास लाभाला सट्टा याङसे थेनी गरेदा परमेश्वरला प्रेम लाभरी नच्छ बडाप्ला दोला थेहेन्दे थेलिच याङ दोबा ताम गादे ब्रिवाला लागिरी सही दुईला प्रतीक्षा लादोला यस्ता लागेला परिणाम स्वरूप ईश्वर यहुदी गदेदा भयानक मृत्यु ग्याम सोना लावरी प्रतिज्ञा पिन्सुजी चु कथा से याङ द अनुसरण लावाला लागिरी यकर्की ज्ञान उदाहरण पिन्सु मुला चु पाली रङदन भरोसा आलानी थेसे राजारी भरोसा आलानी थेसे जेखिन ईश्वरी भरोसा थान्जे व्यवस्था 31:6 बलिया दिन साहसी हिम्बा थेनी गदे छ्याम थाक्रङ थेहेन दे तरासे थालौ ठिक द विषम परम प्रभु एनी गदे देन परमेश्वर नोन एनी गदे देन निशुला परमेश्वर से एनी गदे ला हाइमा खासेला अरे न मी भाषुला यस्ता से लाभ उबास थेला बिबाला प्रतीकात्मक अर्थ मुबा नचु हाइलन शक्ति से लाबरी अहम थेन दे जब थे मे गदे द उबासी बरे आग्रा लाजी थे थेनी गदे दा बिवान मुला चु थेरांगमा ताम आहिनबा जुन यांग रंग से पूरा लाबरी हमला यांग दा यांगला लागरी हस्तक्षेप लाबरी परमेश्वरला शक्ति तोला अन्यथा यांगला अवस्था निराशाजनक मुला भजन संग्रह 100:5 ठिक दबिसम परम प्रभु भलो मुस्युला थेन दे परमेश्वरला करुणा हाय मदमन चिमुला परमेश्वरला विश्वास नियता पुस्ता ग्याम पुस्ता दोना हाय मदमन चिमुला सुरुङबासे रङला लानन रङबा दुई रङला समस्या दि केन्द्र आलानी रेउ थेसे रङला दुई परमेश्वर रङला श्यामरी केन्द्रित लजी आवश्यकताला दुईरी थेसे परमेश्वर से रङमा शक्तिला रूपरी विश्वास लजी समस्या हामा याङसी एन थेरङमान लादोला प्रभावशाली बाइबल शिक्षक सोवान भिक्टर यम लिखित सन्देश याङला भाषारी निन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रम बारे रंगला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लस्युगो हस्त तु समय रिङ बिदा ताजी रङनी छङमदानु जयमसी नमस्कार।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्ली पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97140031429।
8: बुढा आज इन्टरभ्यू थियो के भयो त?
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
8: होइन के भन्छ, कसरी नि?
9: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
8: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
10: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
11: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
12: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
11: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाट जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँखस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि आरोग्य जीवनको आधार आयुर्वेद उपचार
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
13: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
13: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141667064 98141667064
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन B12,
8: आइरन प्रोफाइल
7: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रमलाई डिजिटल प्लेटफर्म मार्फत नेपाली नेटवर्क .com र हाम्रो पात्रो .com मार्फत पनि तपाईँहरू यतिखेर विश्वभर छरिएर रहेका नेपालीहरू र स्वदेशमै पनि सुनिराख्नु भएको छ र काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर एकसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं र विशेष गरी बहसका विषयहरूलाई उठान गर्ने क्रममा देशको समसामयिक राजनीतिक घटनाक्रम र कूटनीतिका क्षेत्रमा अलि बढ़ी चर्चा परिचर्चा गरिरहेका छौं। देशको अर्थतन्त्र, रोजगारी लगायतका विषयहरूलाई पनि उठान गर्ने गर्दछौं। नयाँ सरकार आइसके पछाडि यसले लिएका सुशासनका लक्ष्य, कड़ी बजेट लगायतका विषयमा छलफल र बहस यतिखेर भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा आज चर्चा गर्न चाहन्छौं नेपाली कंग्रेसमा संस्थापन र इतर पक्ष बीच झन फाटो शुरू भएको छ। काठमाण्डुमा संस्थापन इतर समूहको युवा भेला पनि भएको छ। वरिष्ठ नेताहरू महाधिवेशन प्रक्रियाबाट बाहिर रहेको विषय पनि सँगसँगै जोड़िरहेको छ र असन्तुष्ट समूहले संयुक्त रूपमा प्रवेश भेला गर्ने तयारी समेत गरेको छ। नेपाली कंग्रेसको आन्तरिक विवाद थप रसातलमा पुग्दै गइरहेको छ। कंग्रेसमा जो क्रियाशीलता सदस्य अध्यापतिक गर्ने विषयमा पनि निकै ठूलो विवाद चाहिँ भएको थियो र गगन थापा नेतृत्वको नेपाली कंग्रेसले जुन ढंगले क्रियाशील सदस्यता अध्यापतिक गरेर नेपाली कंग्रेसलाई एक दिक्क बनाएर लैजानुपर्ने अडान लिएर अध्यापतिक गर्ने समय दिइरहँदाखेरि धेरै नेताहरूले चाहिँ यसलाई अध्यापतिक गर्न मानेनन् र अध्यापतिक गरेनन्। यसले अझ बढ़ी विवाद चुलिएको छ र नेपाली कंग्रेसभित्रको विवादलाई कसरी समाधान गर्न सकिन्छ, कसरी मत्थर पार्छ त कंग्रेसले, आज यसका विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौ। नयाँ शक्तिको परीक्षामा पुरानो दलकै रोग, रासपाको महाधिवेशनमा ओडादेखि प्रदेशसम्म गुटबन्दी र विवाद यतिखेर सिर्जना भएको छ। आदरणीय श्रोता, तल्लो तहमा रवि र बालिनका नाममा गुटबन्दी गरिएको बाइएको छ। निर्वाचन आयोगको चेतावनी पनि छ, समायोजनको सकस पनि यतिखेर देखिएको छ। तपाईहरूलाई थाहा छ यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशनहरू चल्दै गर्दाखेरि पराजित भएका उम्मेद्वारहरूले पार्टी छोड्नेदेखि लिएर धम्क्याउनेसम्मका कामहरू पनि भएका छन्। कोशी प्रदेशको घटना तपाईले थाहा पाउनुभयो। सभापतिमा पराजित भइसकेपछि सरिन तामाङले पार्टी छोडेको घोषणा गरेकी छिन्। त्यसै गरी बागमती प्रदेशमा पनि यतिखेर महाधिवेशन हुँदैछ, मतदान हुँदैछ, गणना हुँदैछ र यतिखेरको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एउटा बलियो र सुशासनयुक्त पार्टी घोषणा गर्न सक्छ कि सक्दैन, हरेक क्षेत्रमा हेर्दाखेरि रवि लामिछानेको वर्चस्व देखिएको छ। अबको महाधिवेशनबाट, पहिलो महाधिवेशनबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो बनाएर लैजाने गरी त्यो किसिमको संकल्प पनि यतिखेर भइरहेको छ। तर ठाउँ ठाउँमा विवादहरू पनि देखिएका छन्, ठाउँ ठाउँमा गुटबन्दीहरू पनि देखिएका छन्। नेपालको राजनैतिक इतिहासमै छोटो समयमा बलियो जनमत पाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा यतिखेर आफ्नो पहिलो ऐतिहासिक अधिवेशनको तयारीमा पनि होमिएको छ। परम्परागत दलहरूको आक्रमणीयताका विरूद्ध सुशासन र उत्तरदायी राजनीतिको नारा दिएर नागरिकको ठूलो मत पाएको यो दल अहिले तल्लोदेखि केन्द्रसम्म नेतृत्व चयन गर्ने प्रक्रियामा यतिखेर जुटिरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का बन्ने प्रयास गरिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ बैंकदेखि ब्रोकर र बीमासम्म फैलिएको भट्ट साझेदारको अरबौं कारोबारको अभियोग पत्रमा के छ त यतिखेर। जगदम्बा स्टील्सको कर्जा, भट्टको खाता हुँदै हिमालयन री इन्सुरेन्स र त्यहाँबाट भिरकुटी ब्रोकिङ मार्फत शेयर बजार मेनिपुलेसनसम्म पुगेको छ। कागजी बैना र उधारो शेयरको आडमा रचिएको करिब 27 अर्ब वित्तीय अपराधको नालीबेली पनि त्यो अभियोग पत्रमा देखाइएको छ र विशेष गरी शेयर बजारमा यस्ता बिचौलियाहरूको हाबीले गर्दाखेरि शेयर बजार धराशायी छ। यतिखेर नेपालीहरूको पैसा लुटिएको छ र अहिलेको अवस्थामा कुरा गर्ने हो भने भट्ट साझेदारको अरबौं कारोबारको अभियोग पत्रमा के छ त यतिखेर। जगदम्बा स्टील्सको कर्जा, भट्टको खाता हुँदै हिमालयन री इन्सुरेन्स र त्यहाँबाट भिरकुटी ब्रोकिङ मार्फत

0: पछिल्लो अंकसम्म जाने पक्कापक्की छ, किनभने धेरै व्यक्तिहरू अझै पनि पक्राउको सूचीमा छन्। शेयर बजारमा गरेको लगानी, अवैध बाटोबाट ल्याइएका लगानी लगायतका सबै कुराहरूमा सरकारले परीक्षण गर्ने भएको छ। त्यसैले गर्दाखेरि शेयर बजार यतिखेर कमजोर अवस्थामा गएको छ। हितपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि किचल्लो छ। यतिखेर अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पूँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यथिति थप चुलिएको छ। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 28/4/2081 आफ्नो नेतृत्वको सरकार ढल्नुको एउटै कारण कुनै न कुनै रूपमा नेपाल हितपत्र बोर्ड अध्यक्ष लगायत नियुक्तिको विषयसँग पनि जोड़िएको बताउने गरेका थिए। सोही विषयलाई त्यति बेलाका अर्थमन्त्री वर्षमान पुनले पनि उल्लेख गर्दै आएका थिए। किनभने हितपत्र बोर्डको अध्यक्ष एउटा शक्तिशाली अध्यक्ष हुन्छ, बजारलाई चलाउन खोज्छन् बिचौलियाहरूले। हितपत्र बोर्डले त्यतिखेर ढालेको होइन, बिचौलियालाई चाहिँ सरकार ढाल्ने क्रम चाहिँ यतिखेर व्यापक रूपमा थियो। किनभने भित्रभित्र खोक्रो परिस्थिति थियो, लागू औषधको पनि फैलिदो कारोबार छ। यतिखेर नेपालमा लागू औषध दुर्व्यसनको भयावह सामाजिक समस्या विस्तार हुँदै गएको छ। विश्वका धेरै देशहरूमा लागू औषधले समस्या पारिरहेका बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौ, आज हामी चर्चा गर्न चाहन्छौ नेपाली बहसमा धितोपत्र बोर्डको अहिलेको अवस्था, शेयर बजारको अवस्था, बिचौलियाहरूले गरेको लगानीको अवस्था, अरबौं अर्ब रकम बिगो दावी गरिएको यावत अवस्थाहरूका बारेमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: बाबा, मलाई आज स्कूल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपड़ा घरमा विशेष छूट।
6: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छूटको व्यवस्था गरेको छ।
5: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
7: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक, वरिष्ठ अधिवक्ता, प्राध्यापक डाक्टर गान्धी पाण्डे हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: नमस्ते खेमजी।
0: अब अहिलेको अवस्थामा सरकारको कुरा गर्ने हो भने संसदको दृश्य

0: राम्रोसँग देख्नु भएको छ। करिब करिब 47 दिनपछि गृहमन्त्रीलाई फेरि सोही पदमा फर्काइएको विषय पनि व्यापक रूपमा चर्चा परिचर्चाको विषय छ। नेपालमा छानबिन समितिहरू बन्छन्, छानबिन समितिहरू भनेको क्लिन चिट दिनका लागि बन्छन्, यसप्रति जनताको पनि विश्वास हुँदैन, शंकाको घेरामा हिरिन्छ। विगतका उदाहरणहरू पनि दृष्टान्तहरू पनि यस्तै थिए। अहिलेको अवस्थामा गृहमन्त्रीको पुनर्वहाली समितिले दिएको प्रतिवेदन सार्वजनिक नहुनु यो पुरानै रोग दोहोरिएन र?
1: यस्तो छ, छानबिन समिति गठन गर्ने भन्ने कुरा चाहिँ के हो भने एउटा कुरा हामी जहिले पनि क्लियर हुन जरुरी छ। धेरै ठाउँमा छानबिन समिति बन्छ र औपचारिक रूपबाट बनेको छानबिन समिति भनेको छानबिन ऐन 2026 अनुसार हुने हुनाले त्यो अहिले नै के व्यवस्था गरे पनि कुनै पनि छानबिन हुन सक्छ, तर त्यो रिपोर्ट चाहिँ गुप्त राख्नुपर्छ भनेको हुनाले गुप्त राख्नुमै नै चाहिँ कानुन निचेको या आफ्नो गोपनीयता भन्ने अर्थ नछोटो त्यसैले। तर ती छानबिनमा केही टुक्रा गरेर केही ती मध्येमा केही कुराहरू बाहिर ल्याउन त सकिन्छ। त्यसैले आज चाहिँ सुदन गुरुङजीलाई जुन गृहमन्त्री जुन छानबिन समितिले उहाँ प्रत्येक कुनै त्यस्तो गलत छैन भने जुन क्लिन चिट दिएर जुन निम्चुन भएको छ, अब यसलाई तत्कालै हामीले नियुक्ति हुनै पर्ने या हुनै नपर्ने भन्ने अर्थमा वाद विवाद गर्नु पनि जरुरी छैन। गृहमन्त्रीलाई अब यो प्रधानमन्त्रीको सोबिपी के अधिकार हो, को मान्छेलाई गृहमन्त्री राख्ने, को मान्छेलाई रक्षा मन्त्री राख्ने, को उद्योग राख्ने हो, बेसिकल्ली हामीलाई कस्तो बिरालो
0: चाहियो पर्दैन प्रतिवेदनलाई, प्रतिवेदनलाई चाहिँ गोप्य रूपमा सदनमा संसदमा तपाईँलाई थाहा छ।
1: छानबिन आयोग 2026 कुनै पनि सरकारले गरेको गठन गरेको छानबिन आयोगको रिपोर्ट गोप्य राख्नुपर्छ भनेर कानुनमा राखिसकेपछि त्यसमा प्रकाशित गर्नुपर्छ या पर्दैन भन्ने कुरा आएन कि त्यो ऐन संशोधन गरिदिनु पर्यो हो। छानबिन ऐन 2026 यदि एकातिर कानुन हामी चाहिँ गोप्य राख भन्ने र कानुनको पालना गर्नुपर्ने, अर्कोतिर गोप्यता राखेर सरकारले गरेन भनेर त्यो ज्वरो चढिजी देखाउनु भएन नि छिमजी, त्यति मात्र हो मेरो भनाइ।
0: होइन, अब भादर 23 र 24 जेएनजीभित्रको छानबिन प्रतिवेदन त बाहिर पनि आयो नि त, होइन?
1: त्यो त आउँछ, आउनु भिन्दै कुरा त, तर वैधानिक रूपबाट आएको होइन नि, वैधानिक रूपबाट चाहिँ आएको होइन। त्यसलाई
0: मानव अधिकार आयोगको पनि प्रतिवेदन बाहिर आयो,
1: कसको
0: मानव अधिकार आयोगको प्रतिवेदन होइन,
1: मानव अधिकार आएको त त्यो भिन्दै हो नि, उसले कति प्रतिवेदनको मानव अधिकार आयोग अनुसार भिन्दै कानुनले भनेको उसले दिनै पर्छ, त्यो ठुलो कुरा होइन। मानव अधिकार आयोगद्वारा भएको आएको प्रतिवेदन भन्नुभयो, छानबिन आएको प्रतिवेदन भनेको दुईटा त फरक हुन्छ, दुईटा कानुन भएर बनेका हुन्। मानव अधिकार आएको प्रतिवेदनलाई गोप्य राख्नुपर्छ भनेर त्यहाँ लेखेको छैन, तर छानबिन सरकारले अन्य तरिकाबाट गठन भएको छानबिन आएको प्रतिवेदन वा रिपोर्टलाई गोप्य राख्नुपर्छ भने कानुनले भनेपछि त हामीले विवाद गर्ने पनि कुरै आएन कि त्यो कानुन संशोधन गरिदिए भएन, संशोधन गरौँ नि त, त्यसो सबै रिपोर्ट प्रकाशित भइहाल्छ। मैले खालि कानुनको विद्यार्थी भएको नाताले कानुनको कुरा मात्रै उठाइदिएको, यति भन्दै गर्दा रिपोर्ट गोप्य राख्नुपर्छ, प्रकाशित हुनु हुँदैन भन्नु खोजेको होइन, सबै रिपोर्ट प्रकाशित हुनु राम्रो, तर त्यो ऐनले त संशोधन गर्नु पर्यो त। म त कानुनको विद्यार्थी भएको हुनाले एक ठाउँमा आफूलाई सुविधा भयो भने कानुन मिच्ने, आफूलाई असुविधा भयो भने कानुन नमिच्ने, त्यस्तो गर्नु भएन नि।
0: अहिले अब सत्ता सञ्चालन, त्यसपछि प्रधानमन्त्रीले बोलेका अभिव्यक्ति, सदनमा प्रतिपक्षीले उठाइरहेका मागहरू, सीमाको विषय त निकै विवादित बन्दै गयो नि त, होइन? नेपालले पनि भारतको सीमा मिचेको कुराहरू अहिले चाहिँ सदनमा चर्को रूपमा उठिरहेका छन्, त्यसलाई प्रधानमन्त्रीको जवाफ मागे प्रतिपक्षी दलहरूले, यद्यपि अहिले त्यस पछाडि अर्थ यसको जवाफ चाहिँ सत्ता पक्षबाट परराष्ट्र मन्त्रीले दिइसके पछाडि केही हदसम्म लचिलो भए तापनि सीमाको विषयमा बोल्दाखेरि देशको कार्यकारीले विचार पुर्याउनु पर्दैन
1: यो, यसमा सही कुरा हो धेरै। यसो मैले पनि सरसर्ती रूपबाट हेर्दाखेरि प्रधानमन्त्रीजीको जुन संसदमा बसेको सिमाना, नेपाल भारतबीचको सिमानामा नेपालले पनि भारतको केही सिमानाहरू मिचेको छ भन्ने अर्थमा जुन उहाँले जुन बोल्नुभयो त्यसले ठुलो एउटा विवाद उठायो, तर त्यति शब्दको हो त्यो बोल्नु हुन्थेन होला, नबोलेको राम्रो हुन्थ्यो या त्यसलाई अझै स्पष्ट गरिदियो भए अझै राम्रो हुन्थ्यो। तर अब नेपाल भारतको सीमाको सन्दर्भमा यावत रूपबाट विश्लेषण गर्दाखेरि त्यति एउटा शब्दको कारणले हाम्रो सार्वभौम सत्तालाई नै असर पर्ने गरेर प्रधानमन्त्रीले बोल्यो, यो चाहिँ ठुलो राष्ट्रघाती हो भनेर अर्थ लगाउने, त त्यो अनुसार हामी अगाडि बढ्यौँ भने हामी कहीँ पनि हाम्रो नेपाल भारतबीचको सीमा विवादको समाधानको सही निकुल हुन सक्दैन र एउटा कुरा के मान्नुपर्छ भने ऊ हाम्रो चाहिँ ऐतिहासिक रूपबाट भौगोलिक रूपबाट धेरै पुरानो समयदेखि सुगौली सन्धिको समस्यादेखि त्योभन्दा अगाडिको अवस्थामा हाम्रा विवादमा विवाद सीमा विवाद बेलाबाट उठ्ने गरेका हुन् विभिन्न सम्झौता गरिरहेका हौँ ती सम्झौता हुँदाहुँदै व्यावहारिक रूपबाट ती सम्झौतालाई परिवर्तन गरेर सीमाहरू लिने दिने कुरा पनि गरिरहेका हौँ र त्यहाँ हाम्रो नयाँ मुलुक पनि हामीले चाहिँ राणा कालमा हात फर्काएर लिएका हौँ यी यावत कुरा छन् र अहिलेको सन्दर्भमा नेपाल र भारतको भौगोलिक बहुआयामिक सम्बन्ध कायम भएको सम्बन्धमा आज हामीले बढी अविश्वासको घटना घटाउनु भन्दा भारत चिन नेपाल बिना खालि सीमा पिट्ने एकले अर्कोलाई दोष प्रत्यारोप गर्नुको साटो अब एउटै टेउमा बसेर सहमति सहकार्य गरेर नेपालको एक इन्च पनि भूमि भारतकोले पनि लिनु पाउनु हुँदैन र भारतको भूमि पनि हामीलाई चाहिँदैन हामी लिँदैनौँ हामी स्वतन्त्र मुलुक भएको बसौँ समाधान गरौँ भनेर जुन लक्ष्य सहित प्रधानमन्त्रीजीले बोलिदिनु भएको छ मलाई लाग्छ एकदम निष्पक्ष निर्मम र निष्पक्ष भएर हामी यदि बुझ्यौँ भने हिजो दुई वर्षदेखि जब हामीले चुच्चे नचा जब हामीले संविधानमा राखेर जुन प्रकाशित गरिसकेपछि जुन हाम्रो भारत र नेपाल बीचको जुन वार्ताको टेबल जुन बन्द भएको छ अहिले फुट्दैछ र तपाईँले के कुरा मान्नुहोस् भने नेपाल र भारत बीचको सम्बन्ध सीमाको सम्बन्ध कहिले पनि सैन्य शक्तिबाट त्यो समाधान हुने विषय नै होइन आपसी सहमति आपसी सहकार्य र विश्वास चाहिँ एक प्रतिको चाहिँ सद्भावले नै
0: सबैलाई
1: त्यो सद्भाव सिर्जना गर्ने तर्फ लागेको भनेर हामीले व्याख्या गरौँ न त्यो गर्यो भने भारत र नेपालको समस्या समाधान चाँडै नै होस् भन्ने हामी
0: होइन तपाईँलाई थाहा छ सुस्तामा समस्या आयो होइन वर्दीधारीहरू चाहिँ प्रवेश गरे त्यहाँका नागरिकहरूले प्रतिकार गरेर पछि चाहिँ ब्याग हट्नुपर्ने स्थिति आयो यो कुरा सरकारलाई थाहा छैन सरकार यो विषयमा बोल्दैन सरकार अन्य विषयमा चाहिँ विषयान्तर गर्न चाहन्छ सरकार चाहिँ कुरालाई विषयवस्तुलाई डाइभर्ट गर्न चाहन्छ जनताको ध्यान चाहिँ अर्कोतर्फ होइन ढाल्न चाहन्छ लगायतका विषयहरू त छन् नि त यो सरकारप्रतिको आलोचनात्मक टिप्पणीहरू होइन नाकाका कुराहरू जनताले त दुःख पाइरहन् नि त अहिले पनि गान्धी पण्डितजी
1: होइन ए देख्नुहोस् है नेपालको यो सन्दर्भमा नाकामा जुन अहिले सुस्तादेखि लिएर विभिन्न क्षेत्रमा 10 गजी 12 गजीका जुन हाम्रा सिमानामा मिचिएका कुरामा त्यहाँ हामीले कतिपय भारतीय नागरिकले हाम्रो सीमा मिचेर हाम्रो जमिनलाई हडपेको या अकुपाई गरेको या कहीँ जाने या नजाने हामीलाई पनि केही गरे ती आफ्ना ठाउँ छन् तपाईँ यता हेर्नुहुन्छ नेपालको सिमाना केवल भारतसित मात्र जोडिएको छ र त्यत्तिकै सिमाना त चीनसित जोडिएको छ नि त चीनसित सिमाना जोड्दाखेरि हुने हाम्रो कष्ट त भारतसित हुने सिमानामा बढी भएको कारण के हो यो नराम्रो हो र राम्रो हो हामी यति नजिक रहेछौँ भौगोलिक ऐतिहासिक राजनैतिक र सामाजिक रूपबाट भारत र नेपाल यति जोडेका छौँ कि हाम्रो दुवै देशको नागरिक एक अर्को भूमिमा जानको लागि हामीलाई हामीसित भिसा पनि चाहिँदैन हामीलाई कुनै अवधान पनि चाहिँदैन यति एउटै घरबाट दुईटा मुलुकको देशमा पनि एउटा घरको आँगनबाट अर्को मुलुकको घरको आँगनमा जाँदाखेरि जुन सहजता छ त्यस्तो सहजता हाम्रो चिनसित त छैन नि तपाईँले चिन पनि ऐतिहासिक मुलुक हो यसले के अर्थ देखाउँछ हामी यति नजिक र यति सही भौगोलिक र सामाजिक र राजनीतिक रूपबाट हामी एक आफ्नो जोडेका रहेछौँ कि एउटै सीमा जोडे चाहिँ कहिलेकाहीँ कष्ट त हुनै सक्छ यो कष्टलाई एकदम नेगेटिभ रूपमा नकारात्मक रूपमा हामीलाई हेपेको र हामी सानो देशले हामीलाई गर्यो भने अर्थ लगाउने ढाउँ हुँदैन र भारतले पनि एउटा त्यो सानो मुलुक हो हामीले जे गरे पनि हामी ठुलो दाजु हौँ हामीले जे गर्दा पनि ठिक हुन्छ भन्ने मानसिकता राखेर पनि उहाँहरूले गर्नु हुँदैन यी दुवै यो हामी एक आपसमा भएको अविश्वास एक आपसमा भएको त्यो नेगेटिभ नकारात्मक प्रवृत्तिलाई अन्त गरेर भारत र नेपालको र मलाई लाग्छ अहिलेको जुन शिशिर खनालजीले अहिलेको सरकारले जुन किसिमको यो कूटनीतिक सम्बन्धलाई हिजोसम्म बिग्रिएको कूटनीतिक सम्बन्धले एउटा नयाँ रूपमा लान खोजेको छ मलाई लाग्छ अस्ति रवि लामिछानेजीको ऐतिहासिक भारत भ्रमण त्यसपछि शिशिर खनालजीले एउटा चाहिँ भारतमा बसेर हाम्रो भूमिको सम्बन्धमा बोलेको स्पष्ट उहाँले वक्तव्य पत्रकारसित गर्नुभएको छलफल र अहिले चिनसित गएको हुनाले हामी यसलाई अब नेगेटिभ भन्दा नि अब कसरी सुधार गरेर हाम्रो सार्वभौमता हाम्रो अखण्डता हाम्रो एक भूमि पनि भारतमा नजाओस् र चिनले मा पनि हाम्रो केही सिमाना कस्तो छ भने त्यो पनि मिलाउन सहज रूपमा जाओस् भनेर हामी हेरौँ न केही मौका दिउँ मलाई लाग्छ अहिले एकैचोटि हामी गाडिएर यो भएन ऊ गएन भन्ने भन्ने पनि काम गर्ने मौका पनि दिउँ किनभने यो परराष्ट्र सम्बन्ध नेपालको हिजोको दिनमा धेरै नराम्रोसित बिग्रेको अवस्था थियो धेरै विकृत ट्याङ्कहरू दियो अब नयाँ सेरोबाट सुरु गर्नुपर्ने छ मलाई लाग्छ कहीँ न कहीँ नयाँ एउटा प्रतिनिधि नै दिन्छ भन्ने कुरा हामी विश्वास गरौँ न त खनजी
0: अब अहिलेको अवस्थामा देशमा सुशासन कायम गर्ने गरिबी घटाउने रोजगारीको अवस्था सृजना गर्ने लगायतका विषयहरूलाई समेटेर बजेट पनि आइसकेको छ बजेटका विषयमा यसको कार्यान्वयनका चुनौतीका विषयमा लगानीको वातावरण नेपालमा भित्र्याउने विषयमा होइन हरेक कुरामा चाहिँ जुन पार्लियामेन्टमा धेरै दृश्यहरू देखिरहेका छन् स्वर्णिम वाग्लेजीले करका दर हेरफेर गरेर बीवाईडी गाड़ी भित्रिएका विषयहरूमा यो आलोचना चाहिँ धेरै आउँछ एकैचोटि यो नगरेर चाहिँ प्रतिपक्षले एउटा एजेण्डा मात्र बनाउँछन् कि वा चाहिँ हावा नचली पात हल्लिँदैन होइन यसमा चाहिँ छानबिन समिति हुनपर्छ भन्ने ढंगले जुन आवाजहरू उठिरहेका छन् हरेक सरकार हरेक दल हरेक व्यक्ति आउँदा सत्तामा पुगिसके पछाडि उसले चाहिँ किन यस्तो विवादको घेरामा फस्नुपर्ने हुन्छ यो देशको यो किन रोगै हो यो तपाईँले कसरी हेर्नुभएको छ
1: यो अहिलेको अवस्थामा रोगै जस्तो मलाई लाग्यो अहिलेको दिनमा जुन बादेन सरकार अहिले पनि भन्नुहुन्छ भने भ्रष्टाचार र सुशासनको लागि बादेन सरकारले जुन काम गरेको छ कसैले औँला उठाउने काम छैन भला उहाँले गरेको राजनीतिक रूपमा बोलेका कुरामा केही विवादका कुरा विश्लेषण विवाद उठाउन सकिएला तर हेबतबाट एउटा केही काम गरौं र त्यो भिजोदेखि 35-40 वर्षदेखि भएको धमिलोलाई भ्रष्टाचार कुशासन अन्त गरी त्यो फोहोर पाल्नलाई ठूलो चुनौती छ तर यति चुनौती हुँदाहुँदै पनि सबैको इन्टेन्सन चाहना आकाङ्क्षा चाहिँ बडो सही तरिकाबाट अगाडि बढ्न खोजेको छ तर एउटा कुरा मैले के देखिरहेको छु भने अहिलेको सरकार पनि अनुभव छैन यिनीहरू विज्ञहरू छ विश्लेषकहरू ज्ञान भएका केही क्षेत्रमा भएका व्यक्तिहरूसित यिनीहरूले सहकार गर्न डराइरहेका छन् एकदमै भित्रबाट एकदमै एउटा चाहिँ सीमित दायराभित्र बसेर इन्टेन्सन राम्रो छ नियत राम्रो सफा छ तर काम गर्ने तरिकामा उनीहरू डराएको हुनाले के भयो त भन्दाखेरि अन्तत्व उता अहिले सबै मन्त्रालयमा हेर्नुहोस् त खालि यिनीहरू डिपेन्डेन्ट या निर्भरता के छ भने कर्मचारी तन्त्रमै छ अहिले किनभने अब उनीहरूसित धेरै अनुभव पनि छैन काम गर्ने हुटुटी छ र उनीहरूले ठुलो विज्ञतालाई चाहिँ कदर गर्ने गरेर केही निष्पक्ष बोल्न सक्ने विज्ञहरू धेरै क्षेत्रमा उनीहरूले परिचालन गर्न पनि सकेको छैन तर काम पनि गर्नु छ र सबै कुरा चाहिँ मन्त्री या पदमा बसेर प्रधानमन्त्री भयो या चाहिँ विज्ञ भयो भन्दामा एउटा चाहिँ प्रशासनिक प्रमुख भयो भन्दामा अटोमेटिक या स्वस्फूर्तबाट ज्ञान र अनुभव आउने कुरा होइन तर डेलिभर त दिन पर्यो त्यसैले उनीहरू अहिले म्याक्सिमम रूपबाट चाहिँ कर्मचारी तन्त्रमा नै निर्धारित छ तर यो कर्मचारी तन्त्र हिजैकै कर्मचारी तन्त्रको एउटा स्वरूप हो भला यिनीहरू पनि परियोजनाको चाहिँ संघारमा छन् तर अहिलेको पिउरो प्रेसी जति रूपबाट सशक्त रूपबाट जन जनचाहना र भावना अनुसार बढ्नुपर्छ एकैचोटि बढ्नु सक्ने अवस्था छैन जब यिनीहरू चाहिँ यो कर्मचारी तन्त्रमा मात्रै कुनै न कुनै निर्णय गर्न चाहन्छन् यिनीहरू फसेका छन् त्यसैले अहिले कति अहिलेकै कुरा हेर्नु न सबभन्दा कुरा अहिलेको सरकार कोही बोल्नेवाला छैन हेर्नुहोस् त विधेयक अध्यादेश पास भइसक्यो हेर्नुहोस् अध्यादेश यो केपी शर्मा ओली र चाहिँ गठबन्धन सरकारले ल्याएको जस्तो अध्यादेश होइन हामीसँग दुई चाहिँ बहुमतको छ सरकार अध्यादेश नै भइसकेको विरोध अहिले अध्यादेशलाई चाहिँ त्यही संसदमा पेश गरेर स्वीकार गर्ने काम गरेको छैन हेर्नुहोस् यही हो व्यवहार गरेर चुकेका राष्ट्रिय सभाको त्यो विधेयकलाई इन्कार गरिसक्यो तर यो अब तपाईँ 283 बहुमत भएको अत्याधिक बहुमत भएको प्रतिसम्म अहिले पनि विधेयकलाई अध्यादेशलाई त्यो स्वीकृत गरेको छैन किनभने त्यो गरेन भने भोलि स्वीकृत गरेन पास गरेन भने त अध्यादेश 60 दिनमा पास हुँदैन नपास हुने विधेयक फेरि विधेयक ल्याउनु पर्ने छ एक कुरामा पनि कानुन मन्त्री या कानुनका क्षेत्रहरू पनि अल्मल लिएका छन् सभामुख अल्मल लिनुभएको छ यो के हो अनुभव कमी हो अनि उनीहरू जब अन्मलिन्छ अरूको कुरा सुनिँदैन अन्त अब त्यहाँको
0: डाक्टर साहब एउटा कुरा के छ भने नि अहिले अब अलिकति तपाईँ कानुनको जानकार हो कानुनको विद्यार्थी हो लामो समयदेखि चाहिँ होइन कानुनमा वकालत पेसामा चाहिँ हुनुहुन्छ तपाईँ अब एउटा कुरा के बताइदिनुहोस् भने अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामे छानेको प्रधानमन्त्री बन्ने बाटो क्लियर छ होइन अहिले यो मुद्दा फिर्ता भइसके पछाडि
1: होइन उनको जुन दिन उनले 183 मत ल्याएर अत्याधिक बहुमत ल्याएर चुनाव जिते जब जुनले जब उनले चाहिँ सभामुखतर्फ एउटा मेम्बर भएर जब उनले सांसदहरूबाट चाहिँ शपथ खाएर सांसद बने त्यो दिनदेखि सबै किन रविलाई मात्रै ती स्वतन्त्र पार्टीमा भएका 183 मध्ये जो कोही पनि प्रधानमन्त्री बन्न योग्य छन् योग्यताको कुरा पार्टीमा भएको कमान्ड पार्टीमा भएको उनको सम्बन्ध बालेन शाहभन्दा पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वस्फूर्त रूपमा सबभन्दा बलियो र सशक्त व्यक्ति भनेको चाहिँ रवि लामे छाने हो किनभने उनको पार्टीमा चाहिँ 183 सांसद छन् आजको दिनमा हाम्रो संसदीय पद्धतिले के भन्छ भने जति पपुलर तपाईँ हुनुहोस् व्यक्तिगत रूपमा जति शक्तिशाली तपाईँ हुनुहोस् जबसम्म संसदमा 139 सांसदले तपाईँलाई समर्थन गर्दैन तबसम्म तपाईँ बहुमतको प्रधानमन्त्री हुन सक्नुहुन्छ।
0: तर लामिछानेको हकमा त सम्पत्ति शुद्धिकरण र संगठित अपराधले पिलाएको थियो नि त होइन, चेपुवामा हुनुहुन्थ्यो नि त उहाँ चाहिँ अहिले फिर्ता।
1: अब तिनवटा एउटा अस्ति चाहिँ यो विनियमावली बनिसकेपछि त्यसले झन् क्लियर गरिदिइहाल्यो के अरे प्रतिनिधि सभा नियमावली 2083 जुन संशोधन आएछ त्यसले त कुनै पनि सांसदलाई चाहिँ कुनै मुद्दा लाग्दैमा तर सम्पत्ति सूचीको लाग्दैमा मुद्दाको छुनामा नभएको अवस्थामा बाहेक अरू अवस्थामा निलम्बन हुँदैन भनेर जुन पास गर्यो त्यो रविजीको लागि मात्रै पास गरे होइन, त्यो सबै 275 सांसदको लागि पास गरेको हुनाले त्यसले अब रवि लामिछानेलाई प्रधानमन्त्री हुनलाई रोक्दैन। जहाँ तक त्यही मुद्दै चलेको कुरामा छ सम्पत्ति शुद्धिकरण र संगठित अपराध पनि त्यो अदालतको आदेशले फिर्ता भइसकेको हुनाले अब रवि लामिछानेलाई अब ठगी मुद्दा मात्रै बाँकी रहन्छ सहकारी ठगी, त्यसका पनि दुईटा स्वरूप छन्। एउटा उनले होइन म मिलापत्र गर्दिनँ म मुद्दैको चाहिँ लडेर नै म जितेर आउँछु भनेर मुद्दा जित्ने प्रयासमा उनले मिलापत्र नभइकन पनि मुद्दा उसले छेप्न सक्छन् र उनले हेर्न सक्छन् होइन भने हल्ल मिलापत्र गरौँ त भनेर चाहिँ त्यो पीडितकर्ताले र रवि लामिछाने बीचको कुनै सहमति भयो भने उनीहरू मिलापत्र पनि हुन सक्छ, किनभने सहकारी ठगी सङ्गठित अपराध ठगी अपराध जहिले पनि नेपालको कानुन अनुसार अन्तिम अवस्थामा पनि मिलापत्र भएर टुङ्गो लगाउन सकिन्छ। त्यसैले आजको दिनमा रवि लामिछानेजीलाई प्रधानमन्त्री हुन कानूनले रोकेको होइन, उहाँ प्रधानमन्त्री हुने वा नहुने हुँदा बाबिन शाह र उहाँ बीचको सहमति सहित सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा चाहिँ सांसदहरूको बिचमा या पार्टीले गर्ने एउटा चाहिँ तय गर्ने विषयवस्तुबाट मात्रै उहाँ प्रधानमन्त्री हुने या प्रधानमन्त्री नरहने अहिले बालिनजीलाई
0: उहाँको मुद्दा चाहिँ के छ अहिले मुद्दा चाहिँ जस्तो कास्की लगायतका जिल्लाहरूले पनि फिर्ता गर्दै गइरहेको एउटा परिस्थिति छ, तर सर्वोच्चको विचाराधीन मुद्दाले के असर गर्छ
1: छैन यो हाम्रो नेपालको धेरै धेरै कुरामा व्याख्या पनि भइसकेको छ, कुनै रिट परेर अरू चाहिँ त्यो कुरामा विचार दिनुभयो र त्यो रिटमा अन्तरिम आदेश मागेको अवस्थामा यदि अन्तरिम आदेश दिइँदैन भने त्यो कुरा चाहिँ त्यहाँ सर्वोच्चमा विचार हुँदाहुँदै पनि त्यो विषयवस्तुमा निर्णय लिएर अगाडि बढ्ने परिपाटी छ। त्यही व्याख्या गरेर उच्च अदालतले के गर्ने एकचोटि यो फिर्ता लिने कुरामा चाहिँ रिट पर्यो फिर्ता गर्नु हुँदैन यो त्यो कुरा चाहिँ व्याख्या गर्नुपर्छ भन्ने हो, स्टे अर्डर पनि मागियो अन्तरिम आदेश नदिएपछि तर चाहिँ चाहिँ मुद्दा चाहिँ अहिले फुल बेन्ड नपुगेको छ, तर त्यही बिचमा चाहिँ कुनै एउटा जिल्ला अदालतले होइन त्यो मुद्दा सर्वोच्चमा भइरहेको छ म अहिले यो विचार चाहिँ सहकारी के अरे फौजदारी कार्यविधि संहिताको 36 अनुसार मैले गर्नुपर्ने कार्य अहिले गर्दिनँ भनेर अदालतले रोकेकोमा त्यो उच्च अदालतले के व्याख्या गर्नुभयो भने यो कुरामा सर्वोच्चबाट अन्तिम आदेश नभएको हुनाले त्यो दफा 36 फौजदारी कार्यविधि संहिताको दफा 36 अनुसार यसमा माग यो सम्पत्ति शुद्धिकरण र सहकारी ठगी मुद्दा फिर्ता हुने वा नहुने कुरा सुनवाई गरेर निरीक्षण गर्ने अधिकार तिमीमा छ त्यो गर्नु भनेर आदेश दिएपछि त्यसले धमाधम प्रत्येक जिल्लाबाट यो सम्पत्ति शुद्धिकरण र सहकारी मुद्दा चाहिँ फिर्ता त्यो सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता भयो तर सहकारी मुद्दा चाहिँ कायमै छ। अब यो सहकारी मुद्दाको टुङ्गो दुईटा तरिकाबाट या त अन्तिम फैसला भएर दोषी र निर्दोष भए पनि हुनसक्छ, अन्तिम फैसला नहुँदैमा पीडित र पीडक र पीडित बीचमा पीडित र पीडक बीचमा सहमति भएर पनि मिलापत्र भएर पनि मुद्दा फिर्ता हुन
0: सक्छ।
1: अबको दिनमा ठूलो चुनौती चाहिँ रवि जलानीको टाउकोबाट हट्यो।
0: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु सर, नमस्कार।
1: धन्यवाद।
0: विश्लेषक एवं अधिवक्ता वरिष्ठ अधिवक्ता डाक्टर गान्धी पण्डित आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
5: रेडियो बिहानी 97.6 MHz
6: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ बरालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
7: आवाज आ छैन के पनि आ छैन आवाज
6: केशव बरालजी मलाई सुनिराख्नु भएको छ के छ तपाईँको अवस्था ठिक छ आराम हुनुहुन्छ नमस्कार
7: एकदम आवाजै आ छैन सुनिँदैन
6: सुन्नु भएन मेरो आवाज ठिक छैन आवाज
7: आवाजै आएन
6: केशव बरालजी सुन्दै हुनुहुन्छ अहिले
7: हेलो
6: सुनिरहनु भएको छ मेरो आवाज सुनिरहनु भएको छ अहिले
7: आवाज छैन
6: आवाज छैन आज श्रोता हामी नेपाली बसमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बरालसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं र विशेष गरी अहिले नेकपा एमालेको अवस्था अब कस्तो छ देश र सरकारको अवस्था कस्तो छ राष्ट्रलाई समुन्नतितर्फ धकेल्ने गरी जनतासँग दुईटै नजिकको म्याण्डेट लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनयुक्त ढंगले काम गरिरहेको छ त आज भ्रष्टाचारका फाइलहरू खुलिरहेका छन् पूर्व मन्त्रीदेखि लिएर प्रधानमन्त्रीसम्मका सम्पत्ति शुद्धिकरणका मुद्दाहरूमा सरकारले एक्सन लिइरहेको छ काम गरिरहेको छ अब जनतालाई ठग्ने जनतालाई ढाक्ने अब फेसबुकबाट मात्र होइन हिजो आश्वासनबाट अहिले फेसबुकबाट विकास होइन अब व्यावहारिक रूपमा विकास हुनुपर्छ भन्ने ढंगले पनि अगाडि बढ्नुपर्छ यतिखेर नेकपा एमालेका प्रभावशाली नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ बरालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार अहिले सुनिरहनु भएको छ अहिले आवाज ठिक छ
7: आवाज आइरहेको छैन
6: अहिले सुनिरहनु भएको छैन अहिले पनि आवाज छैन बरालजी सुन्दै हुनुहुन्छ
7: एकदम अलि आए छैन आवाज मिलाउन न त्यहाँ
6: अहिले सुन्दै हुनुहुन्छ आवाज ठिक छ
7: होइन त्यो कहाँ बोल्यो जस्तो नबुझिने गरी सुनिन्छ कि राम्रो सुनिया छैन
6: मलाई सुनिरहनु भएको छ मेरो
7: अहिले जेन तेन सुनियो त्यो पनि मुस्किलले
6: सुनिरहनु भएको छ होइन अब यसमै कुराकानी गरौँ अहिलेको अवस्थामा जुन ढंगले सरकारले आफ्ना क्रियाकलापहरू अगाडि बढ़ाइरहेको छ सीमाको विषयमा प्रधानमन्त्रीले बोलेका विषय संसदमा उठिरहेका छन् तपाईँले कसरी हेर्नु भएको छ
7: अब यो देशको दुर्भाग्य हो कि अब आम नेपाली सार्वभौमसत्ता सम्पन्न जनताले झन्डै 182 सीट जिताएर देशमा सुशासन सुव्यवस्था सबै कुराको पोजिटिभ होला भन्ने आशमा जनताले मतदान गरे तर चाहिँ सरकार बन्ने बित्तिकै नेपालकै इतिहासमा सबभन्दा डरलाग्दो ढंगले होइन एकै दिनमा 35 डोजर प्रयोग गरेर पछाडि चाहिँ सेनाको टोली राखेर होइन सुकुम्बासी बस्ती निष्कासन गर्ने कामहरू भयो र उनीहरूको अहिले पनि बिजोग बेहाल छ देशभरि यो बर्बाद छ एउटा कुरो भयो अर्को कुरा सम्मानित प्रधानमन्त्रीज्यूले जुन संसदमा 17 बोल्नुभयो त्यसले सिँगै देशले अत्यन्त पश्चातापको भुमरीमा परेको उहाँहरूलाई मतदान गरेका नागरिकहरूले पनि कस्तो मान्छेलाई कसरी चाहिँ हामीले चाहिँ जिताएछौ भन्ने चाहिँ पश्चातापमा पर्या छन् म सुझाव के दिन चाहन्छु भने वर्तमान सरकारका सम्मानित प्रधानमन्त्रीदेखि लिएर सबै टीमलाई कि तपाईँहरू राष्ट्रिय स्वाधीनता राष्ट्रिय एकता राष्ट्रिय अखण्डता सार्वभौमता लोकतन्त्र वर्तमान संविधान र आम श्रमजीवी जनताको हक अधिकार र इज्जतको पक्षमा उभिनु भएन भने तपाईँहरूको भविष्य पनि छैन भन्ने चाहिँ आम जनताको भनाइ छ अब त्यो कुरोलाई मनन गरेर आफूलाई करेक्सन गर्न म सुझाव दिन्छु
6: होइन अहिलेको अवस्थामा नेपाल भारत सीमा विवाद त छ नि त होइन प्रधानमन्त्रीले बोलेको विषय पनि त्यही त
7: अब तपाईँले देखिहाल्नुभयो सुस्तामा चाहिँ त्यहाँ नागरिकहरू होइन अब नदी किनारमा त के हुन्छ भने कहिले नदी कता हुन्छ त्यो छ त्यहाँ चाहिँ यस्तो स्थिति छ त्यहाँ चाहिँ सामान्य नागरिकले होइन प्रतिवाद गर्नुपर्ने राज्य मौन बस्ने राज्यले नबोल्ने त्यसबारेमा सीमावर्ती क्षेत्रका दुवै देशका अधिकारीहरूसँग वार्ता गरेर कुराकानी गरेर हरितापूर्वक यस्ता विषय टुङ्ग्याउनु पर्ने ठाउँमा जनतामा एकदम निराशा पैदा भएको छ र सीमावर्ती क्षेत्रका आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई असाध्यै पीडाबोध भइराखेका छ त्यसमाले म सम्पूर्ण सीमावर्ती क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूलाई अहिले अत्यन्त सतर्क भएर रहने र समयमित ढंगले अगाडि बढ्ने र स्थानीय प्रशासनलाई दुई देशको स्थानीय प्रशासनको बीचमा वार्ता गरेर स्थानीय विवादहरूलाई चाहिँ हल गर्न र झडपको वातावरण आउन नदिनको निम्ति चाहिँ सबैलाई म विनम्रतापूर्वक अनुरोध पनि गर्न चाहन्छु
6: होइन सुस्तामा विवाद छ होइन अस्ति वर्दीधारी भारतीय एसएसबी प्रवेश गरेको कुरा आयो स्थानीयहरूले स्थानीयहरूले त्यसको प्रतिकार पनि गरे होइन यो विवाद समाधानका निम्ति उच्च स्तरीय कूटनीतिक डिप्लोमेटिक छलफल किन हुन सक्दैन भने क्या सीमा विवादको लागि डिप्लोमेटिक छलफल किन हुन सक्दैन हिजोदेखि बडालजी अहिले फेरि सुनिरहनु भएको थियो अहिले सुनिएन
7: अहिले अलिकति सुनियो अहिले
6: डिप्लोमेटिक रूपमा छलफल किन हुन सकेन हिजोदेखिका यी विवादहरू किन सुल्झिन सकेन
7: यो विषयमा अब हाम्रो वर्तमान सरकारका अब सत्तार दलका अध्यक्षदेखि लिएर परराष्ट्र मन्त्रीदेखि लिएर दौडा दौडी भएको छ तर उहाँहरूले आफ्नो देशको नागरिकहरूको गम्भीर समस्याको बारेमा गम्भीरतासाथ कुरो उठाउनु भएन कि भन्ने चाहिँ आशंका किन देखिएको छ भने भारत भिजिटबाट दुवैजना फर्किसक्नु भएपछि सुस्तामा यो घटना घट्या छ सुस्ता मात्र होइन उता कञ्चनपुरमा पनि त्यस्तो स्थिति भएको छ भने अन्यत्र पनि असहजको वातावरण चाहिँ भइराखेका छ म के अनुरोध गर्न चाहन्छु भने यस्तो विषयलाई जति सिका छिटो होइन चाहिँ वार्ताद्वारा यस्ता कुरा हल गर्नको निम्ति र राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको निम्ति चाहिँ बलियो बनाउन र खास गरिकन 17 जुन सम्मानित प्रधानमन्त्री बालेन शाहले जे संसदमा बोल्नुभयो त्यसको प्रतिक्रिया स्वरूप यी घटनाहरू घटेका छन् त्यस हुनाले प्रधानमन्त्रीलाई सब विषयको जिम्मा लिनुपर्छ
6: अब यो हिजोदेखिकै समस्या हो नि त यो त होइन आज मात्र होइन नि त होइन बडालजी हिजोदेखिकै समस्या हो नि यो होइन
7: के भन्नुभयो
6: लामो समयदेखिको समस्या हो किन समाधान हुन सकेन
7: तपाईँमा छिमेकीमा एउटै बाटाको मा घर बनाएर बसेका छौँ भने कहिलेकाहीँ समस्या हुन्छ यस्तो ठुलो कुरो होइन तर यो के छ भने यो समस्या किन बढ्यो त भन्दाखेरि 17 होइन हाम्रो देशको चाहिँ प्रधानमन्त्रीको अभिव्यक्तिको कारण अहिलेको ताजा समस्या सिर्जना भएको छ
6: आज देश अब बजेट आयो होइन बजेटमा धेरै महत्वाकांक्षी परियोजनाहरू छन् बजेट कार्यान्वयनको चुनौतीहरू कतिको देख्नु भएको छ राम्रा राम्रा विषयहरू आएछन् नि बजेटमा अहिले होइन
7: अनि बजेट आयो बजेटको बारेमा अब अलि म एउटा अर्थशास्त्रको विद्यार्थी पनि भएको नाताले अलि लामै कुरा गर्नुपर्ने विषय हुन्छ तर बजेटमा मैले हेरेको चाहिँ के छ भने यो देशका 3 करोड जनता मध्ये 75% जनताको निम्ति यो बजेटले केही पनि नयाँ सम्बोधन गरेको छैन 75% निम्ति होइन अब गरिबको रेखा पनि भएका मान्छेलाई त्योभन्दा माथि उठाउने होइन अति चाहिँ त्यो निम्न वर्गका गरिब किसान परिवारहरूलाई माथि उठाउने अनि त्यसपछि चाहिँ निम्न मध्यम वर्गलाई माथि उठाएर मात्रै मध्यम वर्ग विकास हुन्छ। अहिले मध्यम वर्गलाई सुविधा दिने काम त 5 लाख कर छुटबाट 10 लाख पुर्याउने काम गर्नुभयो होइन। तर यो यसले के छ भने सिँगै देशको टोटल पपुलेसनको चाहिँ 5% मात्रै छुने र ठूलो संख्यालाई यसले चाहिँ नछुने गरी बजेट आयो। त्यसमाले श्रेणी वर्गले दिलाई म के अनुरोध गर्न चाहन्छु भने वर्ग बिर्सिएर नेपाली समाजको नेपालको अर्थतन्त्र अगाडि बढ्दैन। किन भन्दाखेरि अर्थतन्त्र विकास गर्न श्रमिक वर्ग उत्साहित भएन भने श्रमजीव वर्ग उत्साहित भएन भने र यो देशको प्रमुख उत्पादक शक्ति किसान र प्रमुख उत्पादनको साधन भूमि भएको हुनाले त्यो क्षेत्र जागृत नभइकन त्यो नउठिकन मध्यम वर्गको विकास भन्ने जुन तपाईँको भनाइ छ त्यो सफल हुँदैन। त्यसले गर्दाखेरि चाहिँ वर्ग बिर्सिने काम गर्नुभयो भने नेपालमा कुनै पनि निर्णयहरू त्यो व्यवहारमा लागू हुनको निम्ति कठिन हुन्छ।
6: होइन बजेट त नागरिक मैत्री छन् त होइन, इनोभेसनका कुराहरूमा नव प्रवर्तनका कुराहरूमा
7: भन्नु अलि सुनिएन।
6: होइन बजेट त नव प्रवर्तनदेखि लिएर अहिलेको अवस्थामा डिजिटलाइजेसन जाने कुराहरूमा त राम्रो ढंगले व्याख्या गरिएका छन् त होइन। त्यसमा
7: होइन डिजिटलाइजेसनले कति पर्सेन्टलाई छुन्छ यो देशको टोटल पपुलेसनको डिजिटलाइजेसन गर्ने ठिक छ, त्यसपछि एआईलाई विकास गर्ने पनि ठिक छ, अन्य
6: कृषकहरूका लागि पनि छ
7: गर्ने पनि ठिक छ। तर त्यसले प्रत्यक्ष छुने भनेको चाहिँ टोटल यो देशको 3 करोड पपुलेसन मध्ये 5% 15% त्यसले प्रभावित पोजिटिभ पार्ला। तर आम नागरिकको निम्ति चाहिँ के हो त भन्ने कुरो जनताले प्रश्न गरिरहेका छन्।
6: अब नेकपा एमाले भित्रको विवाद चाहिँ सुल्झिएको हो अहिले एक ढिक्का भएर केपी ओलीकै नेतृत्वमा
7: आवाज बन्द भयो,
6: एमाले सग्लो भएर अगाडि बढ्छ। अब
7: आवाज बन्द भयो फेरि
6: सुन्दै हुनुहुन्छ?
7: त्यहाँ तपाईँको प्राविधिक समस्या छ केही।
6: नेकपा एमाले अब एक ढिक्का भएर अगाडि बढ्छ अहिलेको अवस्थामा
7: अलि सुनिएन सुनिएन।
6: एमालेको विवाद कहाँ पुग्यो?
7: हजुर
6: एमाले भित्र एक ढिक्का
7: होइन, अब नेकपा एमाले श्रमिक वर्ग मुक्तिको निम्ति 6 सालमा गौड पुस्लाको अगुवाईमा स्थापना भएको यो पार्टी हो र आम श्रमजीवी वर्गको हितको निम्ति र राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र राष्ट्रिय समृद्धिको बाटोमा चाहिँ अगाडि बढ्दा त्यसको जसले गरे पनि समर्थन गर्छ र त्यसलाई बाधा पुग्ने कुरा चाहिँ विचार र व्यवहार देखियो भने त्यसको विपक्षमा नेकपा एमाले उभिन्छ। त्यसकै निम्ति गठन भएको यो पार्टी हो। त्यसले गर्दा यसले चाहिँ वर्ग बिर्सन मिल्दैन, लोकतन्त्र बिर्सन मिल्दैन। वर्तमान संविधानको निर्माता पनि भएको हुनाले वर्तमान संविधानलाई होइन संकुचित गर्ने र संविधानका आधारभूत कुरालाई गडबड गर्ने कुरालाई नेकपा एमाले सहँदैन।
6: पार्टी एकदेखि भएर अगाडि बढ्छ होइन, केपी ओलीकै नेतृत्वमा अब फेरि
7: होइन नेतृत्व नेकपा एमालेको नेतृत्वमा व्यक्तिको व्यक्ति एउटा व्यक्ति के हो र कुनै पनि व्यक्ति केही पनि होइन, केशव बडाल पनि केही होइन, अरू पनि केही होइन। तर नेकपा एमालेको सिङ्गो पंक्ति स्वदेश र प्रवासमा रहेका चाहिँ होइन लाखौं लाख नेकपा एमालेको पंक्तिले यी कुरालाई डरसित बोक्नुपर्छ। व्यक्तिगत रूपमा को आउने जाने भनेको त स्वाभाविक कुरो हुन्छ समाजमा, त्यो कुनै ठूलो कुरो होइन।
6: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद केशव बडालजी, नमस्कार। नेकपा एमालेका नेता केशव बडाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
0: लस्त है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहिन रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: राष्ट्रको लागि बक्सिङ,
12: स्वास्थ्यको लागि बक्सिङ,
11: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
12: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटारतर्फ ओम शान्ति भवन नजिकै।
11: समय बिहान र बेलुका।
12: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841564499।
11: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,

0: Hello,
1: let's go.
2: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.
4: यतिकै हाम्रो बेसमा राजनीतिक विश्लेषक डाक्टर केपी शर्मा हुनुहुन्छ. अध्यक्ष साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा यहाँले स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
5: हजुर, धन्यवाद, गुड मर्निङ.
4: होइन डाक्टर साहब, देशको चित्र कस्तो छ, खाका कस्तो कोरिएको छ यतिखेर, तपाईँ कसरी हेरिरहनु भएको छ अहिलेको सरकार र यी कार्यहरूलाई?
5: खास गरी त तपाईँको अहिलेको बजेटको उसबाट मैले देश कता गइरहेछ भन्ने कुरालाई हेर्नुपर्छ जस्तो लाग्छ.
4: अर्थमन्त्रीले
5: बजेट अर्थमन्त्रीले भर्खरै मतलब चाहिँ प्रस्तुत गर्नुभएको छ. अब सर्व बजेट हेर्दाखेरि चाहिँ अब मैले चाहिँ खोइ अब यो के अरे मजदुरहरूको विषयलाई लिएर किसानहरूको पक्षमा बजेटले कुनै पनि कुराहरू एड्रेस गरेको पाइनँ. किसानहरूमा पनि अलिकति धनी किसानहरूलाई 2 करोड़ भन्दा बढी लगानी गर्नेलाई 40% सब्सिडी दिने खालको कुराहरू देखे. अब गरिबीलाई उठाउने र अनि अब तपाईँको अहिले 20 लाख भन्दा बढी किसानका छोराहरू मजदुरको रूपमा विशेष गरी खाड़ीहरूमा हुनुहुन्छ, उहाँहरूलाई स्वदेश फर्काएर रोजगारी दिने खालको कुनै पनि कुराहरू मैले देखिनँ. अब त्यस्तै गरेर तपाईँको स्वास्थ्यमा पनि भइरहेको बिमा कार्यक्रमलाई पनि हटाएर फेरि रिस्ट्रक्चरिङ गर्ने भन्ने कुराहरू गर्नुभएको छ. त्यो पनि उहाँले हतारमा काम गर्नुभयो र अहिले लाखौं लाख गरिब मान्छेहरू उपचारबाट वञ्चित छन्, रोग पालेर भएछन्. कतिको त मलाई लाग्छ अहिले यो घटनाले गर्दाखेरि मृत्यु भएको छ, सरकारले डाटा निकालेर हेरे पनि हुन्छ. अब त्यसैले गर्दाखेरि हामीले अनि त्यस्तै गरिबीको रेखामुनि रहेका गरिबका छोराछोरीहरू जो मतलब चाहिँ अहिले पनि बाल मजदुरको रूपमा काम गरेको छन्, उनीहरू सरकारी स्कूलमा समेत पढ्न जान सक्दैनन्. पढ्न गयो भने 4-5 क्लास पछाडि स्कूल छोडिरहेको डाटाले देखाउँछ. ती गरिब विद्यार्थीहरू गरिबका छोराछोरीलाई पढ्नको निमित्त आवासीय विद्यालयहरू ठाउँ ठाउँमा खोल्नु पर्नेमा अब त्यस्तो खालको कुनै पनि तिनीहरूले शिक्षा पाउने खालको वातावरण मैले अहिलेको बजेटमा देखिनँ र भएको शिक्षाको बजेट पनि कटौती गरेको पाएँ. अब यो मैले बेसिकली हेर्नु त शिक्षा र स्वास्थ्य मेजर कुरा हो, त्यस पछाडि रोजगारीको विषय हो भन्छु. त्यस्तै गरेर अब बजेटमा चाहिँ अहिले उहाँहरूले चाहिँ लिबरल इकोनोमीको कुराहरू त उठाउनु भएको छ, तर अब सरकारसँग पैसा छैन अनि हामीले ऋण काढेर चाहिँ धेरै कुराहरू गर्नुपर्नेछ. अब कर्मचारी पाल्नलाई नै 12-14 खर्बको उहाँहरूले प्रस्तुत गर्नुभएको छ. यो पुरानै खालको बजेटको रूपमा आएको देख्छ र खास गरी देश बनाउने हो भने चाहिँ उहाँहरूले चाहिँ अर्कै ढङ्गबाट बजेट प्रस्तुत गरेको भए हुन्थ्यो जस्तो मलाई लाग्छ. त्यसमा चाहिँ प्राइभेट सेक्टरसँग चाहिँ पैसा छ, नेपालका चाहिँ धनी व्यापारीहरूसँग पैसा छ, नेपाली जनतैसँग पनि धेरैसँग पैसा छ. त्यो पैसा ब्याङ्कमा थुप्रेर बसेको छ, त्यसलाई चलायमान गर्ने गरी निजी क्षेत्रको लगानीमा ठुल्ठुला चाहिँ मतलब चाहिँ बाटाहरू बनाउने, ठुल्ठुला प्रशोधन केन्द्रहरू बनाउने अनि त्यस्तै गरेर चाहिँ अब अरू योगदानमा आधारित शिक्षाका प्रोग्रामहरू ल्याउने, त्यसै गरेर कुनै पनि संरचनागत सुधार गर्ने गरी बजेटमा आएको देखिनँ. अब खास गरी के भयो भन्दाखेरि अलिकति मध्यम वर्गको कर्मचारी वर्गलाई चाहिँ खुसी पार्ने गरी 10 लाखसम्मको क्यापिङ राखेर गर्नुभएको चाहिँ देखिन्छ. एउटा अब त्यो एउटा वर्गको लागि त एड्रेस गर्यो होला, तर हाम्रो जुन चाहिँ मतलब चाहिँ जग छ, गरिबको जुन जग छ र जुन चाहिँ मतलब किसानहरू छन् र मजदुरहरू छन्, तिनीहरूले मतलब उठ्ने खालको यो बजेटमा एड्रेस नभएको मैले देखिरहेको छु. त्यसैले गर्दा बजेटलाई चाहिँ उहाँहरूले अब यो वर्ष त यस्तै गर्नुभयो, आउने वर्षमा चाहिँ यो ढङ्गबाट बजेट नल्याउनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु.
4: अहिले आएको बजेटमा चाहिँ नागरिकका पीड़ाहरू, विपन्नका पीड़ाहरू, होइन समग्र चाहिँ देशको समस्या यो बजेटले बोलेको छैन. बजेट महत्वाकांक्षी आयो, बजेट कार्यान्वयनमा समस्या हो. त्यसो भए बजेटले चाहिँ उल्लेख गरेका लगानीका वातावरणहरूदेखि लिएर ऋणदेखि लिएर राजस्वदेखि लिएर यी कुराहरू चाहिँ उठाउन सकस हो अहिले यो देशमा?
5: हजुर, पहिलो कुरा त उसले के गर्यो भन्दाखेरि अब जस्तो बिजुलीमा ट्याक्स लगाएको छ, त्यस्तै गरेर तपाईँको चाहिँ के अरे अस्पतालमा उपचार गर्दाखेरि अब ट्याक्स लगाएको छ, त्यो ट्याक्स तिर्ने त्यही गरी जनताले नै हो. त्यसैले गर्दाखेरि चाहिँ अब 50 युनिट भन्दा बढी बिजुली बाल्ने पनि अब त्यो सामान्यत एउटा गरिबले पनि बढी नै खर्च गरेको छ. यसमा त ठिक 100 युनिटसम्म बिजुली बाल्ने गरिबीको रेखामुनि रहेको मान्छेहरूलाई त बिजुली फ्री गरिदिनु पर्ने, त्यसको ठिक उल्टो ट्याक्स लगाएको छ. अब त्यस्तै गरेर तपाईँको बिजुलीका गाडीहरू बिजुलीबाट चल्ने गाडीहरूलाई मतलब चाहिँ प्रोत्साहन गरेर सस्तो रेटमा नेपालमा भित्राउनु पर्नेमा जसको मूल्य बढाउने काम गरिएको छ त्यसको अर्थ हुन्छ फेरि पनि पेट्रोल डिजेलको आयातलाई नै हामीले प्राथमिकतामा राखेका छौं अनि हामी मतलब चाहिँ फेरि उहाँहरू भन्दै हुन्छ कि अब 10,000 मतलब चाहिँ मेगावाट बिजुली उत्पादन गर्ने देशबाट बिजुली बाहिर बेच्ने भन्दै हुन्छ अब त्यो खालको मतलब चाहिँ बिजुली कन्ज्युम गर्ने खालको उत्साहित वातावरण बनाएको देखिएन अर्को चाहिँ बिजुली उत्पादन गर्ने कुरामा पनि प्राइभेट सेक्टरलाई इन्भल्भ गर्ने गरी ठूल्ठूला प्रोजेक्टहरू बनाउनको निमित्त राष्ट्रिय पुँजीपतिहरूलाई मतलब जिम्मा दिने खालको पनि हामीले देखेनौं त्यसले गर्दा समग्रमा म चाहिँ के भन्छु भन्दाखेरि यो देश बनाउने हो भने देशसँग पैसा हुँदैन तर देशसँग नीति हुन्छ र पोलिसी हुन्छ भन्छु म त्यो नीति र पोलिसी दिनुपर्छ एउटा म सानो सुझाव दिन चाहन्छु यहाँको मतलब चाहिँ मिडिया मार्फत जस्तै किसानहरूलाई हामीले चाहिँ बजारको व्यवस्थापन गर्न सकेको छैन जस्तै अहिले यो बजेटले अब आउने उसमा चाहिँ किसानहरूले दूध मतलब बाटोमा बेच्नु पर्दैन त अब उहाँहरूको गोलमेडाहरूले बजार पाउँछ त आलुले बजार पाउँछ त धानले बजार पाउँछ त तोरीले बजार पाउँछ त यो आम सवाल त प्रश्न यो जीवित रहन्छ नि त त्यसैले अहिले फेरि बजार पाउँदैन यो बजार सुनिश्चित गर्ने गरी उहाँले एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि सरकारले यसमा कुनै पनि पैसा लागू गर्न इन्भेस्ट गर्नु पर्थेन जस्तै किसान र व्यापारीको बीच व्यापारीलाई जोड्नको निमित्त एउटा सेतुको रूपमा चाहिँ सरकारले काम गर्न सक्थ्यो र किसानहरूले उत्पादन गरेको कुनै पनि वस्तुको 20-25% मुनाफा दिएर व्यापारीहरूलाई किन्नुपर्ने खालको एउटा पोलिसी बनाइदिने अनि व्यापारीहरूले पनि बजारमा बेच्दाखेरि 20% भन्दा बढी नाफा नलिकन बेच्ने खालको एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि मतलब किसानहरूले बजारको ग्यारेन्टी हुन्थ्यो अब व्यापारीहरूले किनबेच त गरिरहेछ तर उनीहरूले मतलब चाहिँ मनलाग्ने ढंगले किनेको छ र सस्तोमा किन्छ र अनि बजारमा महँगोमा बेचिरहेछ त्यसैले गर्दाखेरि त्यो खालको एउटा राष्ट्रिय नीति त्यो बनाइदिएको भए हुन्थ्यो र अनि अब किसानहरूको उत्पादन चाहिँ राख्नको निमित्त कोल्ड स्टोरहरू ठाउँ ठाउँमा बनाउनको निमित्त सरकारले सक्दैन भने व्यापारीहरूलाई नै लगानी गरेर कोल्ड स्टोरहरू
4: मतलब अहिलेको बजेटले चाहिँ निजी क्षेत्रलाई उपेक्षा गर्यो होइन निजी क्षेत्रले स्वागत गरे पनि कता कता यो बजेटमा चाहिँ उनीहरूका भावनाहरू समेट
5: होइन निजी क्षेत्र त हाम्रो आर्थिक समृद्धिको हामी इन्जिन हो भन्छौँ जस्तै तपाईँ आफै हामी नै हेरौँ न विश्वको इतिहास जस्तै चाइना 1980 कसरी भने त डेङ क्षेत्रले निजी क्षेत्रलाई विश्वका विभिन्न कम्पनीहरूलाई जापानिज कम्पनीहरूलाई अमेरिकन कम्पनीहरूलाई चाइनामा बोलाएर उद्योग स्थापना गर्न दिएर अनि तिनीहरूकै मतलब पुँजी लगानीबाट उनीहरूकै ब्रेनहरू युज गरेर चाइनाले हात यत्रो फड्को मार्यो भारतले पनि निजी क्षेत्रलाई मतलब अगाडि बढाइरहेको छ जुनसुकै देश बन्नको निम्ति निजी क्षेत्र पहिला सुरुमा चाहिन्छ नै देश गरिब हुँदाखेरि त्यो कुरा एकदम महत्वपूर्ण विषय हो र त्यसको इकोनोमी चाहिँ निजी क्षेत्रलाई नै उठाउँछ अब हाम्रोमा चाहिँ अहिले निजी क्षेत्रलाई चाहिँ एकदम मतलब चाहिँ दुरुत्साहित गर्ने उस्तै मतलब परेको खण्डमा चाहिँ मान्छेहरूलाई चाहिँ पक्रिने थुन्ने जेलमा हाल्ने व्यापारीहरूलाई व्यापार देशबाट लखेट्ने खालको नीति चाहिँ पुरानो सरकारले पनि लियो नयाँ सरकारले पनि त्यही कुरालाई निरन्तरता दिएको देख्छु उदाहरणको लागि अस्ति भर्खरै तपाईँको के अरे नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको सिइओलाई पक्रियो जुन कि कुनै कारणै थिएन गलत काम गरेको छ सरकारले त्यो खालको कुराहरू भयो भनेदेखि त मतलब देशमा त लगानीको वातावरण बन्दैन अनि देशमा लगानीको वातावरण बनेन भने बाहिरबाट लगानी आउने कुरा त झन् हामीले कल्पना पनि गर्न सक्दैनौँ त्यसमा सरकारले के मात्रै गर्यो भने खालि जागिर खुवाउने कर्मचारीहरूलाई मतलब चाहिँ राख्ने र आफ्नो मेकानिजमलाई चाहिँ निरन्तरता दिने मात्रै काम गर्यो रोजगारीको क्षेत्रमा गरिबी उन्मूलनको क्षेत्रमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्नेतिर कुनै पनि मतलब चाहिँ तयारीहरू बाटोहरू निर्माण गरेको देख्दिन अब एउटा कुरा मलाई मतलब चाहिँ महत्वाकांक्षी भए पनि मन परेको चाहिँ के हो भन्दाखेरि आइटी सेक्टरले फड्को मारेर नेपालबाट चाहिँ सफ्टवेयरहरू बेचेर ठूलो मात्रामा चाहिँ हामी चाहिँ नेपालमा चाहिँ रेभेन्यू भित्राउन सक्छौ पुँजी भित्राउन सक्छौ भन्ने खालको परिकल्पना गरेको छ अब त्यसलाई चाहिँ मतलब चाहिँ उसले सफल गर्न सक्यो भने त्यो एउटा अहिलेको देशलाई डिजिटलाइज गर्ने र मतलब चाहिँ त्यो कुराहरू चाहिँ अगाडि बढाउने कुरा चाहिँ सकारात्मक रूपमा हामीले लिनुपर्छ अब त्यो उसले गर्न सक्यो भने त्यो राम्रो तर त्यसको लागि पनि अब मलाई त मैले धेरै बुझेको चाहिँ छैन काठमाडौँको सिल्चा टारमा डाटा सेन्टर खोल्ने भनेर सुनेको छु मैले मेरो अध्ययनमा त धेरै ठुलो मतलब चाहिँ बिजुली र पानीको ठुलो मतलब चाहिँ डाटा सेन्टरलाई जरुरी हुन्छ त्यो धेरै तातो हुन्छ त्यसको लागि त काठमाडौँमा पिउने पानी नै पुगिरहेको छैन उहाँहरूले पानी कहाँबाट म्यानेज गर्नुहुन्छ त्यो चाहिँ उहाँहरूको पाठ हो तर त्यो सोच चाहिँ आफैमा एउटा राम्रो खालको सोच हो तर जबसम्म हामीले कृषिलाई मतलब चाहिँ एउटा के अरे औद्योगिकरण गर्दैनौँ र किसानहरूलाई चाहिँ मल बिउ मतलब दिने व्यवस्था गर्दैनौँ र उनीहरूले काम गर्ने उपकरणहरू हामीले चाहिँ खरिद गर्ने खालको वातावरण सही ढंगबाट गर्दैनौ भने जबसम्म किसानलाई उठाउँदैनौ भने हाम्रो रोजगारीको ठूलो मतलब चाहिँ पाटो त्यहाँबाट उठ्न सक्दैन त्यसैले गर्दा देशको चाहिँ गरिबीको चाहिँ उन्मूलन हुन सक्दैन भन्ने मेरो चाहिँ मान्यता छ।
4: होइन अहिले सरकारले त अब देशमा स्वरोजगारीदेखि लिएर अब हरेक क्षेत्रमा चाहिँ जनताका भावनाहरूलाई समेट्ने अब चाहिँ यो सरकारलाई फेल हुने सुर त छैन होइन यसले चाहिँ कम्तीमा पनि देशमा अब सुशासन कायम गर्ने अबको यो दिएको पाँच वर्षभित्र यो म्यान्डेटभित्र चाहिँ एउटा एउटा खाका तय गर्ने चाहिँ काम त हुनु पर्ला तर कता कता राजनीतिक हिसाबले अहिले सरकारमा भएका कतिपय मन्त्रीहरूका विवादहरूदेखि लिएर सीमाका अभिव्यक्तिहरूदेखि लिएर यावत कुराले चाहिँ कतै यसबाट पनि जनता निराशातर्फ त धकेलिँदै छैन नि डाक्टर साहब
5: होइन अब यो त एक वर्षमा नै पुरै क्लियर नै भइहाल्छ बजेटको हिसाबले हेर्दाखेरि चाहिँ धेरै आशा गर्नुपर्ने ठाउँ देखिँदैन 7% ग्रोथको कुरा गर्नुभएको छ जीडीपीको त्यो सम्भवै छैन त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ तपाईँले जुन कुराहरू गर्नुभएको छ मन्त्रीहरूको प्रधानमन्त्रीहरूको अलिकति मैले चाहिँ त्यति मेच्योरिटी देख्दिनँ अब जस्तो खास कुरा के छ भने रविजी राज्यसभाको अध्यक्षको मेच्योरिटी र प्रधानमन्त्रीको पपुलारिटी यो दुईटा कुरालाई चाहिँ उहाँहरूले मिलाएर अगाडि बढाउन सक्नुभएको भए चाहिँ र अहिले पनि ठाउँ छ त्यो गर्नुभयो भने चाहिँ अत्यन्तै राम्रो हुन सक्छ तर त्यो खालको दुईटा चिजको मेच्योरिटी र पपुलारिटीको के अरे चाहिँ संगम भएको त्यसको मिलन भएको त्यसले चाहिँ मतलब चाहिँ छलफल भएर एक ढङ्गबाट अगाडि बढेको चाहिँ म देख्दिनँ त्यसले गर्दा उहाँले मतलब चाहिँ संसदमा गर्नुभएको प्रस्तुति होस् या सीमाको विषयमा बोल्नुभएको कुराहरू होस् या त्यति मात्रै छैन मतलब चाहिँ जस्तो भारतसित गरेको व्यवहार होस् त्यसले चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ हाम्रो बिग्रिराखेको छ सरकारको तर्फबाट अब त्यसलाई सच्याउनको निमित्त ढाकछोप गर्नको निमित्त थोरै मतलब चाहिँ राष्ट्रपतिको अध्यक्ष रविजीले चाहिँ प्रयास गर्नुभएको छ र रविजीले गर्नुभएको प्रयास चाहिँ सराहनीय छ तर अब एकजनाले बिगार्ने अर्कोले बनाउने मतलब चाहिँ एउटै पार्टीभित्रको दुई धार चल्यो भनेदेखि त त्यो धेरै लामो समयसम्म पनि जान सक्दैन जस्तै अब अहिले भर्खरै गृहमन्त्री फेरि सुदन गुरुङलाई उहाँहरूले बनाउनु भयो त्यो पनि एउटा मतलब चाहिँ अचम्मको विषय भएको छ पदले अलिकति जस्तै हिजो जुन के कारणले उहाँलाई निकालिएको थियो र आज के भएर उहाँलाई फेरि पुनरावृत्ति गरियो त भन्ने प्रश्नको जवाब चाहिँ सरकारले जनतालाई दिएको छैन मैले चाहिँ बुझेको छैन किन हिजो के कारणले उहाँलाई निकालियो बर्खास्त गरियो आज फेरि के कारणले पुनर्नियुक्ति गरियो त भन्ने कुरा चाहिँ सरकारले जनतालाई बुझाइदिनुपर्छ त्यो प्रश्न चाहिँ अनुत्तरित छ र अब अर्को कुरा चाहिँ के छ भन्दाखेरि गृहमन्त्रीजीको जुन मुभ छ अलिकति त्यो उडन ठेउलो केटाकेटी जस्तो देख्छु म जस्तै अब अस्ति सुकुम्बासी बस्तीमा गएर माफ माग्नुभयो त्यो भनेको के त त्यो त उहाँकै पालामा अथवा उहाँहरूकै सरकारले गरेको कुरा हो अब त्यसो भएदेखि त सुकुम्बासीसँग उहाँले माफ माग्नु भनेको सरकारले माफ मागेको त्यो भए त हिजो जुन ढङ्गबाट उहाँहरूमाथि ज्यादा दिएको डोजर लगाइयो त्यो प्रक्रिया त गलत भयो भन्ने बुझ्नु पर्यो त्यहाँ त दुईटा मान्छेले त आत्महत्या पनि गरिरहेका छन् अहिले होल्डिङ सेन्टरमा धेरै मान्छेहरूको भयावह बिजोग छ होइन त्यसैले गर्दाखेरि अब त्यस्तो हो भनेदेखि त अब प्रधानमन्त्रीले संसदमा माफी माग्नु पर्यो गृहमन्त्रीले मात्रै मागेर त भएन र त्यो माफी मागेर मात्रै भएन त्यो मानवीय मूल्य मान्यता र जुन आँसु बगेको छ जुन खालको कुण्ठा छ र जुन गरिबहरूलाई अपमान गर्ने कुरा भएको छ त्यो अपमानको मूल्य त फेरि पैसाले पनि हुँदैन त्यसैले गर्दाखेरि यस्ता खालका कुराहरू हामीले जुन देख्छौँ पहिला चाहिँ मतलब चाहिँ मान्छेहरूलाई ठोक्ने अनि त्यो पहिला चाहिँ मतलब प्रहार गर्ने पहिला चाहिँ बुट बजार्ने अनि त्यस पछाडि गएर चाहिँ फेरि सरकारको नाताबाट माफ माग्ने अब यो त अलिकति मतलब चाहिँ के अरे यो केटाकेटी मतलब प्रस्तुति भयो सरकारले गर्ने खालको यस्तो खालको व्यवहार चाहिँ त्यति उपयुक्त हुन्छ जस्तो लाग्दैन यसरी नै अगाडि बढ्नुभयो भने सरकार चाहिँ सफल हुनेतिर चाहिँ म चाहिँ देख्दिनँ
4: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद नमस्कार
5: हजुर
4: राजनैतिक विश्लेषक डाक्टर केपी शर्मा आज नै श्रोता नेपाली बहसको समय सकिएको छ खेमबम बिदा चाहन्छु नमस्कार।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
6: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
6: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम चमटारकी टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिन सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिन्जिम सेगो है रोमा।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, निलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
6: राष्ट्रको लागि बक्सिङ,
7: स्वास्थ्यको लागि बक्सिङ,
6: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
7: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
7: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841-65-64-99 9841-65-64-99।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरि
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: मानव बेसबिखन

0: तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टेर, मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
4: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बगैंचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
6: मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
9: 9861705544। अब
10: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
11: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
6: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
5: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पख्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
7: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
8: होइन के भो, किन एक्लै गनगन गरिरहे
7: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
8: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
7: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ।
8: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010-520-542।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
0: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
17: खर्च अनुसारको घर त बने जस्तै बनेको छ त।
16: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
17: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
16: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी,
4: पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सभी सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान सेवा दीद आई ओम चंकेश्वर इंटरप्राइजेस
18: धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 010-520-470
4: 98-511-87-882 गोल्सी बजार को लागि 010-40-31-16 र 920 बजार को लागि 98-51-20-49-90 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम टंकेश्वर इंटरप्राइजेस तपाईको सेवामा सधैं तत्पर
16: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
19: त्यतिको लागि पनि के को चिन्ता गरिराको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
16: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
17: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
16: 98-60-24-58-43
17: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
20: आदरणीय सिद्धलेक भाषी कृषक महानुभावहरू के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ त्यसैले आयातित बिउको मोह त्यागौ रैथाने बिउ जोगाऊ आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौ सिद्धलेक गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता स्वास्थ्यमा सुधार सिद्धलेक गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश
16: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
19: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
16: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
19: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
16: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
21: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलगण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबा बाबा म टाढो स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
13: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
14: 9861705454।
15: रेडियो बिहानी 97.6 MHz।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्जु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेसको कोइराला र देउबा पक्षले विराटनगरमा संयुक्त भेला गर्दै असार 20 भित्र सदस्यता अध्यावधि गर्ने सहित संस्थापनले पठायो 7 बुझी प्रस्ताव।
0: राष्ट्रपाल लुम्बिनी प्रदेशको सभापतिमा शालिग्राम घिमिरे निर्वाचित, 4 दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान।
1: कैलालीमा वनका कर्मचारीले टेम्पो लडाइदिएको भन्दै विरोध, कवाडी बनेको टेम्पो हटाइदिएको कार्यालयको प्रष्टीकरण।
0: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
1: र फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, हैटी विरूद्ध स्कटल्याण्ड 1-0 गोलले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले आज विराटनगरमा कोशी प्रदेश स्तरीय भेला गर्दैछन्। भेलामा नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेता उपस्थित नभए पनि कोशीमा भने संयुक्त भेला गर्न लागि हो। भेलामा कृष्ण प्रसाद सिटौला, विजय कुमार कसदार, डाक्टर शशांक कोइराला, डाक्टर मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद लगायत वक्ता छन्। संस्थापन पक्षले पार्टी एकता बनाउन गरेको प्रस्ताव व्यवस्था गर्दै इतर पक्ष भेलामा केन्द्रित बनेको हो। आन्तरिक एकताका लागि संस्थापनले इतर समूहलाई 7 बुँदे सहमतिको प्रस्ताव पठाएको छ। संस्थापन पक्ष सदस्यता अध्यावधिकमा केन्द्रित छ। छुटेका क्रियाशील सदस्यले असार 20 गतेभित्र निवेदन दिन सक्ने गरी निर्णय गरिएको छ। हिजो बसेको कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले छुटेकालाई निरन्तरतासहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको थियो। सदस्यता अध्यावधि गर्न पटक पटक समय थपिरहँदा देउबा र कोइराला पक्षका शीर्ष नेताहरूले नै अध्यावधि गराएका छैनन्। क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्यहरूमध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिग्राम घिमिरे निर्वाचित हुनुभएको छ। आज हुने भनेको दोस्रो चरणको मतदान अघि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले समर्थन गरेपछि शालिग्राम निर्वाचित हुनुभएको हो। यसअघि 6 जना 20 भएको प्रतिस्पर्धामा सबैभन्दा बढ़ी शालिग्राम घिमिरेले 199 मत प्राप्त गर्नुभएको थियो। गोपाल घिमिरेले पहिलो चरणमा 87 मत प्राप्त गर्नुभएको थियो, तर दोस्रो चरणको मतदान शुरू नहुँदै गोपालले शालिग्रामलाई समर्थन गरेपछि शालिग्राम सभापतिमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको मतदानमा रूपन्देहीका गणेश पौडेलले 84, बाँकेका डाक्टर राजकुमार सुविदीले 80, रूपन्देहीका मंजू भूषालले 71 र रूपन्देहीका मधुप्रसाद अरियालले 19 मत प्राप्त गर्नुभएको थियो। कैराती सम्पन्न मतदानमा 552 मत खसेको थियो। प्रथम राष्ट्रिय महाधिवेशनको तैयारीमा रहेको रासपाले यसैत 5 प्रदेशको अधिवेशन सम्पन्न गरेको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जानुभएको छ। मन्त्री खनाल चीनिया विदेश मन्त्री वाङ ईको निमन्त्रणामा 4 दिने भ्रमणका लागि आज बिहान बेजिङ प्रस्थान गर्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुन्छ। हुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने कार्यक्रम छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुनेछ। मन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी महाशाखा प्रमुख भिर्गु ढुंगाना बेजिङले भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने

0: चालेको भन्दै सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आज विज्ञप्ति जारी गर्दै उक्त टेम्पो गुड्ने वा चालू हालतमा नरहेको र वन क्षेत्रमा अतिक्रमण गरी पसल सञ्चालनको लागि राखिएको एउटा गुड्न नमिल्ने कवाड़ी संरचना मात्र भएको दावी गरेको छ। टेम्पो वनका कर्मचारीले भीड़बाट गुल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यालयले विज्ञप्ति निकालेर कर्मचारीको बचाव गरेको हो। गोदावरी सामुदायिक वनको गाईमारे चुरे वन क्षेत्रमा अवैध रूपमा छापराहरू बनाएर सरकारी जमीन कब्जा गर्ने गरेकोमा त्यसलाई हटाउने क्रममा घनश्याम धामीले प्रयोग गरेको टेम्पो कवाड़ी भीड़बाट लड्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वन कार्यालयले एक महिना अगाडि नै उक्त संरचना हटाउन निर्देशन दिएको र अन्य 10 वटा छापराहरू हटे पनि धामीले अटेर गर्दै आएको वन कार्यालयको भनाई छ।
1: बर्दियामा ट्रकको ठक्करबाट ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हवलदारको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। तीव्र गतिमा नेपालगंजबाट गुलेरियातर्फ आइरहेको बागमती प्रदेश 03001X 14-12 नम्बरको ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवलदार तिलक कणेलको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान 5:30 बजे अवैध रूपमा भारत लैजान लागि दुई भैंसी र एक पाडाले नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका 11 स्थित हुलाकी सड़क खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका कणेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले जानकारी दिनुभयो। ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपक कुमार जंगशालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिएको जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com बाट पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। जंगली हात्तीको आक्रमणबाट आज बिहान झापाको मेचीनगरमा एक महिलाको मृत्यु भएको छ। आज बिहान 4:45 बजेतिर मेचीनगर नगरपालिका चार नम्बर ओडा कार्यालय नजिक बस्ने 62 वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीको आक्रमणमा परिमृत्यु भएको हो। हात्तीले कुल्चाउँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी निरीक्षक विजय चौहानका अनुसार उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। यद्यपि इरानले भने ट्रम्पको यो समय सीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखे ट्रम्पले सम्झौता लगतै विश्वकै प्रमुख व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने बताउनु भएको छ। साथै ट्रम्पले सम्झौतापछि अन्तत इरानको आणविक सामग्री अमेरिकाको नियन्त्रणमा आउने र त्यसलाई नष्ट गरिने दावी समेत गर्नुभएको छ। यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि 24 घण्टाभित्र सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरिएको र इलेक्ट्रोनिक हस्ताक्षरका लागि तयारी भइरहेको जनाएको छ। ट्रम्पको सोशल मीडिया पोस्ट अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले अमेरिकी दावीप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको थियो। दशकौंदेखि पश्चिमा देशले इरानमाथि आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र विद्युत उत्पादनका लागि मात्र भएको बताउने गरेको छ।
0: र अब खेल समाचार फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 गोलले पराजित गरेको छ। आज बिहान भएको खेलमा समूह डीको अस्ट्रेलियाले विजय शुरूआत गरेको हो। यसअघि आज भएको खेलमा स्कटल्याण्डले हैटी विरूद्ध 1-0 गोलको जित हासिल गरेको थियो। यस्तै आज बिहान सम्पन्न समूह सीको खेलमा ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरी

0: रोकिएको थियो। फिफा विश्वकपमा आज राति पौने 11 बजे जर्मनी र कुराकाओ बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान पौने 2 बजे नेदरल्याण्डस र जापान बीच प्रतिस्पर्धा हुने तालिका छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कांग्रेसको कोइराला र देउबा पक्षले विराटनगरमा संयुक्त भेला गर्दै असार 20 भित्र सदस्यता अध्यावधि गर्ने सहित संस्थापनले पठायो 7 बुधे प्रस्ताव।
1: राजसपा लुम्बिनी प्रदेशको सभापतिमा शालिग्राम घिमिरे निर्वाचित। 4 दिने भ्रमणका लागि परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान।
0: कैलालीमा वनका कर्मचारीले ट्याम्पो लडाइदिएको भन्दै विरोध। कवारी बनेको ट्याम्पो हटाइएको कार्यालयको प्रष्टीकरण।
1: इरानसँग आज ऐतिहासिक सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी। इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको पाकिस्तानको भनाई।
0: र फिफा विश्वकपमा टर्की विरूद्ध अस्ट्रेलिया विजयी। आज राति जर्मनी र काराकाओ बीच प्रतिस्पर्धा हुने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
0: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
0: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
3: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटार तर्फ ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगम श्रेष्ठ, सम्पर्क नम्बर 9841465649।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरे बन्ने होइन त,

0: ये ताज़ों आफ़ई उताज़ों आफ़ई खोईरा नहीं भाई बने हप्पेरी
1: खर्चा अनुसार को घर तो बने जस्ते बने था ता
0: बनेरा भाई तो तल्लो घर को जेठरा पारी दाई को घर में जस्तो आकर्षक डिज़ाइन का मार्बल किचन तथा टॉयलेट बाथरूम फिटिंग का सामान ले आना तनाव छैन त
1: किन तनाव लिने टंकेश्वर गुप्ताको सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुस् न घर निर्माण का लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अल्पभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान सेवा दीदी आई ओम चंकेश्वर इंटरप्राइजेस
2: धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 010-520-470
0: 98-511-87-882 गोल्सी बजार को 10-40-16 र 920 बजार को 98-51-20-49-90 ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम टंकेश्वर इंटरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रांड का घड़ी तथा चश्माहरू अब एकै ठाउँमा
3: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: बाबा म टाढो स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
2: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
2: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
2: 98-61-97-65-47
8: लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेल में सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानी ला सुविधा न मुबा क्रंग युर्नाले बजार कोर्ब आही नई रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेग है रोमा
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, निलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: हाल्नु लेट्स गो
1: 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लगिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवन का आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-6867-64, 9841-6867-64।
3: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-1915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: 6.98 डिस्प्ले AI पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
4: रेडियो बिहानी 97.6 MHz।

समाऊ

दिखे यो माई कलल कलल पहाड़ आई छे के।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।

0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन B12,
1: आइरन प्रोफाइल
0: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
6: लस्तो है मेबे फेबेमा रङमाजे RCC दिम बोरा चहरा दिङ प्रे रखोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204770 असेम 98511 87882 फोन सेन्जिम सेको है रोमा।
7: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 LED बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क CCTV क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510 63802, 98510 63802।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
11: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला
3: कहाँ हुनुनी सर हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हुनी
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
11: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ हैन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
3: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
11: हजुर हामी कहाँ आधुनिक डिजाइनको आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी चिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनको गरगहनाहरू बनाइन्छ
3: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5721-66
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
2: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: 6.9 इंच शानदार डिस्प्ले एआई पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित रेडमी A7 में 5200 mAh तथा रेडमी A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काट चुरी स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हात त कोहीको टुप्पी तान्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीलाई।

0: तनमुबा क्रन्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 रे फोन सिन्जिम सेगो है रोमा
1: बाबा बाबा म टाढो स्कुल जान्न
2: म पनि स्कुल जान्न मम्मी
3: सुन्नु भयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
4: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
3: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
6: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
5: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छगर तल
6: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
6: 98167045 47
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सकिए अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
7: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98340-97837 र 010-590-093 सम्पर्क गर्नु होला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98340-057-437
8: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-34-29।
8: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
9: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
8: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98-45-55-66-56, 98-28-049-215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98-12-20-25-53, 98-12-20-25-53।
10: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
11: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
12: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
13: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
12: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828059215 फोन गरेर जानुहोस् है।
2: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने केही सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने घरिको के हो के यो ज्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी,
3: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: केटाजौ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ देशी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शहीद मेमोरियल अस्पताल धादिङ देशीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बालरोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी 12
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ

0: hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: बाबा बाबा म त आज स्कुल जान्न.
3: म पनि स्कुल जान्न मम्मी.
4: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे. मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर.
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा.
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि.
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ. हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ. सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि.
6: प्रोपाइटर राम थापा मगर. सम्पर्क मोबाइल नम्बर 98167045 54,
7: 98167045 47.
8: रेडियो बिहानी 97.6 मेगाहर्ज.

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रपा कैलालीको जिल्ला अधिवेशन रद्द, निर्वाचन प्रक्रिया र नतिजा दुवै बदर, संविधान संशोधनबारे एमालेको पुनरावलोकन कार्यदलको बैठक जारी, राप्रपाको खाने र देखाउने दाँत फरक भएको नेता धवल शमशेर राणाको आरोप, काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक मानवीयताको शहर बनाउने संकल्प, मर्मत अभावमा इलाम मनसुनी संकट र सम्पर्क विच्छेदको उच्च जोखिममा बीपी राजमार्गको भकुण्डे बेसी नेपालथोक खण्ड सञ्चालनको तयारी, नेतृत्वविहीन भरतपुर क्यान्सर अस्पताल अस्तव्यस्त, 2 महिनादेखि कर्मचारीको तलब रोकियो, 1 महिनामै 3,000 भारतीयद्वारा मानसरोवर दर्शन, हिल्साका होटल भरि भराउ, चीनको ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़्दो, इरानका दिवंगत नेता खामेनीको अन्त्येष्टि आगामी जुलाई 4 देखि तेहरानमा शुरू हुने, गृह शहरमा समापन गरिने, अत्याधुनिक प्रविधि मार्फत भारतले आफ्नो नौसैनिक क्षमता बढ़ाउँदै जर्मनीको सहयोगमा नयाँ पुस्ताको शक्तिशाली पनडुब्बी निर्माण गर्ने, र फिफा विश्वकपमा अस्ट्रेलियाको सुखद शुरूआत, टर्की 2-0 पराजित, आजै जर्मनी र कुराकाउ तथा नेदरल्याण्ड्स र जापान आमने सामने हुने महिला टी20 विश्वकपमा भारत र पाकिस्तान खेल्दै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रासोपा कैलालीको जिल्ला अधिवेशन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय निर्वाचन आयोगले विधान विपरीत र त्रुटिपूर्ण पाइएको भन्दै कैलाली जिल्ला अधिवेशनको निर्वाचन र नतिजा रद्द गरेको छ। मतदान र मतगणनामा नियम उल्लंघन भएको तथा मतदाता नामावलीमा धाँधली गरिएको भन्दै अन्य उम्मेद्वारहरूले उजुरी दिएपछि आयोगले यो निर्णय लिएको हो। यसअघि विवादका बीच सम्पन्न निर्वाचनबाट कविन्द्र ठकुल्ला सभापति घोषित हुनुभएको थियो। अब कैलालीमा पुनः निष्पक्ष ढंगले निर्वाचन गराउन रासोपाले छुट्टै नयाँ कार्यतालिका ल्याउने र केन्द्रीय प्रतिनिधि टोली खटाउने जनाएको छ। नेकपा एमालेद्वारा गठित संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ। राजनैतिक वृत्तमा संविधान संशोधनको बहस चलिरहेका बेला पार्टीको आधिकारिक धारणा तय गर्न एमाले यो बैठक बोलाएको हो। एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित 13 सदस्यीय यस कार्यदलमा रघुजी पन्त र छविलाल विश्वकर्मा, पद्मा अर्याल, अग्निप्रसाद खरेल, रमेश बडाल र महेश भरतौला लगायत नेताहरू रहनु भएको छ। कार्यदलले संविधान पुनरावलोकनका निम्ति एमाले अघि सार्ने शर्त र मान्यताहरूका बारेमा विस्तृत छलफल गरी सुझाव प्रतिवेदन तयार पार्नेछ। कार्यदलले बुझाएको सोही प्रतिवेदनका आधारमा एमाले आफ्नो धारणा तय गरी राष्ट्रिय बहसमा लैजाने नेकपा एमाले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट अलगिएर नयाँ पार्टी गठनको तयारीमा लाग्नुभएका नेता डाक्टर धवल शमशेर राणाले राप्रपाको खाने र देखाउने दाँत फरक रहेको आरोप लगाउनु भएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले राप्रपाले आफ्नो मूल राजनैतिक एजेण्डालाई तिरस्कृत गरेको दावी गर्नुभयो। विगतको निर्वाचनमा राप्रपाका 97% उम्मेद्वारको जमानत जफत हुनुले पनि जनताले विकल्प खोजेको स्पष्ट पारेकाले आफूहरूले नयाँ गठन गर्नु परेको उहाँले बताउनु भएको छ। आगामी 2-3 महिनाभित्र बलियो राष्ट्रवादी शक्तिका रूपमा नयाँ पार्टी घोषणा गरिने नेता राणाको भनाई छ। नयाँ पार्टीको अध्यक्ष डाक्टर राणा आफै बन्ने र मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई सर्वमान्य नेता रहने सहमति भइसकेको छ। राजा सहितको प्रजातन्त्र र सनातन हिन्दू राज्यको एजेण्डा बोक्ने यस नयाँ दलको नाम झण्डा र चुनाव चिन्ह चाँडै सार्वजनिक गरिने नेता राणाले बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर सभाको 19 अधिवेशनको पहिलो बैठकमा आज कार्यवाहक मेयर सुनिता डंगोलले सुशासन, संस्कृति संरक्षण र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। महानगरले काठमाडौँलाई समावेशी, प्रविधि मैत्री र स्वच्छ स्मार्ट शहरको रूपमा रूपान्तरण गर्दै मानवीयताको शहर बनाउने मूल सन्देश अघि सारेको छ। शहरको सौन्दर्य र कक्षामा आँच आउने विज्ञापन सामग्री प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइने महानगरको योजना छ। यस्तै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सिक्दै जाँदा कमाउनुहोस् अवधारणा अनुसार इन्टर्नशिप र पार्ट टाइम रोजगारी दिने महानगरले जनाएको छ। नयाँ सड़क क्षेत्रको पार्किङ समस्या समाधान गर्न नेपाल वायु सेवा निगमको जग्गामा पार्किङ निर्माणका लागि संघीय सरकारसँग पहल गरिने भएको छ। 75 वर्ष पूरा भएका ज्येष्ठ नागरिक 75 वर्ष पूरा भएका ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई घर दैलोमै निशुल्क स्वास्थ्य सेवा र पोषण भत्ता उपलब्ध गराइने नीति तथा कार्यक्रममा समावेश छ। नवयुवा पुस्तालाई सुशासनको संवाहक मान्दै उनीहरूको सुझावका आधारमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने कार्यवाहक मेयर डंगोलले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। गत असोजको बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यो वर्षको मनसूनमा इलाम जिल्ला देशका अन्य भूभागबाट सम्पर्क विच्छेद हुने उच्च जोखिममा परेको छ। बाढ़ी पहिरोले 39 जनाको ज्यान लिनुका साथै पुवा खोला र जोगमाई खोलाका बेली ब्रिज बगाउँदा भौतिक र कृषि क्षेत्रमा करिब 40 करोड़को क्षति भएको थियो। मेची राजमार्गको राजदुवाली खण्डमा निरन्तर पहिरो गइरहँदा पनि संघीय बजेटले पुननिर्माणलाई बेवास्ता गरेको भन्दै नगर प्रमुख केदार थापाले आक्रोश व्यक्त गर्नुभएको छ। गत असोजकै बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डे बेसी नेपाल थोक खण्ड आगामी असार 15 गते भित्रै मुख्य सड़क किनारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ। वर्षा याममा खोलाको अस्थायी डाइभर्सन वैकल्पिक बाटो बगाएर पटक पटक सड़क अवरूद्ध हुने समस्या समाधानका लागि सड़क डिभिजन भक्तपुरले स्थायी संरचनाको किनाराबाटै सवारी साधन सुचारू गर्न लागेको हो। 29 किलोमिटर लामो यो सड़क खण्डलाई 3 भागमा विभाजन गरेर पुननिर्माण भइरहेको छ र अब यो खण्ड पूर्ण रूपमा 2 लेनको बन्छ। असोजकै बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डे बेसी नेपाल थोक खण्ड आगामी असार 15 गते भित्रै मुख्य सड़क किनारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ। वर्षा याममा खोलाको अस्थायी

0: भएको दुई महीना बितिसक्दा पनि सरकारले नयाँ नियुक्ति नगर्दा नीतिगत निर्णय र आर्थिक भुक्तानी रोकिएको हो। अध्यक्ष नभएकै कारण अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीहरूले विगत दुई महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् भने खरीद गरिएका सामानको भुक्तानी रोकिँदा सेवा प्रवाहमा गम्भीर असर परेको छ। अस्पतालका कार्यकारी निर्देशकलाई समेत पदमुक्त गरिएपछि हाल यो संस्था निमित्तको भरमा चलिरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रिक्त अध्यक्ष पदका लागि सातजनाको प्रारम्भिक सूची सार्वजनिक गर्दै आगामी असार एक गते भित्र सोचपत्र माग गरे पनि नियुक्ति प्रक्रिया कहिले टुंगिने भन्ने निश्चित छैन। निजी अस्पतालमा बीमा कार्यक्रम बन्द भएपछि यस अस्पतालमा दैनिक बिरामीको चाप बढ़ेर 1200 नागेको छ। तर पूर्वाधार जनशक्तिको अभाव तथा प्रशासनिक नेतृत्व नहुँदा बिरामीहरू समयमै उपचार नपाएको गुनासो गर्ने गरेका छन्। हुम्लाको हिल्सा नाका हुँदै तिब्बत स्थित कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। अध्यागमन कार्यालय हिल्साको तथ्याङ्क अनुसार गत वैशाख 25 देखि जेठ 28 गतेसम्मको एक महिनाको अवधिमा 3044 जना भारतीय पर्यटकले मानसरोवरको यात्रा गरेका छन्। सिमकोट विमानस्थल हुँदै वैशाख अन्तिम सातादेखि भारतीय पर्यटकहरू आउन थालेका हुन्। भारतीय पर्यटकको आगमन बढ़ेसँगै हिल्सा नाकाका होटलहरू यति बेला भरिभराउ भएका छन्। सोही नाका भएर चीनको ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़िरहेको छ। पर्सामा 100 किलोग्राम गाँजा बरामद भएको छ। जगन्नाथपुर गाउँपालिका 3 मुरैया चोकबाट सशस्त्र प्रहरीको टोलीले आज गाँजा बरामद गरेको हो। खेतमा लुकाइराखेको 5 बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। गत फेब्रुअरी 28 इजरायल र अमेरिकाको हवाई हमलामा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम आगामी जुलाई 4 देखि तेहरानमा शुरू हुने भएको छ। 36 वर्षसम्म इरानको नेतृत्व सम्हालेका 86 वर्षीय खामेनीको अन्त्येष्टि जुलाई 9 उनको गृह शहर मसद हदमा समापन हुने इरानी सरकारी संचार माध्यमहरूले जनाएका छन्। यता भारतले जर्मनीको सहयोगमा नयाँ पुस्ताको शक्तिशाली डिजल इलेक्ट्रिक पनडुब्बी निर्माण गरी आफ्नो नौसैनिक क्षमता बढ़ाउने भएको छ। करिब 8 अर्ब अमेरिकी डलर बराबरको यो सम्झौतामा यही वर्ष हस्ताक्षर हुने अमेरिका जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले बताएका छन्। जर्मन प्रविधिको यो पनडुब्बी हप्तौंसम्म सतहमा नआई पानीमुनि रहन सक्ने र शत्रुले पत्ता लगाउन नसक्ने अत्याधुनिक क्षमताको हुनेछ। अब खेलकुद। फिफा विश्वकप अन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 पराजित गर्दै महत्वपूर्ण

तीन अंक जोड़ेको छ। भ्यानकुभरको बीसी प्यालेसमा भएको खेलको 27औं मिनटमा नेस्टर रोय इरान कुण्डा र 75औं मिनटमा कोनर मेटकाल्फले गोल गर्दै अस्ट्रेलियालाई जिताएका हुन्। यो जितसँगै अस्ट्रेलिया समूहको शीर्ष दुईमा रहँदै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। विश्वकप अन्तर्गत नै आजै जर्मनी र कुराकाउ भिड्दैछन्। यो समूह ईको खेल नेपाली समयअनुसार बेलुकी पाउने 11 बजे अमेरिकाको ह्युस्टन स्टेडियममा हुनेछ। विश्वकप फुटबलकै समूह एफको खेलमा राति पाउने 2 बजे नेदरल्याण्डस र जापान आम्ने सामने हुँदैछन्। डलास स्टेडियममा हुने यस खेलमा नेदरल्याण्डस आफ्नो विश्वकपका शुरूआती खेलको अपराजित कीर्तिमान जोगाउने दाउमा छ भने जापान पनि लगातार तेस्रो पटक आफ्नो पहिलो खेल जित्ने लक्ष्यका साथ मैदान उत्रदैछ। यता इंग्ल्याण्डमा जारी महिला टी20 विश्वकप क्रिकेटमा आज चिर प्रतिद्वन्दी भारत र पाकिस्तान बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार बेलुकी 7:15 बजे एजबेस्टन स्टेडियममा शुरू हुनेछ। 16वटा टी20 भेटमा भारतले 13 खेल जितेर बलियो इतिहास बनाएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपा कैलालीको जिल्ला अधिवेशन रद्द, निर्वाचन प्रक्रिया र नतिजा दुवै बदर। संविधान संशोधन बारे एमालेको पुनरावलोकन कार्यदलको बैठक जारी। राप्रपाको खाने र देखाउने दाव फरक भएको नेता धवल शमशेर राणाको आरोप। काठमाण्डु महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, मानवीयताको शहर बनाउने संकल्प। मर्मत अभावमा इलाम मनसुनी संकट र सम्पर्क विच्छेदको उच्च जोखिममा बीपी राजमार्गको भकुण्डे बेसी नेपालथोक खण्ड संचालनको तयारी। नेतृत्वविहीन भरतपुर क्यान्सर अस्पताल अस्तव्यस्त, 2 महिनादेखि कर्मचारीको तलब रोकियो। 1 महिनामै 3,000 भारतीयद्वारा मानसरोवर दर्शन, हिल्साका होटल भारी भराउ। चीनको ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़्दो। इरानका दिवंगत नेता खामेनीको अन्त्येष्टि आगामी जुलाई 4 देखि तेहरानमा शुरू हुने, गृह शहरमा समापन गरिने। अत्याधुनिक प्रविधि मार्फत भारतले आफ्नो नौसैनिक क्षमता बढ़ाउँदै जर्मनीको सहयोगमा नयाँ पुस्ताको शक्तिशाली पनडुब्बी निर्माण गर्ने। र फिफा विश्वकपमा अस्ट्रेलियाको सुखद शुरूआत, टर्की 2-0 पराजित। आजै जर्मनी र कुराकाउ तथा नेदरल्याण्डस र जापान आम्ने सामने हुने। महिला टी20 विश्वकपमा भारत र पाकिस्तान खेल्दै। हौस्तका साथै काठमाण्डु उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 98 60 24 58 43।
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 44 62 86 16 र 98 10 32 37 54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
6: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ।
7: यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 98 45 55 66 56, 98 28 049 215।
6: ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 98 12 20 25 53, 98 12 20 25 53।
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर
5: सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
1: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 मा तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855098383 र 9802340723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका तेह्र बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656, अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: दादा दादा, म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे, मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र, राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
4: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
4: 9861-7045-47।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
6: 9861-7045-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0097-433 र 010-590-0093 मा सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल, जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ सीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्ष को वारंटी सहित रेडमी ए सेवेन मा 5200 mAh तथा रेडमी ए सेवेन प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: राष्ट्र को लागि बक्सिङ
2: स्वास्थ्य को लागि बक्सिङ
1: आत्मरक्षा को लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङ द्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी काजी पाण्डे द्वारा द पावर फिटनेस सेन्टर मा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाड़ीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841564499 9841564499।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
3: रेडियो बिहानी 97.6 MHz।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitcha barambar.
2: Aine bhauju, kata jana lageko hatar hatar garera?
3: Herna na babu, chhora le mobile jhardena display nai phutaidiyecha bhane. Tei banauna jan lageko ni.
2: Lau. त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह। सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह। सम्पर्क नम्बर 9812252553, 9812252553। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने?

0: टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: नानी एन्ड बाबु।

0: ragazzi.
1: Mangi con le tue tori mangi.
2: Oh, Mijju, namaskar hai.
3: Namaskar, namaskar, Mijju, namaskar.
2: La, badai chai, bhegan lagnu bhaye cha.
3: La, dhanyabad, dhanyabad, Mijju. Ani badai le matrai ta pugdain hai, Mijju. Janta gaera chham chhami nachnu pani parcha ke.
2: Khai, Mijju, ma ta bihe ma aaudina hola.
3: La, Mijju, mero bihe ma kina naaune ni?
2: Kina aune ni, Mijju? Tading ma euta ramro daura sural silaune thaun ta chaina. Ke bihe ma aaune ra khai?
3: Le, Mijju, tyasto ni kura huncha ta. Dharing Besi Beach Bazar ma hamro kapda ghar khulisakyo ni. Maile pani Dulakot ti bada silako ho ni. Tyaha ta shorting shooting daura surwal school college ko dress sabbai paincha. Tyahi kinne tyahi silaune. Kehi chintai chaina ni.
2: Lau na ho ra. Ani thyakai kaha ho ni?
3: La sunnos, Nilgandha Nagarpalika wada number 3 Beach Bazar ko Color Lab sangai महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्. फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है.
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ.
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
4: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने.
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर. लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा.
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754. ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ.

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लगिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
1: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैन सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
2: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: लस्सो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511782 फोन सिङजिम सेगो है रोमा।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: ह
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
8: 9860254843।
9: स्थान धादिङ बेसी सुगम टोल, मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878।

0: ग्राम बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
9: 9861705544।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
11: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर,
1: एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए,

0: 0557
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9814997913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
5: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9814465649, 9814465649।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि शुरू हुँदै परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको चार दिने भ्रमणका लागि बेइजिङमा। मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत सेवा पुग्यो। अमेरिका र इरान बीच शान्ति सम्झौता हुने भएपछि कतारको उच्चस्तरीय प्रतिनिधिमण्डल तेहरानमा। र फिफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै।
3: एसई सकियो, अब रमाइलो शुरू भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सी छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। भोलि युवा, श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकूद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यसै गरी पर्सी विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुग्नु भएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। मध्य प्रदेशका 7% जनसंख्यामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 126 पालिकाको 1271 वटाका सबै घरधुरीमा विद्युत सेवा पुगेको हो। आर्थिक वर्ष 2082-83 लागि आज प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 7% जनसंख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रूपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ 1,19,74,00,000 रूपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको भायबिलिटी ग्याप फण्डिङ, विपदबाट क्षति भएका आयोजनाहरूको पुननिर्माण तथा मर्मत सम्हार र अपग्रेड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पढ्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083मा अर्थमन्त्री डाक्टर वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताउनुभयो। बजेटमा करको दर घटाएर 1,00,000 कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाको पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्र ज्योति संघको आज काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि संख्यात्मक रूपमा जोखिम रहेको उहाँहरूको भनाइ थियो। औसत आयु, उच्च रक्तचाप तथा मधुमेहका बिरामी बढ़ेका कारण नेपालमा आँखाका बिरामी बढ़ेको उल्लेख गर्दै उहाँहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच वृद्धि गर्न जोड़ दिनुभयो। नेपालको आँखा उपचार सेवा विश्वमै अव्वल रहेको जनाउँदै सहभागीले नेपाललाई आँखा उपचारको हब बनाउन सकिने सम्भावना रहेको औल्याउनुभयो। भारतमा निर्यात हुँदै आएको नेपाली चिया परीक्षणका लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै असार 1 गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
6: पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमूनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2,00,000 केजी होल्ड गरिएको छ भने करिब 7,00,000 केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्योदय टी एसोसिएशनका अध्यक्ष दिलीराम श्रेष्ठ:
7: जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्याल्कुलेसनमा 2-3 लाख केजीसम्म नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5,00,000-7,00,000 केजीसम्म गोदाममा थन्किएको छ।
6: कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रविन प्रसाई:
8: अब यत्रो हजारौं किसान मजदूरको चाहिँ अब हामीले समयमा भुक्तानी दिन नसक्ला जस्तो छ। प्रबन्ध कार्यालय गयौं, उहाँहरू के भन्छ भने ल्याउनुहोस् हामी यहाँ चिया बेचिदिन्छौँ भन्नुहुन्छ। अब हामी त के पनि गर्छौँ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया लानु पर्ला जस्तो भइसक्यो।
6: नेपालबाट भारत निर्यात भएका चिया झण्डै 3 साता यता भारतमै थन्किएको छ भने अझै रिपोर्ट आएको छैन। यस अगाडि भने एक पटक नमूना परीक्षण पास भएपछि 20 गाड़ीसम्म चिया भारत निर्यात हुँदै आएकोमा अहिले प्रत्येक गाड़ीको नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट ढिलो आउने गरेको र भारतले गर्ने परीक्षणमा समेत आफूहरू विश्वस्त नभएको उद्योगीहरू बताउँछन्। चिया उद्योगी पूनम राई:
8: भारत सरकारले कस्तो गरिरहेछ भने भन्सारबाट चिया जानु दिन्छ, तर गएपछि कलकत्तामा गएर चिया बेच्नु दिँदैन। चिया पास हुनलाई कमसे कम 30-40 दिन लाग्छ। त्योपछि पनि फेरि दोस्रो स्याम्पल भएपछि 30-40 दिन कुर्ने 60 दिन कुनै पनि चिया त्यहाँनिर रोकेर बेच्दाखेरि चियाले दाम पाउने भएन। हामीलाई त्यो प्रकारको प्रतिबन्ध लगाएको छ। जुन प्रकारको रिपोर्ट आइरहेको छ अहिले विश्वास गर्दैन। रिपोर्ट छ, होइन 22 रिपोर्ट छ।
6: उद्योगीहरू कारखाना धान नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कटेल:
9: यदि गभर्मेन्ट लेभल पनि यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अपनाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ। हामी विकल्पहरू छैन। हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
6: यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएसनले जनाएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
2: आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन 2026 सम्पन्न भएको छ। यही जेठ 30 र 31 गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सम्मेलनमा आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्र, संयुक्त राष्ट्र संघीय निकायका कार्यक्रम, विश्वव्यापी मंचमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। सम्मेलन जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणा पत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित रहेको आयोजकले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका ओडा नम्बर 8 सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेशा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्र समेटिएर 101 मुद्दाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभागृहमा आज आयोजित नगरसभाको 19 अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्य सहित नयाँ नीति कार्यक्रम पेश गर्नुभएको हो। यसै नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकता राख्दै फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनः चक्रीय लगायत प्रयोगमा आधारित बनाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने उल्लेख छ। मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाउ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस आज नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता बारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने, रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवसका अवसरमा रोल्पामा रक्तदान गरेर दिवस मनाइएको छ। स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा स्वैच्छिक रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्दै रक्तदाताको योगदानको सम्मान गरिएको छ। कार्यक्रमका सहभागीले जिल्लामा रगतको अभाव हुन नदिन सबै नागरिक स्वैच्छिक रूपमा रक्तदान अभियानमा जोड़िनुपर्ने र रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानव सेवामा लिनुपर्नेमा जोड़ दिनुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच अझै शान्ति सम्झौता हुने दावी गर्नुभएको छ। अमेरिकाले शान्ति सम्झौता हुने भन्दै आए पनि इरान अमेरिकाप्रति अझै सशंकित भएका कारण राष्ट्रले रक्तदाताको योगदानको सम्मान गरिएको छ। कार्यक्रमका सहभागीले जिल्लामा रगतको अभाव हुन नदिन सबै नागरिक स्वैच्छिक रूपमा रक्तदान अभियानमा जोड़िनुपर्ने र रक्तदानलाई सामाजिक उत्तर

0: लिएर शंका व्यक्त गरेको छ र इरानी मीडियाले फ्रेमवर्कमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधि मण्डल आजै तेहरान पुगेको छ। कूटनीतिक स्रोतहरूका अनुसार यो भ्रमण सम्भावित शान्ति सम्झौताको अन्तिम रूप लिनु अघि मध्यस्थता प्रक्रियालाई अगाडि बढ़ाउने प्रयासको हिस्सा हो। इरानी अधिकारीहरूले सम्झौताका केही महत्वपूर्ण पक्षमा अझै छलफल जारी रहेको संकेत दिएका छन्। इरानी संचार माध्यमहरूले पनि प्रस्तावित ढाँचाबारे अन्तिम निर्णय बाँकी रहेको उल्लेख गरेका छन्। कतारले विगतमा पनि क्षेत्रीय विवाद समाधानमा मध्यस्थकर्ताको भूमिका खेलेको थियो। तेहरानमा कतारी प्रतिनिधिमण्डलको पछिल्लो भ्रमणलाई युद्ध विरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयासको रूपमा हेरिएको छ। यद्यपि सम्झौता नजिक पुगेको दावी भइरहेका बेला समय सीमा कार्यान्वयनको स्वरूप र दुवै पक्षको अन्तिम सहमतिबारे अझै केही अनिश्चितता कायम रहेको देखिन्छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी G7 शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताउनु भएको छ। शिखर सम्मेलन हुनु केही दिन अघि आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेको र यस्तो बेला परम्परागत शक्ति केन्द्रहरू मात्र नभई उदीयमान राष्ट्रहरूको बढ़दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सिर्जना गरिरहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढ़ेको धारणा पनि राख्नुभयो। साथै उहाँले महाशक्तिको प्रभुत्वलाई सन्तुलनमा राख्न मध्यम शक्तिका राष्ट्रहरूले साझा भूमिका खेल्नुपर्ने आह्वान समेत गर्नुभएपछि अन्तर्राष्ट्रिय रूपमा व्यापक बहस सिर्जना गरेको अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्री कार्नीले यसपटकको G7 सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमाभन्दा बाहिर फैलिएको बताउनुभयो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: वाणिज्य बैंकहरूको निषेध संकलन र सम्पत्ति बढ़े पनि कर्जाको गुणस्तर खस्कँदा र खराब कर्जा चुलिँदा बैंकहरू पुँजीगत दबावमा परेको देखिएको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार अंशको अवस्था हेर्दा वाणिज्य बैंकहरूको कुल निक्षेप 13.63% बढ़ेर 6,541 खर्ब 65 अर्ब पुगेको उल्लेख गरेको छ। समीक्षा वर्षमा बैंकहरूको कुल कर्जा तथा सापटी 10.49% वृद्धि भई 4,963 खर्ब 15 अर्ब पुगेको देखाएको छ। तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने 80.05% खुम्चिएको छ। सुपरभिजनका क्रममा राष्ट्र बैंकले बैंकहरूको संस्थागत सुशासन, कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर त्रुटिहरू औल्याएको छ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित राख्न नियम छल्ने प्रवृत्ति बन्द गर्न बैंकहरूलाई सचेत गराएको छ। वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याज दर तालिका सार्वजनिक गरेका तालिका अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याज दर सामान्य अंकले घटेको छ। व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर जेठको 4.343% बिन्दुबाट घटेर असारमा 4.265% बिन्दु कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि जेठको 3.204% बिन्दुबाट घटेर 3.18% बिन्दुमा झरेको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका रूमका महिलाले वनमा खेर जाने अल्लोलाई आमदानीको स्रोत बनाएका छन्। अल्लोको रेसा प्रशोधन गरी विभिन्न किसिमका सामग्री बनाएर त्यहाँका महिलाहरू स्वरोजगार मात्र भएका छैनन्, राम्रो आमदानी समेत गरेका छन्। रूम अल्लो कपड़ा तथा ढाका उत्पादन समूहका अध्यक्ष मन कुमारी पुनले 12 जना महिला उद्यमीहरूले अल्लोबाट कपड़ा बनाउने काम गरिरहेको जानकारी दिनुभयो। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लोबाट कपड़ा बनाउने गरेको र प्रति मिटर 500 देखि 750 रूपियाँका दरले अल्लोको कपड़ा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: फिफा विश्वकप अन्तर्गत आज राति नवप्रवेशी कुराकाओ विरूद्ध 4 पटकको विश्वकप विजेता जर्मनी खेल्दैछ। खेल नेपाली समय अनुसार आज राति 10:45 हस्टन स्टेडियममा शुरू हुनेछ। जर्मनीको टोली पछिल्ला 2 संस्करण समूह चरणबाटै बाहिरिएको थियो, त्यसैले कुराकाओ विरूद्ध जर्मनीलाई मनोवैज्ञानिक दबाव भने हुने खेलप्रेमीहरूले अनुमान गर्न सक्छन्। यद्यपि जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ। पछिल्ला 9 खेलमा जर्मनीले विपक्षीलाई हराएको छ। यसै वर्ष भएका 4 मैत्री पूर्ण खेलमा जर्मनीले स्विजरल्याण्ड, घाना, फिनल्याण्ड र सहआयोजक

0: अमेरिकालाई हराएको थियो। जर्मनीले कुराकाउ पछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ। आइतबार बिहान भएको फिफा विश्वकप समूह सीको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग एक एक गोलको बराबरीमा रोकिएको छ। आइतबार बिहान न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक एक अंक बाँडेका हुन्। खेलको 21 मिनटमा ब्राहिम डियाजको पासमा आई साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। शुरूआती चरणमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्दै ब्राजिलमाथि दबाव बनाएको थियो, तर ब्राजिलले 32 मिनटमा खेलमा पुनरागमन गर्यो। स्टार फरवार्ड भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै खेल एक एकको बराबरीमा ल्याए। यस नतिजासँगै समूहमा ब्राजिल र मोरक्कोले समान एक एक अंक जोडेका छन्। समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन्। यस्तै हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026मा सुखद शुरूआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जीतसँगै शीर्ष 3 अंक जोडेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् 1998मा विश्वकप खेलेको थियो, त्यसपछि लगातार छनौट हुन सकेको थिएन। काठमाडौँ महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ। काठमाडौँ महानगरपालिका 22 आयोजना गरेको मिस्टर महानगरको दोस्रो संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो। मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले 75 किलो भन्दा माथिको तौल समूहबाट उपाधि जितेका हुन्। उनले तौल समूहको प्रतिस्पर्धामा 1,00,000 र ओभरअल प्रतिस्पर्धाबाट दोस्रो मिस्टर महानगरको उपाधि सहित 5,00,000 र ट्रफी र ब्यानर प्राप्त गरेका छन्। गत वर्ष सम्पन्न पहिलो प्रतियोगितामा ग्रेस महर्जनले पहिलो मिस्टर महानगर उपाधि प्राप्त गरेका थिए। महिला फिजिक्स तर्फ एनआरके फिटनेस की सीता खत्रीले प्रथम स्थान हासिल गरिन्। उनलाई नगद 1,25,000 सहित पदक र सम्मान पत्र प्रदान गरिएको छ। डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र ग्रान्ड स्टार्सले 5 नखीपोट खुला पुरूष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। आर्मी पुरूष तथा ग्रान्डी महिलामा च्याम्पियन बनेको हो। नखीपोट स्थित आयोजक नखीपोट युथ क्लबको कवर हलमा भएको पुरूष फाइनलमा आर्मीले आईआईएमएस किर्तिपुरलाई 83-78 पराजित गर्दै उपाधि रक्षा गर्यो। आर्मीका प्रज्वल महर्जनले 22 अंक जोड़े। महिलाको उपाधि भिडन्तमा ग्रान्डीले बुढा नीलकण्ठलाई 67-34 हरायो। ग्रान्डीकी रिन्चेन मोक्तानले 20 स्कोर गरिन्। चारै क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको ग्रान्डीले क्रमशः 21-10 16-8 21-9 र 9-7 प्रदर्शन गरेको थियो।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपात हुने, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपात हुने, साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशको पनि एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षासम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 15.2 मिलीमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 2.7 मिलीमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि शुरू हुँदै, परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको 4 दिने भ्रमणका लागि बेजिङमा, मध्य प्रदेश का संपूर्ण घरदूरी में विद्युत सेवा पुग्यो। अमेरिका र ईरान बीच शांति समझौता हुने भएपछि कतार को उच्चस्तरीय प्रतिनिधि मण्डल तेहरान में र फीफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त नमस्कार।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब हामी प्रस्तुत गर्दैछौ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: लसोहे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहर दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेल में सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होय रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानी ला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी संपर्क नंबर 0-10-520-470 असेम 98-511-87-882 फोन सिंजिम सेगो है रोमा।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरु फोहोर जथाभावी फाल्ने बानी त्यागौं आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो खोल्सा नदी जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ स्वस्थ नागरिक यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा। शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजरमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह सम्पर्क नम्बर 98-45-55-66-56 98-28-049-215। ए पख्नुस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह सम्पर्क नम्बर 98-12-20-25-53 98-12-20-25-53। गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलुको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो। त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: टेम्पो भीरबाट खसालिएको घटनामा 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ शुरू। पोहोरको तुलनामा विपदका घटना 25.5% बढ़्यो। मृत्यु र जनधनको क्षति भने कम।
3: कार्यक्रमहरू पनि अलि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो। गत वर्ष त्यसैले पनि यो घटेको हो।
2: उद्योगमा कर्जा बढ़्यो तर क्षमता उपयोग कमजोर रहेको राष्ट्र बैंकको निष्कर्ष। समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको साथ अपरिहार्य रहेको परराष्ट्र मन्त्रीको भनाई। बाजुरा र हुम्ला सीमा विवादपछि अस्थायी सुरक्षा बल परिचालन, 3 महिना नियमित गस्ती हुने।
4: सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टीमलाई राखे हो अहिले चाहिँ। यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखे हो।
2: भारतीय पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य। सड़कमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई। अलैंची निर्यातमा ऐतिहासिक उछाल, 10 महिनामै 11 अर्ब।
5: पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो टर्ममा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
2: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ़्यो। विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भिड्दै, नेदरल्याण्ड्स र जापानको खेल पनि आजै।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन। किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरेमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ। साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ।
7: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ। पंचार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ। उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो। निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ। तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढ़ेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
5: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो। भइसकेपछि अब अहिले चाहिँ भनौँ न इण्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ र नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढ्यो हो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो टर्ममा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
7: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो 1 महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको 1 महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढ़ेका छन्। जून 20.5% बढ़ी हो तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ अर्थात 16.7% कमी आएको छ। कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो
3: सचेतनाका कार्यक्रमहरू पनि गर्यौं भने त्यसै गरी हामीले विशेष गरी यो अलिक ठूलो वर्षा हुन्छ भनिसकेपछि मुख्य त्यो असोजको 17 20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सवारी साधनहरूलाई पनि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगायौं। यो कारणले पनि र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौं भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष त्यसैले पनि यो घटेको हो र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कम भन्दा कम क्षति होस् भन्ने किसिमले तयारीहरू गरिरहेका छौँ।
7: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9 जना आगलागीबाट 5 जना हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना चट्याङका कारण 7 जना आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने नदी किनारामा लुगा धुने फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थलमार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाई बाँधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 लामपटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो।
4: यो चाहिँ नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो जुन प्रहरी चौकी आवश्यक देख्यो तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
7: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17.78 अर्ब 30 करोड़ पुगेको छ। गत वर्षको सोही अवधिमा कस्तो यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरूतमा भएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।

0: इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर?
1: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
0: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानी सँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ? स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
1: विभागीय मन्त्रालय चिकित्सकहरूको, स्वास्थ्य कर्मीहरूको, स्वास्थ्य तथा खाद्य सचेतना मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण, त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
6: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नुभएको छ छैन?
1: होइन, यो अध्ययनरत चिकित्सकहरूको, अध्ययनरत विद्यार्थीहरूको भनौँ न, अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भएको हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भएको हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं।
6: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
1: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलिक उत्प्रेरित गरेर व्यवस्थित गर्न सकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
6: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो। त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
1: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्। सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको, अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
6: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
1: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धितहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धितहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
0: अब बाँकी खबर नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाण्डौ ललितपुर भक्तपुर बाहेकका जिल्ला इन्चार्ज जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाण्डुमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
7: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
0: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
8: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौं। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नु परेको छ। समाजले उहाँहरूको अस्तित्व माथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
7: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्ग महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्समेन साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टली, फिजिकल्ली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्समेन भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त। त्यो एकदमै हिंसा, त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु भयो र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनली, मेन्टली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथी सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
9: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
7: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन।
10: म जन्मिँदाखेरि चाहिँ अस्पृश्य योनाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त होइन। कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रो लिङ्गी भनेर पढ्ने गरेका थियौँ, अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नुपर्ने हुन्छ नि त, अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
9: हो भनेर
10: म के हो भन्ने कुरा नै अन्यल भयो। कि
9: कति समयसम्म त्यस्तो अन्यल रह्यो हजुर?
10: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी।
9: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्नलाई। त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो?
10: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो, त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त, अनि छोरा भइसकेपछि चाहिँ अब
9: छोराकै नाम राखियो।
10: हजुर, छोराकै
9: नाम गर्दा छोरा नै,
10: हजुर छोरा नै भनेर हुर्काउनु भयो। एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारिजुङ आउनुपर्छ, सोर धुतको हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे जसरी अब छोरा भनेर हुर्काउनु भयो मेरो ब्रिज डेभलप भयो अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन दारीजुङ्गा आएन मैले चाहिँ ब्रिजहरू बाँधेर यताउता हिँड्ने गर्थेँ गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद होइन विभिन्न उपनामहरू अब म यस्तो किन अरू जस्तो पाइरहेको छैन म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेको थिएँ अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो होइन
11: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो
10: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तलिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ अवेरनेस नै छैन त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ
11: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ बाहिर आउनलाई पहिचान सहित बाहिर आउनलाई गाह्रो भइरहेको छ उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ
10: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ त्यो तपाईँहरू एक्लै हुनुहुन्न हामीहरू साथमा छौँ हामी पनि तपाईँहरूकै साथमा छ तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ हामी अलग होइनौँ हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेर काम गर्नुपर्छ पहिचान छ अस्तित्व छ
8: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आगामी हप्ता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
0: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ परराष्ट्र मन्त्री सुशील खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्डस र जापान खेल्दैछन् अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै

0: न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 내려다 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바도 라고.
0: 까바도 오노니. 멀리 디디바니 순사디 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ रोप राइडर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
4: ओ मेजु नमस्कार है।
5: नमस्कार नमस्कार मेजु नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेजु। अनि बधाईले मात्रै त पुग्दैन है मेजु, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: है मेजु, म त बिहेमा आउँदिन होला।
5: ल मेजु, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
8: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 97-41-031-429।
11: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
11: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
12: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
11: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
13: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
13: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323754।
13: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
14: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
15: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
14: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
15: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843062733 र 0105090093 सम्पर्क गर्नुहोला नि।
14: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843057437।
16: राष्ट्रको लागि बक्सिङ,
17: स्वास्थ्यको लागि बक्सिङ,
16: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
17: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
16: समय बिहान र बेलुका।
17: थप जानकारीका लागि रेगम श्रेष्ठ। सम्पर्क नम्बर 9841065649 9841065649।
16: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
18: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
4: भिटामिन डी,
1: भिटामिन B12,
4: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
0: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क CCTV क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिस दिने। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा,
7: सम्पर्क मोबाइल 9741001349।
8: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323154।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843400537 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
12: राष्ट्रको लागि बक्सिङ,
13: स्वास्थ्यको लागि बक्सिङ,
12: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
13: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
13: थप जानकारीका लागि रेगम श्रेष्ठ सम्पर्क नम्बर 9841465649।
12: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

दिम सम्पत्ति भनेपछि लौत अवशेष स्वीकार गर भन्दिनुभयो, गाडाका गाडा सम्पत्ति पछाडि पठाइदिए। यसै कारणले कसैको छोरी कसैसँग गई भने गाउँले टोल नगरवासी कोही होको नउठ्नु। पछि उसका ज्वाइँ छोरी ससुरा सासू लपक्कै टपक्कै हुई टपक्कै हुन्छन्। त्यहाँ केही नभन्नु कसैले, त्यो गाउँलो फोहोर त्यो समाज फोहोर हुनु मात्रै हुन्छ। त्यो आमा चाहिँ उत्तिखेरै गइहाल्थ्यो त्यो छोरी भेट्न, पल्टाभरि के राखेर गइसकेपछि त्यो आमा गइसकेपछि त्यो बाउ छैन ल्याएर थेचारिहाल्छ, नकारा बुढा यस्तै हो कोखीको घाम छोडिदिनुहोस् क्या बुढा यस्तै हो नबिराउनुको जात छ र भन्न थाल्थ्यो। त्यो बुढो चाहिँ मुन्टिहाल्छ, के गर्ने मर्नु हुँदैन हो कि होइन हो त नि, भएको कुरा त हो नि त नि, ल भएको कुरा हो त नि भनिहाल्छ, नभएको कुरा कसले बोल्छ त नि, त्यस्तै होला नि आमा जति। अनि महाराज परीक्षितलाई सुखदेवले यस प्रकारबाट निर्णय गराउनु भयो। अनि बाँकी हंसका लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ महाराज परीक्षित भनेर, अहिले अर्जुनका साथमा महारानी सुभद्रा मैयाको विवाह प्रकरण सम्पन्न भएको छ। अभिमन्युकी पत्नी सबै यस्ता कारणबाट जुन प्रकारबाट सुभद्राको घरबाट माने अर्जुनकी पत्नी सुभद्राको घरबाट अभिमन्युको जन्म, अभिमन्युकी पत्नी उत्तराको घरबाट गर्भिटुरा महाराज परीक्षित हजुरको जन्म, संसार यस्तै हो महाराज, सबले छोडेर जानुपर्ने, साथमा केही नजाने प्रकारको निरो। एकछिन कोही पनि नउठौँ है त, हाम्रो त्यो उहाँ लेकाली छाँटको आएछ क्या, छोरी मान्छे र छोरा मान्छे पनि त्यस्तै त्यो एउटा कछाला कसेर आएछ, ऊ मात्रै नाचोस् त यहाँ एकफेर लौ त, दुईजना लौ त, अरू अरू बसौँ हेरिदिउँ, त्यो सिँगारिएर आएका पक्कै त्यसैलाई हो। अनि अब यसरी अब संसार सारा झुट यो सबले छोडेर जानुपर्ने भएको कारणबाट आज भन्यो भोलि भन्यो जिन्दगी हो।

0: बासको खपितमा सम्पटको डोरी
1: बासको खपितमा सम्पटको डोरी
0: जल्दी जल्दी गर पन्नु नगर
1: हैन्दे।

अब महाराज परीक्षितलाई सुखदेव स्वामीले यसरी निदो गराउनु भएको छ। अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहिँ बस्छ भनिकन सौन कादिका हो परमा पौराणी सुत अहिले नैमिषारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन। अब बहुलासा राजा र श्रुतदेव नामका ब्राह्मणलाई जनकपुर धाममा प्रभुले त्यही दिन दर्शन दिनुभएको छ। अब बाँकी

तपाईं के सुन्न चाहनुहुन्छ भन्न हस्त सरकार यसै प्रसंगमा अब वेद स्तुति निर्गुण अवलम्बन प्रकरण वेदको प्रतिपादित धर्मको उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट हो। महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्धको अहिले कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितका हजुरमा सुगदीपबाट कथाको वाचन गर्नुभएको छ। हस्त सरकार यसै प्रसंगको बीचमा यहाँलाई हामीले जुन कथाले सम्बोधन गर्यौं, जुन कथाले यहाँहरूलाई हामी प्रमाण गरिरहेका छौं, यो प्रकारको वर्णन यहाँहरूले जुन प्रकारले श्रवण गर्नुभयो सुन्नुभयो, अब त्यस बारेमा वेदले के कुराको निदो गराएको छ भनेकन सोद्धाखेरिमा वेदको प्रतिपादित धर्मको वर्णन बताउँछु। सुन्नुहोस्, वेदले प्रतिपादित गरिएको वेदको निरो वेदले गरिएको निर्णय जो छ, अब त्यसदेखि पछाडिबाट वेदमा जे कुरा निर्णय गरिएको छ त्यो कुरा सारा वृत्तान्त कहन्छु। सुन्नुहोस्, वेद भन्ना साथ अणुदौ परमाणु साथ, दुई अणुको एक परमाणु, तीन परमाणुको एक तर्सेणु, तीन तर्सेणुको एक त्रुटि, सय त्रुटिको एक वेद भन्छन्। वेदको अर्थ ज्यादै सूक्ष्म वस्तुलाई ज्यादै सानो वस्तुलाई वेद भनिन्छ महाराज। यो वेदमा के बताएको छ भनेदेखि खम ब्रह्म ईश्वर एक हो भन्ने कुराको निदो जनाइएको छ। खम ब्रह्म भनेको ईश्वर एक हो, एकदेखि अर्को हुन सक्दैन, यहाँ धेरै ईश्वरको नाम किन जपियो त भन्ने विषयका लागिमा यो शरीर भित्र खम ब्रह्म ईश्वर एक हो, एकदेखि अर्को हुन सक्दैन वेदको प्रतिपादित वेदले के निर्णय गर्यो भन्ने बारेमा, जस्तो एउटा जब सामान्यतया सुनको ढिको लिनुहोस्, त्यो सुनको ढिकोलाई धेरै ठाउँमा तपाईँ काट्नुहोस्, त्यसको धेरै गहना बनाउन सक्नुहुन्छ टुक्रा टुक्राको आधारमा, कतै सुनको ढुङ्गरी बनाउनुहुन्छ, कतै मारवरी बनाउनुहुन्छ, कतै अब तिलहरी बनाउनुहुन्छ, कतै जब यस किसिमबाट सिक्री बनाउनुहुन्छ, कतै औठी बनाउनुहुन्छ, तर त्यसको सम्पूर्ण भागहरूलाई सारा सम्पूर्ण कन फोरफार बनाएर फेरि एकै ठाउँमा राखेर त्यसलाई थित्ताज बनाएर कट्ठा बनाएपछि अब के हुन्छ, अघि पनि सुन अहिले पनि सुनै भइजान्छ, अरू कोही रहन सक्दैन महाराज। यस कारणबाट यस्तो सुनको जब महत्व छ, त्यस कारणबाट त्यस्तै प्रकारबाट वेदले पनि प्रतिपादित धर्मको यही प्रकारको निर्णय गरेको छ। यो वैदिक नीतिगत सिद्धान्तले पूर्ण भएको यो वेदको प्रतिपादित नीति हो र बाँकी अंशको लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेकन राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। खम ब्रह्म ईश्वर एक हो, एकदेखि अरू हुन सक्दैन, यहाँ धेरै किन भए त धेरैको नामोच्चारण किन गरियो भन्ने विषयका लागि एको अहम् बहु श्यामः भन्छ। एक ईश्वर धेरै रूप भए तापनि एक अहम् बहु श्याम, बहु श्याम एको अहम् एको ब्रह्म द्वयम् नास्ति, यसरी प्रमाण हुन्छ। ईश्वर नै ईश्वर एक हो, एकदेखि धेरै छैन, तर हाम्रो वैदिक सनातन धर्मले धेरै देवता मानेको छ। हाम्रो यो ज्यादै जब सरल तरिकाको धर्म छ क्या, अरूको निरंकुशवादी धर्म छ। निरंकुशवादी धर्म भनेको एक मात्र ईश्वर अर्को छैन भन्ने कुराको पहिचान हुन्छ, तर हाम्रो वेदको प्रतिपादित धर्ममा चाहिँ धेरै ईश्वर छन्। धेरै तब ब्रह्मा मन नपरे विष्णु का विष्णु नभए, शिव शिव नभए, इन्द्र इन्द्र नभए, वरुण वरुण नभए, कुबेर सारा देवताहरू छन्। तर यसमा वास्तविकताको कुरा यहाँहरूले सोच्नुपर्ने कुरा, एक ब्रह्म द्वयम् नास्ति, यसरी ईश्वरको नाम महिमा बताइन्छ। राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। जय जय सरस्वती।